0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 2 गते मंगलबार, सन् 2026 जून 16 तारीक शुद्ध जेठ शुक्ल पक्षको प्रतिपदा उपरान्त द्वितीय तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको दार्चुलाको रेडियो कालापानी 102.2 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सबै प्रदेश सरकारबाट आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत, कृषि, पर्यटन, पूर्वाधार र सूचना प्रविधि प्राथमिकतामा।
0: राष्ट्रमन्त्री खनाल र चिनिया समकक्षी वानबीच बेजिङमा भेटवार्ता, सुरक्षा, विकास तथा कनेक्टिभिटी बारे छलफल, असंलग्न नीतिमा नेपाल प्रतिबद्ध।
1: घर धन्दामा सीमित महिलाहरू उद्यमशीलताको बाटोमा, अचार, कृषि र पाककलालाई व्यवसायमा रूपान्तरण गर्दा आत्मनिर्भर बनेको भनाई।
3: पैसा भन्दा खुशी मिलेछ, पहिला चाहिँ आफूसँग पैसा होइन, झाँगे पनि बुढाएकोसँग माग्नु पर्छ, अहिले आफू कमाएर आफूसँग पैसा भएर साथीहरूले जहाँ जाउँ भने पनि हुन्छ भने तयार छ आफूसँग भएर।
0: अमेरिका इरान बीचको युद्ध विराम घोषणापछि राहत, युद्ध शुरू भएता पेट्रोलको खुद्रा मूल्यमा 40% वृद्धि, युद्ध विरामपछि ऊर्जा पुनप्राप्तिमा समय लाग्ने आईएमएफका प्रमुखको भनाई।
1: र विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।

0: ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
1: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333, 493-555।
3: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
4: काया कैरनमा अब खबरको सिलसिला। खर्च कटौतीलाई प्राथमिकतामा राखेर सबैजसो प्रदेश सरकारहरूले हिजो आर्थिक वर्ष 2083-84 आय व्यय अर्थात बजेट प्रस्तुत गरेका छन्। कोशीको बजेट 40,44,98,00,000 रूपियाँ बराबरको रहेको छ। त्यसै गरी मधेश प्रदेशको 41,13,86,00,000 रूपियाँ बराबरको प्रस्तुत भएको छ। बागमती प्रदेशले सबैभन्दा धेरै 66,93,33,00,000 रूपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ। त्यसै गरी गण्डकीले 32,99,99,00,000, लुम्बिनीले 37,38,45,00,000, कर्णालीले 35,39,85,00,000 रूपैयाँ बराबरको र सुदूरपश्चिम प्रदेशले 37,70,00,000 रूपैयाँ बराबरको आय व्यय प्रस्तुत गरेको छ। सुदूरपश्चिममा सत्ता गठबन्धनबीच सहमति नहुँदा गैराती अबेर मात्र बजेट प्रस्तुत भयो। प्रदेश सरकारहरूले बजेटमा पूर्वाधार विकासलाई नै प्राथमिकतामा राखेका छन्। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमले चालू आर्थिक वर्षको तुलनामा बजेटको आकार बढ़ाएका छन्। आन्तरिक राजस्व स्रोतको सीमितता र संघबाट प्राप्त हुने अनुदान कटौतीको कारण देखाउँदै बागमती, मधेश र लुम्बिनीले बजेट घटाएका छन्। गएको वर्षको तुलनामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीले आउँदो वर्षका लागि चालूतर्फको बजेट विनियोजन घटाएका छन्। कर्णालीले भने बजेटको आकारसँगै चालू र पूँजी दुवै शीर्षक अन्तर्गतको बजेट बढ़ाएको छ। प्रदेशका आवश्यकता र सम्भावना औलाएर बजेट विनियोजन गरिएका छन्। पुराना कार्यक्रमहरूलाई निरन्तरता दिनुका साथै नयाँ कार्यक्रम थपिएका छन्। गौरवका आयोजनासँगै स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकतामा परेका छन्। त्यसै गरी सूचना प्रविधि र नवप्रवर्धनका कार्यक्रम पनि प्राथमिकतामा परेका छन्। प्रदेश सरकारहरूको बजेट शीर्षकको खबर आजका सबैजसो पत्र पत्रिकाले छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
2: परराष्ट्र मन्त्री शिशिर खनाल र चिनिया विदेश मन्त्री वाङ यी बीच हिजो बेजिङमा द्विपक्षीय औपचारिक वार्ता भएको छ। नेपालमा पछिल्लो निर्वाचनपछि गठित सरकार र चीन सरकार बीचको यो पहिलो उच्चस्तरीय राजनीतिक सम्वाद हो। वार्तामा सुरक्षा, विकास, पूर्वाधार, कनेक्टिभिटी लगायत विषयमा छलफल भएको छ। भेटपछि परराष्ट्र मन्त्री शिशिर खनालले बेजिङबाट टेलिफोनमा भन्नुभएको छ, चिनिया समकक्षीसँग औपचारिक भेटवार्ता असाध्यै सौहार्दपूर्ण भयो। दुई देश बीच का सबै विषय हामीले खुल्ला रूपमा छलफल गर्यौं। हाम्रो छलफलले दुई देशको सम्बन्ध थप सुदृढ र सुमधुर भएको छ भन्ने विश्वास छ। यसैबीच चिनिया कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख मन्त्री ल्यू हाई सिंहसँगको भेटमा परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल सरकारका तर्फबाट एक चीन सिद्धान्तमा प्रतिबद्धता दोहोर्याउनु भएको छ। परराष्ट्र मन्त्री खनाल र सीपीसी अन्तर्राष्ट्रिय विभाग प्रमुख ल्यू बीच राष्ट्रिय स्वतन्त्र पार्टी र चिनिया कम्युनिष्ट पार्टी सीपीसी बीच सम्बन्ध विस्तार बारे समेत छलफल भएको छ। नयाँ पत्रिकामा खबर छ।
4: यस वर्ष असार लागिसक्दा पनि मनसुनी वायु नभित्रिँदा किसान चिन्तित बनेका छन्। असारसँगै धान रोपाई शुरू हुने भए पनि यसपटक ढिलो गरी मात्र मनसुन भित्रनेर कमजोर प्रणाली रहेकोले पानी कम पर्ने आकलन गरिएको छ। नेपालमा सामान्यतया जून 13 मनसुन प्रवेश गर्ने सरदर अनुमान हो। गएको वर्ष दुई हप्ता अघि नै मध्य जेठमै मनसुन भित्रिएको थियो, तर प्रशान्त महासागरमा एलनिनो विकसित भइसकेको र अझै बलियो बन्ने क्रममा समेत रहेकोले यसपटक मनसुनमा प्रभाव पारेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रशान्त महासागरको तापक्रम सरदरभन्दा बढ़ी हुँदा दक्षिण एसियाली मनसुन कमजोर बनेको यसअघिका तथ्याङ्क र अध्ययनले देखाएको छ। यसपटक पनि त्यही प्रक्रियाको कारण भारतमै ढिलो गरी मनसुन प्रवेश भएको छ। नेपालमा पनि अझै भित्रिसकेको छैन। मौसम विज्ञान विभागले अनुगमन गरिरहेको जनाएको छ र मनसुनभित्र नै अझै केही दिन लाग्ने भएको छ। दक्षिण भारतमा पानी परे पनि उत्तरतिर सुक्खा छ। नेपालमा अबको केही दिनमा मनसुन भित्रिहाले पनि एकैपटक देशभर वर्षाको सम्भावना भने कम रहेको छ। जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार अहिले प्रशान्त महासागरमा एलनिनो विकसित भइसकेको र यो अझै बलियो हुने क्रममा छ। यसको सीधा प्रभाव दक्षिण एसिया सहित नेपालको मनसुनी प्रणालीमा देख्ने पर्ने देखिएको छ। काया कैरनमा महिला आत्मनिर्भरता बारेको रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सबै प्रदेश सरकारबाट आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत, कृषि, पर्यटन, पूर्वाधार र सूचना प्रविधि प्राथमिकतामा परराष्ट्र मन्त्री खनाल र चिनिया समकक्षी वाङबीच बेजिङमा भेटवार्ता, सुरक्षा, विकास तथा कनेक्टिभिटी बारे छलफल, असंलग्न नीतिमा नेपाल प्रतिबद्ध, असार लागिसक्दा पनि मनसून भित्रिएन, किसान चिन्तामा लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग, घर परिवारको जिम्मेवारी सम्हाल्दै पनि मेहनत, सीप र दृढ इच्छा शक्तिका साथ आर्थिक रूपमा आत्मनिर्भर बन्न सकिन्छ। हाम्रो समाजमा यस्ता धेरै महिलाहरू छन् जसले घरेलु कामसँगै खाली समयमा साना उद्यम शुरू गरेर सफलता हासिल गरेका छन्। तालिम, संस्थागत सहयोग र आफ्नै प्रयासका आधारमा व्यवसाय अघि बढ़ाइरहेका यी महिलाले आर्थिक मात्र होइन सामाजिक रूपमा पनि सशक्त बनेर अरूका लागि प्रेरणाको उदाहरण प्रस्तुत गरेका छन्। थप जानकारी सहित महेश केवालीको रिपोर्ट।
3: ललितपुर जाउला खेलकी अञ्जु थापाले घरधन्दा र वृद्ध ससुराको रेखदेखमा सीमित आफ्नो दैनिकीलाई 4 वर्ष अघि वडा कार्यालयको उद्यमशीलता तालिम मार्फत नयाँ मोड़ दिनुभयो। उहाँसहित टोलका दिदी बहिनीहरूले फुर्सदको समय सदुपयोग गरी झोला, साबुन, सरफ, पोते, बत्ती, धूप र खाद्य परिकारहरू बनाउन थाल्नुभयो। 5-6 हजार रूपियाँको सानो सामूहिक लगानीबाट शुरू भएको यो व्यवसायबाट उत्पादित हुने झोला, साबुन, पोते, धूप, बत्तीको माग जावलाखेल र भनीमण्डलको हाट बजारमा उच्च छ, जसले उहाँहरूलाई श्रीमानसँग हात थाप्नुपर्ने अवस्थाबाट मुक्त गराई आत्मसन्तुष्टि र आर्थिक स्वावलम्बन प्रदान गरेको छ।
4: घरमा हात थापेर माग्दाखेरि अब आफूलाई केही खान मन लाग्यो अथवा केही किन्न मन लाग्यो भने ए मेरो पैसा छ नि त भनेर खुत्तर जानुमा अब कुरेर बसिरहनु, अनि अरूले अब 100 रुपियाँको सामानलाई 50 रुपियाँ दिएर 50 रुपियाँ कहाँबाट हाल्नु जस्तो हुन्थ्यो होइन, त्यो चाहिँ कम भएको छ। त्यही हो अलिकति आफूलाई आत्मसन्तुष्टि अब जे आफूले यति गरेर सक्यो भने जस्तो चाहिँ फिल हुँदो रहेछ। त्यही हो
3: 10 वर्षसम्म वैदेशिक रोजगारीमा संघर्ष गरेर फर्किएकी ललितपुर बागडोलकी मीना खड्काले 7 वर्ष पूर्ण रूपमा गृहस्थ जीवन बिताएपछि आफ्नो पाककलाको सिपलाई व्यावसायिक अचार उत्पादनमा बदल्नुभयो। कुनै औपचारिक तालिम बिना नै आफन्तहरूको सकारात्मक प्रतिक्रियाबाट उत्साहित भएर शुरू गर्नुभएकी खड्काले चिकेन, सिद्रा, मूला, गुन्द्रुक, भटमास र आँपको अचारका साथै मिक्स फ्रूटको लड्डू र सेलरोटी उत्पादन गर्नुहुन्छ। उहाँका उत्पादनहरू अहिले मेडिसिटी हस्पिटल, ग्लोबल आईएमई बैंक र स्थानीय स्कूलका कर्मचारीहरूमाझ लोकप्रिय छन्, जसबाट उहाँले घरायसी जिम्मेवारी सम्हाल्दै मासिक झण्डै 30,000 रुपियाँसम्मको कारोबार गरी व्यावसायिक सफलता प्राप्त गर्नुभएको छ।
5: मैले यो अझ पहिले गर्नुपर्ने रहेछ, किन ढिला गरेछु भन्ने पनि आउँछ अहिले चाहिँ, किनभने आफूले जानेको कुरा हो, हार नखाने अब कसरी हुन्छ, अगाडि चाहिँ बढ्छु भन्ने चाहिँ आत्मबल चाहिँ आउँदो रहेछ आफै आफै के छ। अझै यसलाई अझ ठुलो बनायो भने अहिले मैले सिङ्गल गरिरहेको छु, भोलि अलिकति बिजी भयो भने मैले अरूलाई पनि रोजगार दिन सकेँ भने झन् राम्रो, त्यो सोच चाहिँ छ मेरो। अब
3: खोकनाकी रत्नमाया महर्जन बाल्यकालमा विद्यालय जाने अवसर नपाएर खेती किसानी र कार्पेट बुनाई जस्ता काममा व्यस्त हुनुभयो। 14 वर्षदेखि भने ललितपुरको झम्सीखेलमा पूर्ण रूपमा महिलाद्वारा संचालित क्याफेमा आबद्ध भई स्वावलम्बनको प्रतीक बन्नु भएको छ। पाककला तालिम लिएकी महर्जन अचेल योमरी, बारा र चटामरी जस्ता मौलिक नेवारी परिकार बनाउन खप्पिस हुनुहुन्छ। घरको काम र क्याफेको 8 घण्टाको ड्युटीलाई सँगै सन्तुलनमा राख्न सफल रत्नमायाका लागि यो कार्य पैसा कमाउने माध्यम मात्र नभई व्यक्तिगत स्वतन्त्रता, आत्मविश्वास र सुख दुःख साट्ने बलियो चौतारी बनेको छ।
4: पैसा भन्दा खुसी मिलेको छ, पहिला चाहिँ आफूसँग पैसा मागे पनि बुढाहरूसँग माग्नु पर्छ, अहिले आफू कमाएर आफूसँग पैसा भएर साथीहरूले जहाँ जाउँ भने पनि हुन्छ भने तयार छ आफूसँग भएर।
3: ललितपुरको धापा खेलकी अम्बिका पोखरेल 11 वर्षदेखि ललितपुरकै लेले र खोकनामा गरी 82 रोपनी जग्गा भाडामा लिएर एक कृषि फर्म चलाउँदै आउनु भएको छ। वार्षिक 10-15 लाख रूपियाँ जग्गाको भाडा मात्र तिर्ने पोखरेल र उहाँको परिवारले आधुनिक प्रविधिबाट आफै बिउ बिरूवा उत्पादन गरी वर्षमा 3 लट स्ट्रबेरी, क्याप्सिकम, गोलबेडा र अकबरी खुर्सानीको व्यावसायिक खेती गर्नुहुन्छ। चारजना स्थायी र दैनिक 10-15 जना स्थानीय महिलाहरूलाई रोजगारी दिँदै अम्बिकाका उत्पादनहरू भाटभटेनी, बिगमाट र कालीमाटी बजारसम्म पुग्छन्, जसले आफ्नै देशको माटोमा सुन फलाउन सकिन्छ भन्ने बलियो उदाहरण प्रस्तुत गरेको छ।
6: बाहिर निस्किन सक्नु पर्यो, जान्न पर्यो, होइन घरमा टाइम दिने, बाहिर पनि सक्ने, यसरी गर्न सक्यो भने सकिन्छ। विदेशमा दुःखै छ, हामीले देख्दा कमा जस्तो लाग्छ उहाँहरूले, होइन धेरैलाई दुःख पनि देखेका छौँ कि हामीले कति दुःख गर्नुपर्छ। त्यो दुःख यहाँ गऱ्यो भने यही राम्रो छ, आफ्नो परिवार पनि बसिन्छ, होइन अर्का देशमा आफ्नो मेहनत फाल्नुभन्दा आफ्नै देशमा फाल्नु, होइन आफ्नै बारेमा दुःख गरौँ। होइन
1: महिला आत्मनिर्भरता बारेको विस्तृत विषय समेटिएको कार्यक्रम देश परदेश अहिले बिहान 8 बजे सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, वर्षभरको मेहनतपछि हरियो पत्ती टिप्ने मुख्य सिजनमै उद्योग बन्द हुँदा इलाम सूर्योदयका चिया उद्योग बन्द भएपछि चिया किसान चिन्तामा परेका छन्। त्यहाँ चिया उद्योग हिजोदेखि अनिश्चितकालका लागि बन्द भएका हुन्। चिया उद्योगीले अस्ति आइतबार बन्दको घोषणा गरेपछि नै किसान चिन्तित बनेका थिए। चियामा वर्षभरको मेहनतपछि हरियो पत्ती टिप्ने मुख्य सिजनमै उद्योग बन्द हुने घोषणा गरिएपछि किसानमा चिन्ता छाएको हो। 53 उद्योग आबद्ध सूर्योदय अर्थोडक्स टी प्रड्युसर्स एसोसिएशन नेपालले हिजोदेखि अनिश्चितकालका लागि उद्योग बन्द गर्ने घोषणा गरेको थियो। त्यसै अनुसार ती उद्योग हिजोदेखि बन्द भएका हुन्।
2: सरकारले काठमाडौँ महानगरभित्रको सरकारी जग्गा अतिक्रमण सम्बन्धी रावल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयन प्रक्रिया अघि बढ़ाएको छ। हिजो भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिक्रमणमा परेको 1,859 रोपनी जग्गा रोक्का राख्न भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गरेको हो। गएको शुक्रबार मन्त्री परिषदले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। त्यस अनुसार मन्त्रालयले प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच, नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न निर्देशन सहितको पत्र लेखेको छ। मालपोत्र नापीले आजदेखि ती जग्गा रोक्काको सूचीमा राख्नेछन्। केही मालपोत कार्यालयले रावल आयोगमा उल्लेख भएको जग्गा भनेर स्रष्टामै उल्लेख गरेको र केहीको खोजी गर्नुपर्ने चुनौती रहेको भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले बताउनु भएको छ। मन्त्रालयले हिजो नै रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटा नेतृत्वको 8-सदस्यीय सहजीकरण समिति पनि गठन गरेको छ। समितिले 15 दिनको समय पाएको छ। संयोजक सापकोटाले मन्त्रालयमा छलफल भएको र कार्यक्षेत्र निश्चित गरेर काम शुरू भइसकेको बताउनु भएको कान्तिपुरमा खबर छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँको सूचना।
9: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
7: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
10: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। एसईईमा सहभागी करिब 1000 विद्यार्थीको उत्तर पुस्तिका हराएको पाइएको छ। पुनर्योगका लागि आवेदन दिएका मध्ये 1000 हाराहारीमा विद्यार्थीको उत्तर पुस्तिका नभेटिएको हो। यसले पुनर्योगको नतिजा प्रकाशन प्रभावित भएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताउनुभयो। 33,887 जनाले पुनर्योगका लागि आवेदन दिएका थिए। ती मध्ये 31,855 जनाको पुनर्योगको नतिजा प्रकाशित भएको छ। करिब 1000 विद्यार्थी को नतिजा उत्तर पुस्तिका नभेटिएका कारण सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। तथ्याङ्कमा 2,335 जनाको नतिजा प्रकाशन गर्न बाँकी देखिन्छ, तर केहीको मिसिङ अर्थात विविध कारण नतिजा स्थगितर्फ नतिजा प्राप्त भएको र केही पुनर्योगका लागि एकै विद्यार्थीले एक भन्दा बढ़ी पटक आवेदन दिएका कारण तथ्याङ्क 1000 भन्दा बढ़ी देखिएको अधिकारीले बताउनुभयो। सम्बन्धित जिल्ला र परीक्षा केन्द्रले पठाएको उत्तर पुस्तिकामा विद्यार्थीको उत्तर पुस्तिका नभेटिएपछि पुनर्योगको नतिजा प्रकाशन गर्न विलम्ब भएको हो। ग्रेड वृद्धि अर्थात पूरक परीक्षा अघि नै पुनर्योगको नतिजा सार्वजनिक गरेर त्यसमा चित्त नबुझेका विद्यार्थीले ग्रेड वृद्धि दिन पाउने व्यवस्था छ। यसैका करिब 1000 विद्यार्थीका उत्तर पुस्तिका भेटिएनन् शीर्षकमा कान्तिपुरमा खबर छ।
1: अब विदेशको खबर। अमेरिका इरान बीचको युद्धविराम घोषणाले मध्य पूर्वको तनावलाई केही कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै केही समय लाग्ने भएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफका प्रमुख क्रिस्टालिना जर्जिएभाले अमेरिका र इरान बीच भएको युद्धविराम सम्झौताको स्वागत गर्दै सम्झौतापछि पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू कम हुन केही समय लाग्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। युद्धविराम घोषणाको स्वागत गर्दै उहाँले तेल आपूर्तिमा पुनः प्राप्त हुन समय लाग्ने बताएको कोषको वेबसाइटमा समेत उल्लेख भएको छ। हिजो अमेरिका र इरानले सबै मोर्चामा मध्य पूर्व युद्ध अन्त्य गर्न र हर्मुजको बाटो पुनः खोल्ने सम्झौताको घोषणा गरेका हुन्। यसले महीनौको हिंसा र विश्वव्यापी आर्थिक अराजकतापछिको अवस्थालाई राहत मिल्ने भएको छ। कोषले आउने जुलाई 8 आफ्नो विश्व आर्थिक समीक्षा डब्ल्यूईओ को अपडेट जारी गर्नेछ र त्यहाँ वृद्धि र मुद्रास्फीति प्रक्षेपण समावेश गर्ने जनाएको छ। अप्रेलमा भएको डब्ल्यूईओ को समीक्षामा कोषले युद्धको प्रभावको कारण विश्वव्यापी आर्थिक वृद्धिको प्रक्षेपणलाई घटाएको थियो। उसले इथियोपिया, मलावी र जाम्बियामा इन्धनको अभाव भएको उल्लेख गर्दै इन्धनको उच्च मूल्यले लेसेथो, रुवाण्डा र तान्जानियाका उपभोक्तालाई खतरामा पारेको बताएको थियो। युद्ध शुरू भएदेखि पेट्रोलको खुद्रा मूल्यमा 40%सम्मले वृद्धि भएको छ र एसियाका उदयमान बजार अर्थतन्त्रहरू पनि नराम्ररी प्रभावित भएका छन्। खाड़ीका तेल निर्यात गर्ने देशहरू युद्धबाट नराम्ररी प्रभावित भए र यस वर्ष वृद्धिमा तीव्र गिरावट आएको छ भने 8 मध्ये 5 देशमा पूर्ण रूपमा संकुचन देखिएका छन्।
2: अब खेल खबर। फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अंक बाँडेका छन्। साउदी अरबले खेलको पहिलो हाफको अन्तिमतिर 41 मिनटमा अब्दुल्लाह अल अमीरीको गोलबाट अग्रता बनाएको थियो तर जोगाउन सकेन। मियामी रंगशालामा उरुग्वेले दोस्रो हाफमा गोल फर्कायो। उसले खेलको 80 मिनटमा गोल गरेपछि खेल 1-1 बराबरीमा सकिएको छ। उरुग्वेका लागि म्याक्सिमिलिनो अरुजोले गोल गरेका हुन्। दुवै टोलीले अंक बाँडेका छन्। यस्तै समूह एच अन्तर्गत अमेरिकाको एटलान्टामा गैराती भएको खेलमा सन् 2010 विश्व विजेता स्पेनले केप भर्डेलाई खेल अवधिभर दबाव दिए पनि गोल गर्न सकेन। खेल गोलरहित बराबरीमा सकिएको हो। केप भर्डेका गोलरक्षक भोजिन्हाले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई महत्वपूर्ण 1 दिलाए। यसै गरी समूह जीको आज बिहान सम्पन्न अर्को खेलमा बेल्जियम आफ्नो पहिलो खेलमा हारबाट जोगिएको छ। बेल्जियम र इजिप्टले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। इजिप्टले 19 मिनटमा इमाम आसौरको गोल मार्फत अग्रता लिएको थियो, तर दोस्रो हाफको 66 मिनटमा इजिप्टका मोहम्मद हानीको उपहार गोलबाट बेल्जियम हारबाट जोगियो। एक एक गोलको बराबरी भएसँगै दुवै टोलीले अंक बाँडेका छन्। अहिले बिहान 7:15 इरान र न्यूजील्याण्डले खेल्दैछन्।
1: अब केही खबर संक्षेपमा। नेपाल विद्युत प्राधिकरणले सेवा प्रवाहलाई सरल, पारदर्शी र सुशासनयुक्त बनाउन सेवाग्राहीहरूसँग सहयोगको आह्वान गरेको छ। प्राधिकरणले सूचना मार्फत सेवा लिने क्रममा कुनै पनि कर्मचारी वा व्यक्तिले अतिरिक्त रकम वा घुस मागेमा यथेष्ट प्रमाण सहित तुरन्त जानकारी गराउन अनुरोध गरेको हो। ग्राहकहरूलाई आधिकारिक माध्यमबाट मात्र सेवा लिन आग्रह गर्दै प्राधिकरणले अनियमितता विरूद्ध उजुरीका लागि फोन नम्बर र इमेलमा सिधै सम्पर्क गर्न किने व्यवस्था मिलाएको छ।
2: सरकारले काम नगर्ने निर्माण व्यवसायीलाई विशेष कार्यवाही गर्ने भन्दै गएको शुक्रबार विज्ञप्ति जारी गर्यो। आइतबार सलगत अनुगमनका क्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनु भनी निर्देशन दिनुभयो। सरकारले आगामी आर्थिक वर्षको बजेटबाट निर्माण व्यवसायीहरूलाई परेको कठिनाईको यथोचित सम्बोधन गर्ने बताउँदै निर्माण क्षेत्रले माग्दै आएको मूल्य समायोजनलाई सम्बोधन गर्ने बताएको छ। तर सरकारले एकपछि अर्को गर्दै निर्माण क्षेत्रलाई धराशायी बनाउन खोजेको निर्माण क्षेत्रको आरोप छ। सरकार भने काम नगर्ने निर्माण व्यवसायलाई कानून सम्मत नै कार्यवाही गर्न सकिने बताउने गरेको छ।
1: र सरकारले स्थानीय तह अर्थात पालिकामा खटाइएका प्रमुख प्रशासकीय अधिकृत वा प्रमुख प्रशासकीय अधिकृतको कार्य गर्न तोकिएका कर्मचारीको व्यवहारलाई अनुशासित र सदाचारयुक्त बनाउने भन्दै गएको जेठ 27 कार्यान्वयनमा आउने गरी आचार संहिता लागू गरेको छ। आचार संहितामा कार्यालय समय अवधिमा मोबाइल वा कम्प्युटर मार्फत व्यक्तिगत प्रयोजनका लागि सामाजिक सञ्जाल प्रयोग गर्नुहुँदैन भने प्रशासकीय अधिकृतलाई सामाजिक सञ्जाल प्रयोगमा कडाई गरिएको छ। आचार संहिता मन्त्रालयले आफ्नो वेबसाइटमा समेत राखेको छ। आचार संहितामा विभिन्न 8 बुदा समेटिएको खबर आजको नागरिक दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको
2: पानी माथिको ओभानो
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: सबै प्रदेश सरकारबाट आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत। कृषि, पर्यटन, पूर्वाधार र सूचना प्रविधि प्राथमिकतामा।
1: परराष्ट्र मन्त्री खनाल र चिनिया समकक्षी वाङबीच बेजिङमा भेटवार्ता। सुरक्षा, विकास तथा कनेक्टिभिटी बारे छलफल। असंलग्न नीतिमा नेपाल प्रतिबद्ध।
2: घर धन्दामा सीमित महिलाहरू उद्यमशीलताको बाटोमा। अचार, कृषि र पाक कलालाई व्यवसायमा रूपान्तरण गर्दा आत्मनिर्भर बनेको भनाई।
1: अमेरिका इरान बीचको युद्ध विराम घोषणापछि राहत। युद्ध शुरू भएता पेट्रोलको खुद्रा मूल्यमा 40% वृद्धि। युद्ध विरामपछि ऊर्जा पुनप्राप्तिमा समय लाग्ने आईएमएफका प्रमुखको भनाई।
2: र विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले।
1: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको अस्ति पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नु भनी सार्वजनिक रूपमा दिएको निर्देशन र लगत्तै भइरहेको चर्चा परिचर्चासँग यो कार्टुन सम्बन्धित छ। यहाँ मन्त्रालयको ढोका अगाडिबाट दुईजना कुराकानी गर्दै हिँड्दैछन् अनि एकजनाले भन्दैछन्, मन्त्रीज्यूको खुट्टा भाँच्नेवाला भनाई अलिचित्त बुझेन रे, अलि विस्तारै बोल्नुहोस्, सुन्नुभयो भने जिब्रो थुद्दिनु होला नि फेरि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: सम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गन्दलाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कसिमकोट गाउँपालिका पूर्णको सुनिश्चित गाउँपालिका घोषणा।
1: मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह भोलि हुने, 1928 जना विद्यार्थी दीक्षित हुँदै।
0: र वीरेन्द्रनगरमा सम्पन्न 19 वर्ष मुनिको राष्ट्रिय क्रिकेटको उपाधि मध्य प्रदेशले जित्यो।
1: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट ढिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि रेडियो हाम्रो समावेशी जाजरकोटको रेडियो हाम्रो पाइला त्यसै गरी बर्दियाको रेडियो टाइगर संवाद FM पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 35,39,50,48,000 रूपियाँको बजेट ल्याएको छ। चालू आर्थिक वर्षको तुलनामा 7.28% वृद्धि गरी आगामी वर्षको बजेट ल्याएको आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले बताउनुभयो। कर्णाली प्रदेश सभा बैठकमा शाहले पेश गरेको बजेटमा आगामी वर्षका लागि चालूतर्फ 8,60,45,56,000 पुँजीगततर्फ 20,74,67,000 र वित्तीय हस्तान्तरणतर्फ 5,54,72,80,000 रूपियाँ विनियोजन गरिएको छ। सरकारले आगामी वर्षका लागि आन्तरिक आयतर्फ 85,05,90,000 र चालू आर्थिक वर्षमा खर्च नभई बचत हुने अनुमानित रकम 6,41,51,09,000 रूपियाँ बजेट परिचालन गर्ने भएको छ। उहाँले संघीय सरकारबाट राजस्व बाँडफाँडतर्फ 10,66,85,49,000 रूपियाँ त्यस्तै वित्तीय समानीकरणतर्फ 10,63,23,00,000 र सशर्त अनुदानतर्फ 5,67,25,00,000 रूपियाँ अनुदान प्राप्त भएको बताउनुभयो। यस्तै संघीय सरकारबाट प्राप्त हुने समपूरक अनुदानतर्फको 66,78,00,000 र विशेष अनुदानतर्फको 48,56,00,000 त्यस्तै वैदेशिक सहायता 96,00,000 रूपियाँ स्रोत परिचालन हुने बताउनु भएको छ।
1: यस्तै कर्णालीमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको बजेट घटेको छ। यसअघि सबैभन्दा धेरै र प्राथमिकतामा रहँदै आएको यो मन्त्रालयका लागि आगामी आर्थिक वर्षमा 10,93,81,10,000 बजेट छुट्याइएको छ। आगामी आर्थिक वर्षका लागि जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको बजेट भने बढ़ेको छ। मन्त्रालयलाई 4,81,00,000 भन्दा बढ़ीको बजेट विनियोजन गरिएको छ। सामाजिक विकास मन्त्रालयको बजेट बढ़ेको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि यो मन्त्रालयले 6,10,00,000 भन्दा बढ़ी बजेट पाएको हो। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको बजेट घटेको छ। चालू आर्थिक वर्षको यो मन्त्रालयका लागि 2,57,00,000 बराबर बजेट थियो तर आगामी आर्थिक वर्ष 2083-84 लागि 2,52,87,68,000 विनियोजन गरिएको अर्थमन्त्री राजीव विक्रम शाहले बताउनु भएको छ।
0: यस्तै कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल सुरक्षित स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन 23 करोड़ रूपियाँ विनियोजन गरेको छ। अस्पतालमा पूर्वाधार विकास तथा जनशक्ति व्यवस्थापन गर्न थप आवश्यक बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले बताउनुभयो।
2: प्रदेश अस्पताल सुरक्षितलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्न कानून तर्जुमा गरिनेछ। अस्पतालबाट प्रदान गरिने विशेष योग्य स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन जनशक्ति भौतिक पूर्वाधार औषधि र उपकरणको व्यवस्था मिलाइनेछ। अस्पतालको छुट्टै ओपीडी ब्लक निर्माण लगायतका पूर्वाधार विकासको लागि ₹23,65,00,000 विनियोजन गरेको छु। क्यान्सर मुटु मृगौला जल अल्जाइमर पार्किन्सन्स एनिमिया रिकेट्स सिक्लेसल एनिमिया स्पाइनल इन्जरी हेड इन्जरी अटोजिम जस्ता दीर्घ रोगबाट पीड़ित बिरामीको उपचार सहायताको लागि ₹2,50,00,000 विनियोजन गरेको छु।
0: यस्तै दशौं राष्ट्रिय खेलकुदका लागि पूर्वाधार विकास गर्न 9 करोड़ रूपियाँ विनियोजन गरेको उहाँले बताउनुभयो। त्यसै गरी दशौं खेलकुदको पूर्व तयारीका लागि 5 करोड़ प्रदेश रंगशाला स्थापनाका लागि 3,75,00,000 रूपियाँ विनियोजन गरिएको उहाँको भनाइ छ।
2: कर्णाली प्रदेशमा आयोजना हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि संघ सरकारको समन्वयमा पूर्वाधार लगायत आवश्यक तयारी पूरा गरिनेछ। 10 राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाधार विकास गर्न रू 9 करोड़ विनियोजन

0: गरेको छु। दशौं राष्ट्रिय खेलकुद आयोजनाको लागि ₹5 करोड़ विनियोजन गरेको छु। दशौं राष्ट्रिय खेलकुद बन्द प्रशिक्षण, दशौं राष्ट्रिय खेलकुद पूर्व तयारी कार्य, राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता, प्रदेश रंगशाला सञ्चालन तथा व्यवस्थापनका लागि कुल ₹3,85,00,000 विनियोजन गरेको छु। सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश रंगशाला निर्माण सम्पन्न गर्नका लागि ₹9 करोड़ विनियोजन गरेको छु।
1: उता लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 37,38,45,00,000 रूपियाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेशसभामा उक्त रकम बराबरको बजेट प्रस्तुत गर्नुभएको हो। प्रस्तुत बजेट मध्ये पूँजीगततर्फ 22,71,65,40,000 रूपियाँ तथा चालुतर्फ 11,11,27,10,000 रूपियाँ विनियोजन गरिएको छ। वित्तीय व्यवस्थापनतर्फको रकम समेत समावेश गरी कुल बजेट 37,38,45,00,000 रूपियाँ पुगेको हो। गत आर्थिक वर्ष 2082-83 प्रदेश सरकारले 38,91,00,000 रूपियाँ बराबरको बजेट ल्याएको थियो। यस वर्षको बजेट अघिल्लो वर्षको तुलनामा करिब 1,52,55,00,000 रूपियाँले कम रहेको छ। प्रदेश सरकारले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार तथा आर्थिक उत्पादन वृद्धिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जनाएको छ। सरकारले आगामी वर्षको बजेट मार्फत प्रदेश सरकार संरचनाको सुदृढीकरण, संघीय लोकतान्त्रिक व्यवस्थाको संस्थागत विकास, प्रादेशिक अर्थतन्त्रको सबलीकरण, वित्तीय सुशासन, सार्वजनिक तथा निजी क्षेत्रको सहभागिता विस्तार र आर्थिक समृद्धिलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ।
2: यस्तै सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 37,70,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले प्रदेश सभामा आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुभएको हो। सरकार ल्याएको यो बजेट गत आर्थिक वर्ष 2082-83 तुलनामा करिब 4,20,00,000,000 बढ़ी हो। गत वर्ष सरकारले 33,50,00,000,000 बजेट ल्याएको थियो। सत्ता साझेदार दलहरू बीचको कुरा नमिल्दा दिनैभर अन्यलमा परेको बजेट सहमति जुटेपछि हिजो राति अबेर मात्रै संसदमा पेश गरिएको थियो। आगामी आर्थिक वर्षको बजेटमा सरकारले कृषि क्षेत्रलाई उत्पादन र रोजगारीसँग जोड्ने लक्ष्य राखेको छ। कृषि तथा पशुपक्षी क्षेत्रमा रोजगारी सृजना गर्न 55,44,00,000 रूपियाँ विनियोजन गरिएको छ। यस्तै उत्कृष्ट कृषकका लागि हिमदत्त पन्त कृषक पुरस्कारका लागि 1 करोड़ र प्राणगारी कमल प्रबन्धनका लागि 1,72,00,000 रूपियाँ छुट्याएको छ। दुग्धजन्य पदार्थको विविधीकरणका लागि धुलो दूध कारखाना स्थापना गर्न 5 करोड़ र बाजुराको भेडा पालन तथा उन गलैचा उद्योगका लागि 6,50,00,000 रूपियाँ विनियोजन गरेको छ। यस्तै पूर्वाधारतर्फ प्रादेशिक गौरवका सड़कका लागि 1,74,44,00,000 रूपियाँ विनियोजन गरेको छ। यस्तै झोलुङ्गे पुल निर्माणका लागि 1,55,60,00,000 रूपियाँ विनियोजन गरिएको छ।
1: हेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
3: वन डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
4: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवातसँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
5: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
3: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
5: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
4: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
3: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिच्यानलाई नष्ट गरी सुक्खा र रुखो बनाउँदछ
5: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीं कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटौं जुटाउँ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष कैद वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
4: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
6: गर्जन सधैं बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
2: नब्बे 054-67-993।
7: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली सरकारको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक 35,39,85,00,000 विनियोजन, प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने, लुम्बिनी प्रदेश सरकारले आगामी वर्षका लागि 37,38,00,000,000 बजेट ल्याउँदा सुदूरपश्चिमको 37,70,00,000,000 विनियोजन लगायतका खबर प्रस्तुत गरे।
2: अब बाँकी खबर। जुम्लाको तातोपानी गाउँपालिका एकका राकाका 8 वर्षीय समिता कामीको रेबिज विरूद्धको खोप समयमै नपाउँदा मृत्यु भएको छ। बालरोग विशेषज्ञ डाक्टर कमल थानीले करिब 2 महिना अघि कुकुरले टोकेको उहाँलाई समयमा खोप नलगाउँदा संक्रमण गम्भीर बन्दै गएको र अन्तिम अवस्थामा मात्र परिवारलाई अस्पताल पुर्याएका कारण उहाँको मृत्यु भएको बताउनुभयो। रेबिज इन्सेफ्लाइटिसको कारण भएको यो मृत्युले जुम्लामा रेबिज खोपको अभाव र जनचेतनाको गम्भीर समस्यालाई पुनः उजागर गरेको छ। डाक्टर थानीले समितालाई टोकेको कुकुरले 3-4 जनालाई पनि टोकेको जानकारी प्राप्त भएको बताउनुभयो। ती सबैले खोप लगाए वा नलगाएको तत्काल पहिचान गरी आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन जरूरी रहेको उहाँको भनाइ छ। रेबिज लागेपछि उपचार अत्यन्त कठिन हुने भएको भन्दै उहाँले कुकुर वा स्यालले टोके लगत्तै लगाइने खोपले मात्र ज्यान बचाउन सकिने बताउनुभयो। यो घटनालाई केवल एउटा दुःखद मृत्यु मात्र नभई सार्वजनिक स्वास्थ्यसँग जोडिएको गम्भीर स्वास्थ्य राष्ट्रिय विषयका रूपमा लिनुपर्ने उहाँको भनाइ छ। रेबिज 100% ज्यान लिन सक्ने रोग भए पनि समयमै खोप लगाए पूर्ण रूपमा रोकथाम गर्न सकिने डाक्टर थानीको भनाइ छ। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माले समयमै टेन्डर प्रक्रिया पूरा हुन नसक्ने खोप अभावको कारण रहेको बताउनु भएको छ।
1: हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ। सिमकोटका 8 वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि हालै एक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई नै पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो। आर्थिक वर्ष 2082-83 सिमकोट गाउँपालिकाभित्र रहेका जन्मदेखि 23 महिनासम्मका बालबालिका मध्ये 95% बालबालिकाले सरकारले तोकेका सबै खोप प्राप्त गरेको भन्दै उक्त गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिएको हो। नियमित खोप सेवाको पहुँच विस्तार गर्दै सबै बालबालिकालाई खोपको दायरामा ल्याउने अभियान सफल भएको स्वास्थ्य शाखा संयोजक नरबहादुर भण्डारीले बताउनु भएको छ।
2: मध्यपश्चिम विश्वविद्यालयको 4th दीक्षान्त समारोह यही असार 3 गते भोलि हुने भएको छ। पत्रकार सम्मेलन गरी विश्वविद्यालयको 4th दीक्षान्त समारोह 18 विश्वविद्यालय सभा र 16 वार्षिक उत्सव एकै दिन आयोजना गर्न लागेको जानकारी गराइएको छ। 4th दीक्षान्त समारोह तथा विश्वविद्यालय सभा 2083 संचार तथा प्रचार उपसमितिका संयोजक डाक्टर विष्णु कुमार खड्काले दीक्षान्त समारोहमा ग्रेस लिस्टमा रहेका 1928 विद्यार्थी दीक्षित हुन लागेको बताउनुभयो। उहाँले कुल विद्यार्थी मध्ये 455 विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिता जनाउन आवेदन दिएको बताउनुभयो। ग्रेजुएट स्कूल अन्तर्गत विभिन्न तहको शैक्षिक उपाधि हासिल गरेका विद्यार्थीहरूलाई दीक्षित गर्ने गरी तय भएको समारोहको अध्यक्षता शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले गर्नुहुने भएको छ। समारोहमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति शिक्षाविद केदार भक्त माथेमाको प्रमुख अतिथि रहने खड्काले बताउनु भएको छ। विश्वविद्यालयका उपकुलपति प्राध्यापक नारायण प्रसाद पौडेलले दीक्षान्त समारोहसँगै आयोजना हुने 18 विश्वविद्यालय सभामा चालू आर्थिक वर्षको आमदानी र खर्चको जानकारी गराउनुहुने भएको छ। विश्वविद्यालयको आगामी आर्थिक वर्ष 83-84 वार्षिक नीति कार्यक्रम तथा बजेट स्वीकृतिको प्रस्ताव समेत सभामा प्रस्तुत गरिने भएको छ। पौडेलले आगामी आर्थिक वर्षका लागि 1,49,00,00,000 बराबरको बजेट प्रस्ताव गरिएको बताउनु भएको छ।
1: नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले सूचना र विज्ञापन सरकारी संचार माध्यमलाई मात्र दिने सरकारको विभेदकारी निर्णयको विरोधमा धरना कार्यक्रम गरेको छ। कर्णालीको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय परिसरमा निर्णय खारेजीको माग गर्दै 1 घण्टा धरना दिइएको हो। सरकारी विज्ञापन निजी संचार माध्यमलाई नदिने निर्णय विरूद्ध महासंघ करिब 1.5 महिनादेखि देशव्यापी रूपमा आन्दोलित छ। महासंघले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गत चैत 18 गते गरेको विज्ञापन सम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेजीको माग गर्दै आएको छ। सरकारको यो निर्णय प्रेस स्वतन्त्रताको सिद्धान्त, सूचनाको हक, खुल्ला अर्थनीति र संघीयता विपरीत रहेको महासंघको ठहर छ। प्रदेश समितिले आयोजना गरेको विरोध कार्यक्रममा महासंघ केन्द्र प्रदेश र जिल्ला प्रतिनिधि तथा संचार सम्बन्ध संगठन एवं क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो।
2: हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल देशको हिमाली र पहाड़ी भूभागका साथै कोशी प्रदेशको तराई भूभागका ठाउँमा साधारणतया बादल लाग्ने र मध्य प्रदेशमा आंशिक बादल लाग्ने बताएको छ। आज दिउँसो हिमाली र पहाड़ी भेकामा आंशिक बादल लाग्नेछ। मध्य कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराईका थोरै स्थानमा, मध्य प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागको 1-2 स्थानमा पनि चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागको केही स्थानमा तातो दिन हुने पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
1: भेरी खबरमा खबरहरूको सिलसिला अझै जारी छ। अहिलेलाई यो अर्को विश्राम।
8: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू, प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू, रासायनिक विषादी तथा झारनाशक विषादी, सूक्ष्म तत्व एवं भिटामिनहरू, इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर, पावर टिलर, टिपर, मकै रोप्ने, आलुको ड्याङ बनाउने रोप्ने मेसिन, कम्बाइन मिल, राइस मिल र थोपा सिँचाई सेटहरू, प्लास्टिक टनेल, ग्रिनेट, सिल्भर नेट, पावर स्पेयर टंकी, नर्मल स्पेयर टंकी, भाइजर मास्क, विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन, गार्डिङ उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिती धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण, मिनी पावर टिलर, मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर, गुलेरिया रोड, भुरीगाउँ बजार, बर्दिया, रोप राइटर सुनिता कुमारी साहिबम, सम्पर्क मोबाइल नम्बर 9681443492 र 9814978917।
10: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनसादी पसलमा जाने विचार गरेकी छु।
11: विजय सुनसादी पसलमा नै किन नि? त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरी गाउँ बर्दिया। सम्पर्क नम्बर 9843638858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
12: गर्जन छ सधैँ, बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
13: उत्तरतर्फ सुर्खेत, फोन नम्बर 083-590-693।
14: सूचना, वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश। तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। नेपाली कम्युनिष्ट पार्टी नेकपामा आन्तरिक विवाद सर्किएको छ। साबिक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत 25 घटक मिलेर बनेको नेकपा मा नेतृत्वको कार्यशैली वैचारिक, सैद्धान्तिक र कार्य विभाजनलाई लिएर असन्तुष्टि चुलिएको हो। गत फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनमा 8,17,000 जितेर चौथो स्थानमा खुम्चिएको थियो। निर्वाचनमा अनपेक्षित नतिजा आएपछि थप कमजोर बनेको यस पार्टीले चुनावी समीक्षा गर्न चैत 19 गते केन्द्रीय संयोजन समिति बैठक बोलाएको थियो। 10 दिनसम्म बसेको बैठकले नेताहरूको जिम्मेवारी तोक्नुको साथै आगामी मंगिरको दोस्रो हप्ता एकता महाधिवेशन गर्ने निर्णय गरेको छ। तर पार्टीको निर्णय 1.5 महिनासम्म कार्यान्वयन नहुँदा पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालले तीव्र असन्तुष्टि जनाइरहनु भएको छ।
2: भेरी खबरमा अब अन्तर्राष्ट्रिय खबर। अमेरिका इरान बीचको युद्ध विराम घोषणाले मध्यपूर्वको

0: विकेट गुमाएर 129 रन जोडेको थियो। सुदूरलाई जितका लागि अन्तिम ओभरमा 9 रन आवश्यक परेको बेला पहिलो बलमै रविना धामीले चौका प्रहार गरे पनि दोस्रो बलमा रन आउट हुनुभयो। यस्तै अन्तिम बल मात्र 1 रन आवश्यक पर्दा स्नेहा महरा पनि रन आउट भएपछि खेल सुपर ओभरमा पुगेको थियो। करूणा विष्टले 36 रन बनाउँदा रविना धामीले 38 तथा जयन्ती भण्डारीले र रेश्मी सुनारले 19 रन बनाउनु भयो। सुपर ओभरमा सुदूरले सावित्रीलाई पहिलो बलमै गुमाए पनि 15 रन जोड्यो। जवाफमा मधेसकी कप्तान सानाले 5 बलमा 15 रन जोड्दै जित दिलाउनु भयो। जितसँगै मधेस प्रदेशले नगद 5 लाख तथा उपविजेता सुदूरपश्चिमले 3 लाख रूपियाँ प्राप्त गरेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ी छनौट गरी 19 वर्ष मुनिको राष्ट्रिय टोली बनाइने आयोजकले जनाएको छ।
1: र फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबर खेल्दा अंक बाँडेका छन्। साउदी अरबले खेलको पहिलो हाफको 41 मिनटमा अदुले लाहा अल अमीरीको गोलबाट अग्रत बनाएको थियो भने तर जोगाउन सकेन। मेयानी रंगशालामा उरुग्वेले दोस्रो हाफमा गोल फर्कायो। उसले खेलको 80 मिनटमा गोल गरेपछि खेल 1-1 बराबरीमा सकिएको थियो। उरुग्वेका लागि म्याक्सिमिलीले अरू जोले गोल गर्नु भएको हो। दुवै टोलीले 1-1 गोल अंक बाँडेका छन्। यस्तै स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दा अंक बाँडेका छन्। समूह ए अन्तर्गत अमेरिकाको एटलान्टामा गैराती भएको खेलमा सन् 2010 विश्व विजेता स्पेनले केप भर्डेलाई 1 खेल अवधिभर दबाव दिए पनि गोल गर्न भने सकेन। खेल गोलरहित बराबरीमा सकिएको हो। केप भर्डेका गोलरक्षक भोजिन हाले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई महत्वपूर्ण 1 अंक दिलाउनु भयो। यस्तै समाजीको आज बिहान सम्पन्न अर्को खेलमा बेल्जियम आफ्नो पहिलो खेलमा हारबाट जोगिएको छ। बेल्जियम इजिप्टले 1-1 गोलको बराबरी खेल्दा अंक बाँडेका छन्। इजिप्टले 19 मिनटमा इमाम आसौरले गोल मार्फत अगुताई लिएको थियो तर दोस्रो हाफको 66 मिनटमा भने इजिप्टका मोहम्मद हानीको पार गोलबाट बेल्जियम हारबाट जोगियो। 1-1 गोलको बराबरीसँगै दुवै टोलीले अंक बाँडेका छन्। अहिले बिहान इरान र न्यूजील्याण्ड बीच खेल हुँदैछ।
0: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
1: कर्णाली सरकारको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक 35 अर्ब 39 करोड 50 लाख विनियोजन। प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने।
0: रेबिज विरूद्धको खोप नपाउँदा जुम्लामा एक बालिकाको मृत्यु। हुम्लाको सिमकोट गाउँपालिका पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा।
1: मध्यपश्चिम विश्वविद्यालय एमयूको चौथो दीक्षान्त समारोह भोलि हुने। 1928 विद्यार्थी दीक्षित हुँदै।
0: र वीरेन्द्रनगरमा सम्पन्न 19 वर्ष मुनिको राष्ट्रिय क्रिकेटको उपाधि मधेस प्रदेशलाई। हवस् त तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: यो हो रेडियो टाइगर 90.2 MHz।
3: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंजको आयोजना र रुइट फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेवलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1। असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनगट्टी वडा नम्बर 5। असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7। असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9। र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया। आयोजक नेपाल नेत्रज्योति संघ बाँके फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंज।
4: नमस्कार।

0: राम राम ओ नमस्कार। रेडियो कार्यक्रम हमार खेती हमार कृषि में राम बहादुर थारू संग अंजना चौधरी के स्वागत बा। नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रीय कृषि प्रविधि सूचना केन्द्र संघकी समन्वयमा रेडियो टाइगर बर्दियासी उत्पादन गर्ल कृषि विशेष रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा कृषि प्रविधि संघे सम्बन्धित मेरमेरिक जानकारी कृषक मुकनसम्म पुगाइक लाख ओ कृषक मुक्र कति अहिले खेती प्रणालीमा आयल समस्या प्रश्न जिज्ञासा कृषक मुकनके आशा अपेक्षा गुनासो ओ सुझाव सुनके मेरमेरिक जानकारी देहना उद्देश्य से ई कार्यक्रम संचालन कैलख हो।
1: यी कार्यक्रम महिनामा बीचो हरेक महिनाको 1 गते ओ 15 गते सन्झ 7 बजे से रेडियो टाइगर 99 गोडा बिउनेघाट बर्दिया ओ उस्तख अनलाइनमा tigerkhabar.com मोबाइल एप्लिकेशन हाम्रो पात्रो ओ रेडियो के फेसबुक पेजमा सोधे सुन सेक्जाय उस्तख सम्वाद एफएम 98.3 मेगाहर्ज ओ अनलाइनमा onlinesambad.com मोबाइल एप्लिकेशन हाम्रो पात्रो ओ रेडियो के फेसबुक पेजमा सेफे सुन सिक्ने राति कार्यक्रम के फेरि प्रसारण बिहान के 7 बजे सेफे सुन सिक्ने राति। कार्यक्रममा राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र ओ कृषि क्षेत्र से सम्बन्धित विशेषज्ञ उपन संघ कृषक उपन के आशा अपेक्षा ओ गुनासो तथा सुझाव के सम्बोधन एवं कृषि क्षेत्र के मेरमेर जानकारी प्रसारण गरिने राति। कृषि तथा पशुपन्छी हुकनके उत्पादकत्व ओ उत्पादन वृद्धि कैख कृषक समुदायके आय आर्जन ओ जीवन स्तर उठाके देशभरके कृषि क्षेत्रके त्योर उत्पादन बढाएकला अनुसन्धान मसे विकसित प्रविधिके प्रकाशन प्रसारण ओ अभिलेखीकरण कैख संचार माध्यमके प्रयोग मसे प्रचार प्रसार प्रति कृषक ओ सरकारवाला हुकन श्रम पुगेना काम यी राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रके मुख्य उद्देश्य रहल बा।
0: नेपाल कृषि प्रधान देश हो जहाँ ग्रामीण समुदाय की मुख्य आय आर्जन के स्रोत कृषि पेशा रहल बा। एक ओर ग्रामीण आय आर्जन के स्रोत कृषि क्षेत्र भूल बा ओ कृषि सम्बन्धी प्राविधिक ज्ञान सहज और सरल तरीका से पुगैना परम्परागत प्रचार प्रसार के माध्यम ओथा प्रभावकारी निर्देश कैलक अवस्था में नवीनतम प्रविधि मसे प्रचार प्रसार करकलाक आधुनिक तरीका मसे हाली ओ झट्ट सूचना पुगैना सूचना प्रविधि ओ संचार के माध्यम एकदम उपयोगी हुईना देखमिलक ओर से रेडियो टाइगर संग के सहकार्य में ई कार्यक्रम प्रसारण हुई बा।
1: सूचना ओ संचार प्रविधि से कृषक हुकन के आधुनिक खेती प्रणाली में सहज हिसाबले समय में आवश्यक सूचना ज्ञान ओ सिक्के पहुँच कराके उत्पादन वृद्धि करना मदद करना ओ समग्र कृषि विकास में खास भूमिका निर्वाह करल बा। कृषक के खेतबारी में सड्ड दिन जसिन कुछ न कुछ प्राविधिक समस्या देखा पर्न हुलक ओसे वकर समाधान के लाग सूचना ओ संचार प्रविधि के प्रयोग से समय में समस्या के समाधान के उपाय कृषक ओ और सरकार वाला हुकन दिए सिकाय।
2: आज कार्यक्रम के 22 भाग हो। आज कार्यक्रम में वैज्ञानिक राष्ट्रीय माटो विज्ञान अनुसंधान केन्द्र हुमलतार के पार्वती अधिकारी से रासायनिक मल यूरिया के विकल्प एजोला के बारे में बातचीत कर लगाती।
3: आज को हमार खेती हमार कृषि रेडियो कार्यक्रम में राष्ट्रीय माटो विज्ञान अनुसंधान केन्द्र कुमलचार का वैज्ञानिक पार्वती अधिकारी संग कुराकानी गर्न गएका छौं। रासायनिक मल यूरिया को विकल्प लगायत का विविध विषय में कुराकानी गर्न गएका छौं। स्वागत छ यहाँलाई रेडियो कार्यक्रम हमार खेती हमार कृषि में।
4: धन्यवाद।
3: आराम हुनुहुन्छ?
4: हजुर, ठीकै छ।
3: हामी रेडियो टाइगर अथवा यो हमार खेती हमार कृषि कार्यक्रम संचालन गरिरहेका छौं। तराई क्षेत्रको यो जिल्लामा यति बेला धानको ब्याज राख्ने काम जारी छ। अब यो देशभर यति बेला रासायनिक मलको अभाव पनि देखिन्छ अनि किसानहरू रासायनिक मलको मल प्रयोग गर्दै आउनु भएको र रासायनिक मलको माग पनि बढ्दो क्रममा छ। त्यो पछिल्लो समय रासायनिक मलको माग बढिरहँदा होइन अभाव भइरहँदा यसको विकल्पमा के चाहिँ गर्न सकिन्छ किसानहरूलाई संक्षेपमा जानकारी गराइदिनुहोस् न।
4: हस्, धन्यवाद। यहाँले राम्रो सन्दर्भ उठाउनुभयो। नेपालको अर्थतन्त्रमा हाम्रो कृषि क्षेत्रको कुरा गर्नु पर्दाखेरि चाहिँ नेपालको कृषि अर्थतन्त्रमा करिब करिब एसडीआई हिस्सा चाहिँ हाम्रो कृषि क्षेत्रले ओगटेको छ र देशको खाद्य सुरक्षा त्यसै गरी रोजगारी सृजना अनि हाम्रो जीविकोपार्जनमा कृषि क्षेत्रको ठूलो मुख्य भूमिका नहुँदै पनि हालको कृषि प्रणालीमा चाहिँ रासायनिक मलप्रति चाहिँ हामी अत्यधिक निर्भर बन्दै गइरहेको अवस्था पनि छ र रासायनिक मल उत्पादन गर्ने विभिन्न कारखानाहरू पनि हामीसँग नभएको अवस्थामा जुन चाहिँ हामीले मुख्य गर्नुपर्ने समय मुख्य धान खेतीको सिजनमा चाहिँ जहिले पनि रासायनिक मलको अभाव हुने सन्दर्भमा हामीलाई चाहिँ यसले उत्पादन पनि घटाइरहेको, प्रत्यक्ष उत्पादन घटाउन पनि असर परिरहेको पनि देखिएको छ। र त्यसै गरी रासायनिक मलहरूको असन्तुलित र अत्यधिक प्रयोगका कारणले माटोमा माटोको उर्वरा शक्ति पनि घट्दै गइरहेको पनि विभिन्न अध्ययन र तथ्याङ्कहरूले देखाउँछ। र त्यसै गरी अर्को जैविक विविधता पनि कम हुँदै गएको तथा धान बालीको उत्पादन लागत पनि हामीले जुन चाहिँ उत्पादन गर्दा लाग्ने कस्ट पनि लागत पनि बढ्दै गइरहेको पनि विभिन्न अध्ययनहरूले पनि देखाएर हामीले धेरै समस्याहरू पनि भइरहेको छ। र यसै सन्दर्भमा हामीले यसै परिस्थितिलाई मध्यनजर गर्दै रासायनिक मलको विकल्पमा तत्काल परिचालन गर्न सकिने के स्रोतहरू छन् भनेर हामीले नेपाल कृषि अनुसन्धान परिषदले पनि विभिन्न अध्ययनहरू गरिहेर्दाखेरि चाहिँ अहिले रासायनिक मलको विकल्पमा हामीले यदि मलखार नै हामीलाई युरिया, डिएपी, पोटासहरू उपलब्ध हुन्छ भने हामीले ती मलहरूको स्रोत पनि प्रयोग गर्ने, तर कति प्रयोग गर्ने त भन्दा सिफारिस मात्रामा हामीले राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले एउटा धानलाई चाहिँ डोमेन स्पेसिफिक भन्छ, त्यो चाहिँ हामीले ठाउँको आधारमा हामीले पाँचवटा पूर्वदेखि पश्चिमसम्म पाँचवटा क्षेत्रहरू छुट्याएका छौँ। ती पाँचवटा क्षेत्रहरूको आधारमा चाहिँ हामीले धानबारीलाई कति चाहिन्छ त मल भन्ने हामीले त्यो एनालाइसिस अध्ययन गरेर चाहिँ हामीले त्यसको मात्रा सिफारिस मात्रा छुट्याएका छौँ। यदि हामीलाई सम्भव हुन्छ भने हामीले प्रत्येक वर्ष सकिँदैन भने पनि दुई तीन वर्षमा एकपटक माटोको परीक्षण गरेर हामीले त्यसमा चाहिँ कति छ त हाम्रो माटोमा चाहिँ खाद्य तत्त्वको मात्रा कति छ भन्ने पत्ता लगाएर हामीले चाहिँ वैज्ञानिक हिसाबले सिफारिस मात्रा अनुसार चाहिँ खाद्य तत्त्वको प्रयोग गर्न सक्छौँ भने, अर्को हामीले चाहिँ अब अघि नै पनि हामीले भनियो रासायनिक मल चाहिँ हामीलाई भनेको बेलामा उपलब्ध नहुने र रासायनिक मलको विकल्पमा के गर्न सकिन्छ होला भन्दाखेरि चाहिँ अहिले हामीले चाहिँ यसो हेर्दाखेरि चाहिँ विभिन्न अध्ययनहरूले देखाए अनुसार चाहिँ रासायनिक मलको विकल्पको रूपमा एउटा हामीलाई प्राङ्गारिक मल जस्तै गोठे मल, कम्पोस्ट मलहरू हामी यदि प्रयोग गर्न सक्छौँ, हामीसँग स्रोतहरू उपलब्ध छ भने ती मलहरू प्रशस्त मात्रामा प्रयोग गर्दाखेरि पनि केही मात्रामा चाहिँ धान बालीले खाद्य तत्त्व पाउने हुन्छ भने, अर्को भनेको चाहिँ त्यसका विकल्पहरूमा जस्तै अहिले एजोला वैज्ञानिक भाषामा भन्दाखेरि चाहिँ एजोला एउटा एक प्रकारको पानीमा तैरिने उन्यु प्रजातिको वनस्पति हो, त्यसले पनि एउटा युरियाको विकल्पको रूपमा नाइट्रोजन चाहिँ प्रदान गर्न सक्दछ धान बालीलाई भने, अर्को चाहिँ हरियो मलमा जुन हामी धैँचा प्रयोग गर्दै आइरहेका छौँ धैँचा पनि हामीले चाहिँ युरिया मलको विकल्पको रूपमा चाहिँ प्रयोग गर्न सक्छौँ।
3: एजोला र धैँचाको विकल्पको रूपमा जसरी प्रयोग भइरहेको छ एकदम सीमित थोरै किसानहरूले प्रयोग गर्नुभएको छ, यसको प्रभावकारिताको विषयमा पनि जानकारी गराइदिनुहोस् न।
4: थोरै मैले यहाँलाई चाहिँ हरियो मलको सन्दर्भलाई थोरै जोड्न खोजेँ। माटोको सुधार गर्ने उद्देश्यको लागि चाहिँ हामीले कुनै पनि बिरुवाको पुरै भाग अथवा पुरै भागलाई हरियोमा नै जोतेर माटोमा मिसाउनुलाई चाहिँ हरियो मल भनिन्छ। हामीले विशेष गरी धान बालीको लागि चाहिँ धैँचा प्रयोग गर्दछौँ हरियो मलको रूपमा। धैँचालाई चाहिँ करिब हामीले चाहिँ त्यो रोपेको 50 दिनमा जुन चाहिँ फुल फुल्न भन्दा ठ्याक्कै अगाडि धान बालीको लागि चाहिँ हामीले जोतेर माटोमा मिलाउँदाखेरि चाहिँ धान बालीले चाहिँ त्यो जुन हामीले सिफारिस गरेको मात्रा छ त्यो धैँचा धानको लागि आवश्यक पर्ने खाद्य तत्त्वको मात्रा नाइट्रोजन जुन हामी युरिया मलको रूपमा दिन्छौँ त्यो मात्रा चाहिँ हामीले जुन धैँचा प्रयोग गरेर हरियो मलको रूपमा चाहिँ धान बालीमा यदि धैँचाको प्रयोग गर्ने हो भने चाहिँ आधा मात्रै मात्रा दिँदाखेरि पनि धानबारीलाई चाहिँ त्यो आवश्यक मात्रा धानबारीले पाउने र त्यसको चाहिँ 20-25% चाहिँ उत्पादनमा पनि वृद्धि भएको पाइएको छ हरियो मलको कुरा गर्दाखेरि भने। अर्को एजोलाको कुरा गर्दाखेरि अलि हरियो मल भन्दा एजोला चाहिँ अलिकति वैज्ञानिक हिसाबले पनि यसलाई तयार गर्न चाहिँ थोरै अलिकति चाहिँ हामीलाई थोरै केही वैज्ञानिक कुराहरूमा प्राविधिक कुराहरूमा ध्यान दिनुपर्दछ, तर एकपटक हामीले एजोलाको पोखरी चाहिँ कायम गर्न सक्यौँ हाम्रो आफ्नै खेतबारीमा चाहिँ हामीले एकचोटि चाहिँ एजोलाको पोखरीबाट एजोला उत्पादन गर्न सक्यौँ भने चाहिँ त्यसले चाहिँ वर्षौँ वर्षसम्म चाहिँ हामीलाई त्यो एउटा चाहिँ युरिया मलको राम्रो स्रोत पनि हुन सक्दछ। र थोरै मैले एजोला चाहिँ अलिकति मैले यहाँहरूलाई जानकारी गराउन चाहेँ कि एजोला चाहिँ पानीमा तैरिने एउटा उन्यु प्रजातिमा पर्ने हरियो वनस्पति हो, त्यो चाहिँ एक खालको लेउ हो जसले चाहिँ हावामा भएको नाइट्रोजनलाई चाहिँ उसले स्थिरीकरण गरेर तानेर चाहिँ धान बालीको जरामा उपलब्ध गराउँदछ र यो विशेष गरी धान बालीको उत्पादन वृद्धि गर्नमा चाहिँ यसले ठुलो भूमिका खेलेको पाइएको छ विभिन्न अध्ययनहरूमा हेर्दाखेरि पनि। र धान बालीलाई चाहिँ जुन हामी अघिदेखि मैले सिफारिस मात्रा भनेर यहाँलाई सोध्दैछु त्यो धान बालीलाई चाहिने आवश्यक सिफारिस मात्राको चाहिँ 25% नाइट्रोजनको मात्रा चाहिँ यो एजोलाले परिपूर्ति गर्ने विभिन्न अध्ययनहरूले देखाएको छ। र यसरी हेर्दाखेरि रासायनिक मल भनेको समयमा उपलब्ध नहुँदा धानको उत्पादन घट्दै गइरहेको अवस्थामा एजोला मल चाहिँ युरिया मलको एउटा राम्रो विकल्प भन्नु चाहिँ हामीले विभिन्न अध्ययनहरूले पनि प्रमाणित
3: ठुलो क्षेत्रफलमा धान खेती गरिरहेका किसानहरूले एजोला कसरी प्राप्त गर्न सकिन्छ, कति क्षेत्रफल भयो अथवा कति दिनमा त्यो प्राप्त गर्न सकिन्छ?
4: हजुर, मैले चाहिँ यहाँलाई अलिकति एजोलाको उत्पादन र वृद्धिको सन्दर्भलाई पनि थोरै जुझ्न चाहेँ। एजोलालाई चाहिँ प्रशस्त पानी भएको ठाउँमा चाहिँ हामी सजिलैसँग उत्पादन गर्न सक्दछौँ होइन। यसलाई सिधै पोखरीमा, हामीसँग पोखरी यदि उपलब्ध छ भने सिधै पोखरीमा वा आफ्नै तपाईँको आफ्नै बारीमा सानो एउटा पोखरी बनाएर अथवा प्लास्टिक ट्याङ्कमा थोरै सिमेन्ट ट्याङ्कमै पनि हामीले चाहिँ पानीको तह थोरै 10-15 सेन्टिमिटर पानीको तह र त्यो नर्मल पानी जुन चाहिँ 20-30 डिग्री सेन्टिग्रेडसम्मको पानीको तापक्रम भयो भने चाहिँ हामीले सजिलैसँग एजोला उत्पादन गर्न सकिन्छ। र अर्को एजोलाको बिउ चाहिँ हामीले कसरी प्राप्त गर्ने भन्दाखेरि चाहिँ एजोलाको बिउलाई चाहिँ हामी इनोकुलम भनेर भन्छौँ, एजोला इनोकुलम भनेर भन्दछौँ होइन। यसमा चाहिँ नर्सरी तयारीका लागि चाहिँ हामीले 500 ग्राम एजोला प्रति स्क्वायर मिटर, हामीले चाहिँ 1 वर्ग मिटरमा चाहिँ 500 ग्राम मात्रै एजोला तपाईँसँग छ भने त्यो चाहिँ 500 ग्राम एजोलाले 1 मिटरमा चाहिँ हामीले एजोलाको उत्पादन नर्सरी राख्न सक्दछौँ। र तपाईँले अनुकूल अवस्थामा जुन अघि मैले 10-15 सेन्टिमिटर पानीको तह 20-30 सेन्टिमिटर तापक्रम चाहिँ हामीले अनुकूल भएको अवस्थामा करिब 1 हप्तामा नै त्यो एजोलाले चाहिँ दोब्बर उत्पादन दिन्छ। पोखरीमा चाहिँ दोब्बर उत्पादन चाहिँ त्यो नर्सरी राखेको पोखरीबाट चाहिँ उत्पादन हुन्छ। र हेक्टरको आधारमा भन्नुपर्दाखेरि चाहिँ हामीले 101 हेक्टरको लागि 100-150 वर्ग मिटरको नर्सरीको आवश्यकता पर्दछ। र त्यो चाहिँ हामीले धान रोप्नुभन्दा 3-4 हप्ता अगाडि एजोलाको नर्सरी राख्दछौँ र त्यो चाहिँ हामीलाई 1 हेक्टरको लागि 500-600 केजी चाहिँ एजोलाको आवश्यकता पर्दछ। र एजोलालाई अलिकति मैले थोरै जोड्न चाहने कि एजोलालाई चाहिँ फस्फोरस मलको चाहिँ थोरै आवश्यकता हुन्छ त्यसको वृद्धिको लागि। यो चाहिँ आफै एउटा नाइट्रोजनको स्रोत भएको हुनाले नाइट्रोजन मल चाहिँ हामीले युरिया त्यति दिन आवश्यक हुँदैन। यदि हामीसँग उपलब्ध हुन्छ भने चाहिँ त्यो अथवा हामीले गोबर मूलको घोल बनाएरै पनि स्थानीय स्तरमा पनि त्यसलाई छरेर नर्सरीको व्यवस्थापन पनि उत्पादन पनि गर्न सक्दछौँ एजोला इनोकुलमको। भने अर्को चाहिँ एसएसपी जुन चाहिँ सिङ्गल सुपर फस्फेट चाहिँ यो फस्फोरस मल हो, डिएपी मल जस्तै एउटा मल हो, त्यो मल चाहिँ हामीले प्रयोग गर्दाखेरि यसको उत्पादन चाहिँ छिटो छिटो हुने र हामीले मैले अघि पनि उल्लेख गरेँ कि 1 हप्तामा नै जुन हामीले राखेको नर्सरीमा राखेको एजोला इनोकुलम छ त्यो चाहिँ दोब्बर उत्पादन चाहिँ हामीले लिन सक्दछौँ। यो चाहिँ जुन हामीले धान रोप्नुभन्दा 3-4 हप्ता अगाडि एजोलाको नर्सरी राखेर व्यवस्थापन गर्नुपर्दछ।
3: त्यो पछिल्लो समय तराई क्षेत्रका किसानहरूले रासायनिक मलको प्रयोग अलिक बढी नै गर्नुभयो होइन। अब अहिले जसरी विकल्पका रूपमा अरू प्रयोग गर्ने भन्ने कुरा आइरहँदा अब मलको अभाव छ, मल पनि प्रयोग गर्न नसकिने अवस्था भइरहेको छ, 2 किलो 4 किलो होइन 10 किलोसम्म मात्रै प्राप्त गरेका छन्। अब यो रासायनिक मललाई नै अन्त्य गर्ने हिसाबले कति वर्षको पिरियडमा चाहिँ त्यो पुरानै अवस्थामा फर्किन सक्छ माटो?
4: माटोलाई चाहिँ यस्तो हुन्छ, माटो भनेको नि यसलाई पनि आफूलाई खानु पर्छ होइन। हामी यस माटोको व्याख्या गर्दाखेरि वैज्ञानिक हिसाबमा माटो चाहिँ एउटा सजीव चिज हो होइन, सजीव वस्तु हो भनेर चाहिँ हामीले भन्ने गर्दछौँ। किनभने माटोमा पनि धेरै कीटाणुहरू हुन्छन् र तिनीहरूले खानु पनि पर्दछ। अब अहिले चाहिँ बालीको सन्दर्भ जोड्दाखेरि पनि जुन हाइब्रिड बालीहरू भनेर आइरहेछन्, हाइब्रिड खेती गर्नलाई त त्यसै पनि हामीले बढी मात्रामा मल हाल्नुपर्ने हुन्छ होइन। हामीले अब यहाँले जस्तै अर्ग्यानिक खेतबारीको प्रसङ्ग जोड्न खोज्नु भएको होला होइन, त्यो प्रसङ्ग जोड्दाखेरि चाहिँ हामीले एकै वर्षमा चाहिँ त्यसलाई म जिरो बनाएर लान्छु भन्ने हुँदैन होइन। यसलाई चाहिँ 4-5 वर्ष 5-7 वर्षसम्म पनि यसलाई कम्प्लिटली त्यो अर्ग्यानिक प्लट कायम गर्नलाई चाहिँ समय लाग्दछ। हामीले पहिलो वर्ष 75%, दोस्रो वर्ष 50%, तेस्रो वर्ष 25%, यस्तै गर्दै घटाएर चाहिँ हामीले 5-7 वर्षमा चाहिँ अर्ग्यानिक प्लट चाहिँ स्थापना गर्न सक्दछौँ। अब हामीले चाहिँ यो रासायनिक मलको चाहिँ कस्तो एउटा ऊ पनि आयो भने रासायनिक मलले चाहिँ खेतबारी बिगार्छ, रासायनिक मल हाल्नै हुँदैन भन्ने प्रसङ्ग चाहिँ त्यो होइन होइन। हामीले यहाँले सुन्नु पनि भएको होला एकीकृत बाली पोषण प्रणाली भनेको चाहिँ जस्तै प्राङ्गारिक मलका विभिन्न स्रोतहरू अघि मैले उल्लेख गरेँ कि गोबर मल, कम्पोस्ट मल होइन, जस्तै हरियो मलको रूपमा ढैँचा, अनि जस्तै अहिले जीवाणु मल भन्दै पनि आइरहेछ गणेउला मल, अनि अर्को एजिटोब्याक्टरयुक्त मल, जस्तै कोसे बालीको लागि हो भने राइजोबियम मल। ती मलहरू चाहिँ माटो परीक्षण गरे पश्चात चाहिँ सन्तुलित मात्रामा ती मलहरूको प्रयोग साथसाथै रासायनिक मल पनि सिफारिस मात्रामा प्रयोग गर्दाखेरि माटोको स्वास्थ्यलाई त्यस्तो हानि हुने त हुँदैन होइन. अहिले चाहिँ हामीलाई एउटा के परेको छ भने माटोले चाहिँ त्यो रासायनिक मलले माटो बिगार्यो. हामीले माटो बिग्रिएको कारण त के हो भने पाएको बेलामा एकदम अनियन्त्रित प्रयोग गरिदिने, धेरै मात्रामा प्रयोग गरिदिने, हामीलाई जति चाहिन्छ त्योभन्दा पनि बढी होइन, त्यो भएर चाहिँ माटो बिग्रियो भन्ने चाहिँ एउटा प्रसङ्गहरू अहिले आइरहेको हो. हामीले यदि चाहिँ तपाईँ व्यवसायिक हिसाबमा धान मकै गहुँ जस्ता बालीहरू लगाउनुहुन्छ भने ठुल्ठुला प्लटहरूमा त तपाईँले जस्तै अहिले अब यो गाईबस्तुहरू पाल्न पनि कम हुँदै गएको, हामीसँग गोठे मलको स्रोतहरू पनि कम हुँदै गएको अवस्थामा चाहिँ अलिकति रासायनिक मलको प्रयोग नगरिकन चाहिँ मैले व्यवसायिक हिसाबमा चाहिँ यो धान मकै गहुँ जस्ता बालीहरू लगाउँछु भन्दाखेरि चाहिँ अलि तपाईँलाई अलि नै समय लाग्ने र भने जति उत्पादन नपाउने चाहिँ हुन्छ. त्यो भएर रासायनिक मलले चाहिँ तपाईँको त्यो के अरे जैविक मललाई हटाउने होइन कि, घटाउने काम गर्ने हो कि. जस्तै तपाईँले रासायनिक मल र जैविक मलको चाहिँ सन्तुलित प्रयोग गर्नुभयो भने अनि भने जति उत्पादन हुने र माटोको स्वस्थता पनि कायम हुने हुन्छ.
3: आगामी अङ्कमा पनि यहाँसँग कुराकानी गरौँला. आजको अङ्कको अन्तिममा सम्पूर्ण रेडियो सुन्ने श्रोता विशेष गरी दाङ बाँके बर्दिया कैलाली कञ्चनपुर तराई क्षेत्रका किसानहरूको मागलाई सम्बोधन गर्दै त्यो रासायनिक मलको विकल्प सँगसँगै के चाहिँ उत्पादन बढाउन, धान खेतीको उत्पादन बढाउन के चाहिँ आग्रह गर्न चाहनु?
4: यहाँलाई चाहिँ मैले अघि पनि जुने हाम्रो नेपालको सन्दर्भमा भन्नुपर्दाखेरि चाहिँ रासायनिक मलको अनियन्त्रित प्रयोगले माटोको स्वास्थ्यलाई चाहिँ एकदमै हानि गरेको छ होइन. माटोको अहिले चाहिँ स्वास्थ्य माटोको उर्वरा शक्ति घट्दै गइरहेको सन्दर्भमा हामीले चाहिँ सन्तुलित मात्रामा रासायनिक मल र जैविक साथै प्राङ्गारिक मलको प्रयोग गर्दाखेरि चाहिँ तपाईँहरूले चाहिँ उत्पादन र उत्पादकत्व दुवै बढाउन सक्नुहुन्छ. र अर्को अर्को भन्नु पर्दाखेरि चाहिँ विशेष गरी धान खेतहरूमा जुन चाहिँ अहिले नजिकै गरेको धान लगाउने समय भइरहेको छ, ती धान खेतहरूमा चाहिँ नाइट्रोजन तत्त्वको अभावले उत्पादनमा रास आइरहेको सन्दर्भमा चाहिँ अहिले हामीले अघि उल्लेख गरेका जुन एजोला मल हरियो मलको रूपमा ढैँचा चाहिँ एउटा विकल्पको रूपमा हामी युरिया मलको विकल्पको रूपमा प्रयोगमा ल्याउन सक्दछौँ. यसले रासायनिक मलको एउटा निर्भरता पनि घटाउने साथै माटोमा भएका विभिन्न गुणहरूको सुधार गरी धानको उत्पादन र उत्पादकत्व पनि बढाउन महत्वपूर्ण भूमिका खेल्दछ. र अर्को हिसाबले भन्नुपर्दाखेरि यी हाम्रा यी हरियो मल र एजोला चाहिँ वातावरण मैत्री पनि छ, यसले वातावरणमा पनि कुनै असर गर्दैन. त्यसैले स्वस्थ माटो स्वस्थ बाली र दिगो हाम्रो दिगो भविष्यको लागि पनि यो यस्ता वैकल्पिक मलहरूका स्रोतहरूको प्रयोग गरौँ र माटोको स्वस्थता कायम राख.
3: अस्मिकै व्यस्त समयका बावजुद पनि रेडियो टाइगरले सञ्चालनमा ल्याएको हमार खेती हमार कृषि रेडियो कार्यक्रममा समय दिनुभयो. महत्वपूर्ण समय र जानकारीका लागि राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र खुमलटारका वैज्ञानिक पार्वती अधिकारीज्यू, रासायनिक मल युरियाको विकल्प एजोला र हरियो मल लगायतका विषयमा विविध जानकारी दिनुभयो. महत्वपूर्ण जानकारी र समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद.
4: धेरै धेरै धन्यवाद. मेरो कुराहरू राखेर केही गरे केही मात्रामा भए पनि किसानहरूले चाहिँ पक्कै पनि उहाँहरूलाई चाहिँ एउटा फाइदा नै गर्छ यो जानकारीले भन्ने पनि लाग्यो. हस् यहाँलाई पनि धेरै धेरै धन्यवाद.
3: हस् नमस्कार.
0: अब आफ्नो सुन्टीबाटी कृषि विशेष रेडियो कार्यक्रम हमार खेती हमार कृषि कार्यक्रम के अंतिम में आशाकल बाटी
1: रेडियो कार्यक्रम हमार खेती हमार कृषि सुन सकल पाछ आपन मन मन लागल विचार ओ कृषि खेती के विषय में कौनो प्रश्न ओ जिज्ञासा भी कल से अपने होकर अमन फोन में से कह सकने बाती ओ SMS ईमेल में से थे लिख सकने बाती अपन आवाज में विचार ओ प्रश्न धरकला कृषि अनुसंधान परिषद के पैसा निलगना फोन नंबर 1135 में डेहलक निर्देशन के आधार में रेकर्ड कर सकने बाती ओस्तक रेडियो टाइगर के संपर्क मोबाइल नंबर 9858309161 में फोन कई रेकर्ड कराए ओ टी पाई फे सीखने बाती ओस्तक रेडियो टाइगर FM@gmail.com ओ रेडियो की फेसबुक पेज में आपन जिज्ञासा पठाई सीखने बाती.
0: लिट रेडियो कार्यक्रम हमार खेती हमार कृषि के अग्र ऐना भागमा नेपाल कृषि अनुसन्धान परिषदकै कृषि मौसम सल्लाह बुलेटिन अनुसार ऐना हप्तामा अपनै सिक्दिना कृषि सम्बन्धी धेर जानकारीसँग अग्र गतिविधि लेखी ऐना भागमा भ्याट हुने नै बा कार्यक्रमको ऐना भाग फेरि सुन्ची रवि कार्यक्रम सुनके सुझाव सल्लाह फेरि लिख पठाइने बाटिकन आशा गर्थे. राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र रेडियो टाइगरका प्रबन्ध निर्देशक भावुक योगी, कार्यक्रम संयोजक सौगात सङ्घरिया, रामबहादुर ओमै अञ्जना फी विदा हुन्छी। राम राम, नमस्कार। सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
5: यस गरिमा में नगरसभाका उपाध्यक्षज्यू, नगरसभाका सचिवज्यू, नगरसभाका सदस्यज्यूहरू, राष्ट्रिय सेवक कर्मचारीज्यूहरू, सम्पूर्ण नगरवासी महानुभावहरू तथा स्वदेश तथा विदेशबाट यस कार्यक्रमको प्रत्यक्ष प्रशासन मार्फत जोडिनुभएका सम्पूर्ण शुभेच्छुक महानुभावहरू, ठाकुर बाबा नगरपालिकाको 19 औं नगरसभा अधिवेशन शुभारम्भ भएको गौरवमय जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक स्वागत तथा सम्मान व्यक्त गर्दछु। सर्वप्रथम नेपालको सार्वभौमसत्ता, लोकतन्त्र, सामाजिक न्याय, संघीय लोकतान्त्रिक गणतन्त्र र नागरिक अधिकार प्राप्तिका लागि विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग हुने सम्पूर्ण ज्ञात ज्ञान शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। परिवर्तनका विभिन्न आन्दोलनमा योगदान पुर्याउनु हुने अग्रजहरू, घाइते योद्धाहरू तथा सम्पूर्ण नागरिकहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु। आज हामी ठाकुर बाबा नगरपालिकाको एउटा विशेष र ऐतिहासिक क्षणमा उभिएका छौं। यो केवल अर्को नगरसभा होइन, दोस्रो स्थानीय तह निर्वाचनपछि जनताले प्रदान गर्नुभएको जिम्मेवारी अन्तर्गत प्रस्तुत हुने हाम्रो अन्तिम नीति तथा कार्यक्रम र बजेट अधिवेशन हो। त्यसैले आजको दिन आगामी वर्षको योजना प्रस्तुत गर्ने दिन मात्र होइन, विगत यात्राको समीक्षा गर्ने, उपलब्धिको मूल्याङ्कन गर्ने र आगामी समृद्धिको बाटो तय गर्ने महत्वपूर्ण अवसर पनि हो। 2079 साल जेठ 6 गते हामीले ठाकुर बाबा नगरपालिकाको नेतृत्व सम्हाल्दा समग्र ठाकुर बाबा सबल नगरवासी दूरदर्शी तय गरेका थियौं। त्यसबेला हामीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार, सुशासन र सामाजिक विकासलाई परिवर्तनका मुख्य आधारका रूपमा पहिचान गरेका थियौं। आज 4 वर्षपछि फर्केर हेर्दा सीमित स्रोत, बढ्दो आवश्यकता, आर्थिक चुनौती, संघीय तथा प्रदेश अनुदानको संकुचनका बीच हामीले उल्लेखनीय उपलब्धि हासिल गरेका छौं भन्ने विश्वासका साथ यहाँ उभिएको छु। हामीले केवल योजना बनाएनौ, कार्यान्वयन गर्यौं। हामीले केवल संरचना निर्माण गरेनौ, नागरिकमा आशा निर्माण गर्यौं। हामीले केवल सेवा प्रवाह गरेनौ, नागरिकको विश्वास जित्ने प्रयास गर्यौं। यस अवधिमा ठाकुर बाबाले केवल योजना कार्यान्वयन गरेको छैन, आफ्नो छुट्टै पहिचान निर्माण गरेको छ। शिक्षा क्षेत्रमा हामीले गुणस्तरीय सुधारलाई पहिलो प्राथमिकतामा राख्यौं। कक्षा 12 सम्म निशुल्क शिक्षाको प्रभावकारी कार्यान्वयन, शिक्षक बैंक, अभिभावक शिक्षा, विषयगत शिक्षक सहकारले, स्थानीय पाठ्यक्रम, प्रविधि मैत्री सिकाई र शैक्षिक अनुशासनका माध्यमबाट विद्यालय शिक्षामा उल्लेखनीय सुधार भएको छ। हामीले पदभार ग्रहण गर्दाको विद्यालय स्तरमा नतिजा 18% भन्दा कमको अवस्थाबाट आज 80% भन्दा माथि पुग्नु केवल अङ्कको वृद्धि होइन, यो विद्यार्थी, शिक्षक, अभिभावक र नगरपालिकाको साझा प्रयासको परिणाम हो। शिक्षा क्षेत्रमा प्राप्त सम्मान ठाकुर बाबाको गौरव बनेको छ। संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनमा प्राप्त उपलब्धिले हाम्रो प्रशासनिक क्षमता, पारदर्शिता प्रमाणित गरेको छ। स्थानीय तह संस्थागत स्वमूल्याङ्कन तथा वित्तीय सुशासनमा प्राप्त उच्च उपलब्धि केवल तथ्याङ्क होइन, हामी सबैको कार्यकुशलताबाट प्राप्त प्रतिफल हो। स्वास्थ्य क्षेत्रमा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य बीमा, निशुल्क रेबिज खोप, सर्वतंश उपचार सेवा, ज्येष्ठ नागरिक घरेलु स्वास्थ्य सेवा, आधुनिक प्रयोगशाला सेवा, सुरक्षित मातृत्व कार्यक्रम तथा नगर अस्पतालको विकासले नागरिकको स्वास्थ्य सुरक्षामा नयाँ आधार निर्माण गरेको छ। आज हामी गर्वका साथ भन्न सक्छौ, सेवा लिन नागरिकले टाढा धाउनुपर्ने अवस्था घटेको छ, सेवा नागरिकको नजिक पुगेको छ। पूर्वाधार विकासमा संघ र प्रदेश सरकारको सहकार्य र समन्वयबाट सड़क, विद्यालय भवन, स्वास्थ्य भवन, खानेपानी, सिंचाई, प्रशासनिक तथा सार्वजनिक संरचना निर्माणमा महत्वपूर्ण प्रगति भएको छ। कृषि क्षेत्रमा धानको बीउ उत्पादन, कृषक प्रोत्साहन, समर्थन मूल्यमा खरिद, पशु सेवा र उत्पादनमुखी कार्यक्रमले किसानको आत्मविश्वास बढाएको छ। खेलकुद, पर्यटन, संस्कृति र सामाजिक क्षेत्रमा पनि ठाकुर बाबाले आफ्नो पहिचान निर्माण गरेको छ। महिला नेतृत्व, सामाजिक समावेशीकरण र सुशासनका क्षेत्रमा प्राप्त उपलब्धिहरूले ठाकुर बाबालाई थप गौरवान्वित बनाएको छ। यी सबै उपलब्धिहरू कुनै एक व्यक्ति वा संस्थाको मात्र सफलता होइन, यो सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, किसान, युवा, महिला, उद्यमी, संचारकर्मी र आम नगरवासीको साझा उपलब्धि हो। यस अवसरमा सम्पूर्ण नगरवासीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। हामीले गरेका कामप्रति गर्व छ, तर आत्मसन्तुष्टि छैन। अझै धेरै काम गर्न बाँकी छ। केही पूर्व आधार योजना पूरा गर्न बाँकी छन्। भूमि सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधान गर्न बाँकी छ। रोजगारी सृजना र आर्थिक आत्मनिर्भरता हासिल गर्ने यात्रा अझै अगाडि बढाउनु पर्नेछ। नगरलाई आत्मनिर्भर बनाउने गरी अघि बढाउन खोजिएका बृहत योजनाले मूर्त रूप ग्रहण गरिसकेका छैनन्, तर सुखद लक्ष्यतर्फ अग्रसर छ। अबको हाम्रो प्राथमिकता विकासका संरचना निर्माण मात्रै होइन, आर्थिक रूपान्तरण हुनुपर्छ। अबको लक्ष्य सड़क र भवन मात्र होइन, नागरिकको आय, रोजगारी र जीवन स्तर सुधार हुनुपर्छ। आगामी आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रम यही सोच दृष्टिकोणका साथ तयार गरिएको छ। यसले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यमशीलता, पूर्वाधार विकास, वातावरण संरक्षण, सामाजिक न्याय र सुशासनलाई केन्द्रमा राख्दै समृद्ध ठाकुर बाबाको आधार अझ बलियो बनाउने लक्ष्यमा हामी धेरै हदैसम्म सफल भएका छौं। यसलाई अझ मजबुत बनाउँदै आगामी पुस्तालाई समृद्ध ठाकुर बाबा हस्तान्तरण गर्ने जिम्मेवारीमा हामी दृढ छौं। हामीले इतिहास बनाउने उद्देश्य राखेका थिएनौं, हामीले जिम्मेवारी पूरा गर्ने उद्देश्य राखेका थियौं। तर जब जिम्मेवारी इमानदारी पूर्वक पूरा गरिन्छ, इतिहास आफै निर्माण हुँदो रहेछ। विकासका मुद्दामा हामी एक भयौं, सहमति, सहकार्य र समृद्धिको यात्रालाई निरन्तरता दियौं, जसले गर्दा समुन्नत ठाकुर बाबा सबल नगरवासी अब केवल सपना होइन, प्राप्त गर्न सकिने साझा यथार्थ बनेको छ। यसै विश्वासका साथ ठाकुर बाबा नगरपालिकाको 19 नगरसभा अधिवेशनको आजको पहिलो बैठक आह्वान भएको व्यवहार प्रस्तुत गर्दछु। नगरसभा अधिवेशन आह्वान गरिएको सूचना प्रस्तुत विषयमा लुम्बिनी प्रदेशको गाउँ सभा नगरसभा कार्य सञ्चालन कार्यविधि ऐन 2076 दफा 3 बमोजिम ठाकुर बाबा नगरपालिकाको नगरसभाको 19 अधिवेशन नगरसभाका अध्यक्षज्यूबाट तपसिल बमोजिमको मिति, समय र स्थानमा आह्वान गरिएको व्यवहार सबैमा अनुरोध छ। 83/3/1 सोमबार दिनको 2:45 ठाकुर बाबा नगरपालिकाको सभा हो। आर्थिक वर्ष यस बैठकको कार्यसूची यहाँ समक्ष जानकारी गराउन चाहन्छु। नगरसभाको 19 अधिवेशनको पहिलो बैठक कार्यसूची, बैठक संख्या 1, बैठक मिति 2083/3/1, बैठकको समय 3:10। अध्यक्षले नगरसभाको 19 अधिवेशन आह्वान गरेको पत्रको व्यवहार सभामा वाचन गरेर जानकारी गराउने। नगरसभाका अध्यक्ष तिलक राम अनुसार भइसकेको ठाकुर बाबा नगरपालिकाको आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रम पेश गर्ने। अब म आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रम प्रस्तुत गर्न गइरहेको छु। गरिमामे नगरसभाका उपाध्यक्षज्यू, सभाका सचिवज्यू, नगरसभाका सदस्यज्यूहरू, राष्ट्र सेवक कर्मचारीज्यूहरू, सम्पूर्ण नगरवासी महानुभावहरू, स्वदेश तथा विदेशबाट यस कार्यक्रमको प्रत्यक्ष प्रसारण मार्फत जोडिनुभएका सम्पूर्ण शुभेच्छुक महानुभावहरूलाई पुनः हार्दिक स्वागत गर्दछु। ठाकुर बाबा नगरपालिकाको गरिमामय नगरसभाको 19 अधिवेशनको प्रथम बैठकमा आगामी आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने महत्वपूर्ण अवसरमा सर्वप्रथम नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, राष्ट्रिय एकता, लोकतन्त्र, सामाजिक न्याय तथा जनअधिकारको प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका ऐतिहासिक राजनीतिक आन्दोलनहरूमा आफ्नो जीवन अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति उच्च सम्मानका साथ स्मरण गर्न चाहन्छु। साथै राष्ट्रको लोकतान्त्रिक रूपान्तरण, सामाजिक परिवर्तन र नागरिक अधिकारको स्थापनाका लागि भएका संघर्षका विभिन्न चरणमा योगदान पुर्याउनु हुने सम्पूर्ण अग्रज व्यक्तित्वहरू, घाइते योद्धाहरू तथा सम्पूर्ण नागरिकहरूप्रति उच्च सम्मान साथ घाइते योद्धाहरूको शीघ्र स्वस्थ लाभको कामना गर्दछु। हामीले आज उपयोग गरिरहेको लोकतान्त्रिक व्यवस्था, संविधान, प्रदत्त अधिकार तथा स्थानीय स्वशासनको अभ्यास महान

सुशासन तथा समृद्धिको लक्ष्य हासिल गर्ने दायित्व संघ प्रदेश र स्थानीय सरकार तिनै तहको साझा जिम्मेवारी हो। विगतका वर्षहरूमा विभिन्न राजनीतिक आर्थिक तथा संरचनागत चुनौतीहरूका बीच पनि संघीय लोकतान्त्रिक व्यवस्थाले आफ्नो संस्थागत आधारलाई थप सुदृढ बनाउँदै आएको छ। हाल मुलुक राजनीतिक स्थायित्वतर्फ उन्मुख भइरहेको सन्दर्भमा अब हाम्रो प्राथमिकता राजनीतिक उपलब्धिको संरक्षण गर्दै आर्थिक समृद्धि, उत्पादन वृद्धि, रोजगारी सृजना, सामाजिक रूपान्तरण र नागरिकको जीवन स्तरमा गुणात्मक सुधार ल्याउने दिशातर्फ केन्द्रित हुनुपर्दछ। लोकतान्त्रिक आन्दोलनहरूले स्थापित गरेका उपलब्धिहरूलाई जनजीवनसँगको समृद्धिसँग जोड्नु नै आजको प्रमुख राष्ट्रिय आवश्यकता हो। त्यसैले अबको हाम्रो साझा संकल्प राजनीतिक परिवर्तनका उपलब्धिहरूलाई आर्थिक रूपान्तरण, सुशासन, सामाजिक न्याय र दिगो विकासतर्फ नागरिकको दैनिक जीवनमा अनुभूत गराउनेतर्फ केन्द्रित हुनु हो। यही विश्वासका साथ हामी समृद्ध, आत्मनिर्भर र अवसरयुक्त ठाकुर बाबा नगरपालिका निर्माणको यात्रामा अघि बढ़िरहेका छौं। स्थानीय तहको दोस्रो निर्वाचनबाट जनताले हामीलाई प्रदान गर्नुभएको विश्वास सम्मान गर्दै 2079 जेठ 6 गते पदभारी गरेपछि नगरसभा अधिवेशनबाट समन्वय ठाकुर बाबा सबल नगरवासी दूरदर्शी ध्येय निर्धारण गरेका थियौं। सबल नागरिक निर्माणका लागि सार्वजनिक शिक्षा र आधारभूत स्वास्थ्य सेवा सर्वसुलभ पहुँच र गुणस्तरीय अभिवृद्धिलाई प्राथमिकतामा राख्यौं भने समन्वय ठाकुर बाबाको आधारका रूपमा कृषि, पर्यटन, उद्यमशीलता र आर्थिक क्रियाकलापको विस्तारलाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्दै आएका छौं। हाम्रो कार्यकालको यो अन्तिम नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा निर्धारित लक्ष्य, नीति र प्रतिबद्धताहरूको कार्यान्वयनमा अपेक्षा भन्दा उत्साहजनक उपलब्धि हासिल गर्न सफल भएको अनुभूति गर्न पाउँदा हामी गौरवान्वित भएका छौं। स्थानीय सरकारका 5 प्रमुख विषय क्षेत्र, 20 उपक्षेत्र, नीतिगत सुधार, संस्थागत शुद्धिकरण, सेवा प्रवाहमा नवप्रवर्धन तथा विकास निर्माणका माध्यमबाट ठाकुर बाबा नगरपालिकालाई लुम्बिनी प्रदेश र त्यसमै उदाहरणीय स्थानीय सरकारका रूपमा स्थापित गर्ने आधार निर्माण गर्न सफल भएका छौं। यी उपलब्धिहरू कुनै व्यक्ति वा नेतृत्वको एकल प्रयासको परिणाम होइन, यो जनप्रतिनिधि, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, किसान, व्यवसायी, साझेदार संस्था, संचार क्षेत्र, सम्पूर्ण नगरवासीहरूको साझा योगदान, अथक परिश्रम र अटुट विश्वासको प्रतिफल हो। त्यसैले यस सफल यात्राका वास्तविक साझेदार सम्पूर्ण नगरवासीप्रति म उच्च सम्मान व्यक्त गर्दै हार्दिक आभार प्रकट गर्दछु। हामीले विकासका संरचना मात्र निर्माण गरेका छैनौं, नागरिकमा आशा, विश्वास र सम्भावनाको आधार पनि निर्माण गरेका छौं। यही उपलब्धिलाई थप उचाइमा पुर्याउँदै समृद्ध, सुशासित र आत्मनिर्भर ठाकुर बाबा निर्माणको यात्रालाई अझ दृढताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु। संस्थागत तथा संरचनागत शुद्धिकरण सँगै ठाकुर बाबा नगरपालिकाले जिम्मेवारी, जवाबदेहिता, पारदर्शिता र सुशासनलाई कार्य सम्पादनको मूल आधारका रूपमा स्थापित गरेको छ। यस अवधिमा नगरपालिकाबाट सम्पादन हुने प्रत्येक कार्य विधिसम्मत, जनउत्तरदायी र परिणाममुखी हुनुपर्छ भन्ने संस्कारलाई संस्थागत गर्न सफल भएका छौं। यही आधारमा अबको हाम्रो प्रमुख गन्तव्य आर्थिक समृद्धि, गरिबी न्यूनीकरण, सामाजिक न्याय, सामाजिक समावेशीकरण, दिगो विकास तथा अवसर र आयको न्यायोचित वितरण मार्फत नागरिकको जीवन स्तरमा गुणात्मक सुधार ल्याउनु रहेको छ। स्थानीय सरकारको हैसियतले नागरिकका आवश्यकता, अपेक्षा र प्राथमिकतालाई केन्द्रमा राख्दै उपलब्ध स्रोत साधनको अधिकतम परिचालन तथा थप स्रोतको खोजी गरी इमानदारीता, निष्ठा र प्रतिबद्धताका साथ विकास तथा सेवा प्रवाह कार्यहरूलाई सञ्चालन गरिरहेका छौं। फलस्वरूप शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सामाजिक विकास तथा सुशासनका क्षेत्रमा उल्लेखनीय उपलब्धिहरू हासिल भएका छन्। हाम्रो कार्यकालको प्रारम्भिक चरणमा सुशासित र व्यवस्थित स्थानीय शासनका लागि आवश्यक ऐन, नियमावली, कार्यविधि तथा नीतिगत संरचनाको निर्माण, संशोधन र एकीकरणलाई प्राथमिकता दिएका थियौं। साथै तथ्यमा आधारित योजना निर्माण र स्रोत व्यवस्थापन गर्न नगर पार्श्वक्षेत्र सिटी प्रोफाइल, आवाधिक योजना, मध्यकालीन खर्च संरचना, राष्ट्र सुधार योजना र संगठन तथा व्यवस्थापन सर्वेक्षण लगायतका महत्वपूर्ण आधारभूत दस्तावेजहरू तयार गरी विकासको स्पष्ट मार्गचित्र निर्माण गरेका थियौं। सामाजिक विकासलाई उच्च प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य र मानव विकासका क्षेत्रमा लगानी वृद्धि गरियो भने भौतिक पूर्वाधारतर्फ अघिल्लो कार्यकालबाट सृजित दायित्व व्यवस्थापन समेत नयाँ आयोजना तथा कार्यक्रमहरूलाई पनि समानान्तर रूपमा अगाडि बढाइएको छ।

सीमित स्रोत र सीमित आवश्यकताबीच सन्तुलन कायम गर्दै नेपाल सरकार तथा लुम्बिनी प्रदेश सरकारसँग प्रभावकारी समन्वय गरी थुप्रै रणनीतिक तथा दीर्घकालीन महत्वका योजनाहरू कार्यान्वयनको चरणमा पुर्याउन सफल भएका छौँ। यद्यपि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारण निर्माण सामग्री तथा इन्धनको मूल्यमा भएको अस्वाभाविक वृद्धिले केही आयोजना तोकिएको समयभित्रै सम्पन्न हुन नसक्ने अवस्था सृजना भएको छ। नगरपालिकाले सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्दै बाँकी रहेका आयोजनाहरूलाई निर्धारित गुणस्तर कायम गरी यथाशीघ्र सम्पन्न गर्ने दृढ प्रतिबद्ध सहित कार्य गरिरहेको व्यवहार सम्मानित नगरसभा समक्ष अवगत गराउन चाहन्छु। हाम्रो कार्यकालमा सम्पन्न भएका केही महत्वपूर्ण कार्य तथा हासिल गरेका महत्वपूर्ण उपलब्धिहरू संक्षेपमा प्रस्तुत गर्न चाहन्छु। हामी सबैलाई अवगत नै छ, ठाकुर बाबा नगरपालिका भौगोलिक दृष्टिले सुगम भए पनि मानव विकासका विभिन्न सूचकाङ्कमा पछाडि रहेको स्थानीय तह हो। कार्यकालको प्रारम्भमै तयार गरिएको नगर पार्श्व चित्रले नगरका करिब एक तिहाई घरधुरी विपन्नताको अवस्थामा रहेको यथार्थ प्रस्तुत गरेको छ। यही तथ्यलाई आधार मानि हामीले सामाजिक विकास विशेष गरी शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखी लगानी केन्द्रित गर्यौं। हाम्रो दृढ विश्वास थियो र आज पनि छ, शिक्षा नै विकासको मूल आधार हो र शिक्षित नागरिक बिना समुन्नत समाजको निर्माण सम्भव हुँदैन। यही सोचका साथ ठाकुर बाबा नगरपालिकाले कक्षा 12 निःशुल्क शिक्षालाई पूर्ण रूपमा कार्यान्वयन गर्दै प्रत्येक बालिकाको शिक्षामा पहुँच सुनिश्चित गरेको छ। शिक्षाको गुणस्तर अभिवृद्धिका लागि शिक्षक दरबन्दी मिलान, पदपूर्ति, शिक्षक वाणिज्य स्थापना, न्यून विद्यार्थी संख्या भएका विद्यार्थीहरूलाई मर्म तथा समायोजन, विद्यालयहरूको भौतिक पूर्वाधार शुद्धिकरण, खानेपानी सुरक्षित खानेपानीको व्यवस्था, प्रकृति मैत्री शिक्षण सिकाइका लागि आवश्यक सामग्री उपलब्ध गराउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ। बढ्दो तापक्रम र जलवायु परिवर्तनको प्रभावलाई मध्यनजर गर्दै जीर्ण टिङ्गा छाना प्रतिस्थापन, फल सिलिङ निर्माण तथा विद्यालय भवनहरूलाई ऊर्जा प्रभावकारी बनाउने अभियान सञ्चालन गरिएको छ। साथै विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि सबै विद्यालयमा इन्डोर तथा आउटडोर खेल सामग्री उपलब्ध गराइएको छ। कक्षा कोठा व्यवस्थापन, सिकाइ वातावरण र शिक्षा पद्धतिमा गरिएको सुधारका कारण सामुदायिक विद्यालयप्रति आकर्षण र विश्वास उल्लेख्य रूपमा बढेको छ। परिमाण स्वरूप 18% भन्दा कम रहेको शैक्षिक उपलब्धिको दर हाल 80% भन्दा माथि पुगेको छ, जुन हाम्रो शिक्षा सुधार अभियानको महत्वपूर्ण उपलब्धि हो। विद्यालय उमेर समूहका कोही पनि बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्चित गरिएको छ। शिक्षा क्षेत्रमा गरिएको निरन्तर सुधार लगानी र नव प्रबन्धनका कारण हाम्रो कार्यकालको दोस्रो वर्षमै शिक्षा पत्रकार समूह नेपाल तथा प्रिन्सिपल एसोसिएसन नेपालबाट उत्कृष्ट स्थानीय तहका रूपमा सम्मानित हुन सफल भएका थियौं। यसै गरी विद्यार्थीहरूको भविष्य निर्माण, वृत्ति विकास, मनोसामाजिक परामर्श तथा जीवन उपयोगी मार्गदर्शनलाई संस्थागत गर्न नेपालमै पहिलो पटक स्थानीय तह स्तरीय वृत्ति मार्गनिर्देशन सेवा इकाइ स्थापना गरी सञ्चालनमा ल्याउने अग्रणी पालिकाको रूपमा ठाकुर बाबाले आफ्नो विशिष्ट पहिचान स्थापित गरेको छ। यस इकाइ मार्फत विद्यार्थी, अभिभावक तथा शिक्षकलाई आवश्यक परामर्श, वृत्ति मार्गदर्शन र मनोसामाजिक सहयोग प्रदान गर्ने कार्य प्रारम्भ गरिएको छ, जसले शिक्षालाई केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम नभई जीवन निर्माणको आधार बनाउने हाम्रो अभियानलाई थप मजबुत बनाएको छ। यी उपलब्धिहरूले ठाकुर बाबालाई शिक्षा क्षेत्रमा नमुना र सिक्ने योग्य स्थानीय सरकारका रूपमा स्थापित गरेका छन् भन्ने विश्वास लिएका छौं। स्वास्थ्य सेवा, आम नागरिकको सहज र सुलभ गुणस्तरीय पहुँच सुनिश्चित गर्नु हाम्रो कार्यकालको प्रमुख प्राथमिकता रह्यो। यही उद्देश्यका साथ निर्वाचित भएकै वर्ष नगरपालिकाको स्थापना दिवसको अवसर पारेर नगर अस्पताललाई 24 घण्टा सेवा सञ्चालनको शुभारम्भ गरेका थियौं, जसले आज निरन्तरता पाउँदै नगरवासीको विश्वास जित्न सफल भएको छ। आधारभूत स्वास्थ्य सेवालाई थप प्रभावकारी, गुणस्तरीय र नागरिक मैत्री बनाउँदै विशेषज्ञ सेवाको पहुँच विस्तार गरिएको छ। आज ठाकुर बाबा नगर अस्पतालमा 3 डाक्टर स्वास्थ्यकर्मी मार्फत सेवा प्रवाह भइरहेको छ भने स्वास्थ्य बिमा कार्यक्रमको प्रवर्धन, निशुल्क रेबिज खोप, भेन्टिलेटर सुविधा सहितको सर्वतन्त्र उपचार सेवा, सहुलियतपूर्ण फार्मेसी सेवा सञ्चालन गरी
नागरिकको आधारभूत स्वास्थ्य उपचारमा आर्थिक भार कम गर्ने प्रयास गरिएको छ। स्वास्थ्य पूर्वाधार शुद्धिकरणतर्फ हालै सञ्चालनमा आएको 1500 सुविधा सम्पन्न अस्पताल भवनबाट थप विशेषज्ञ तथा गुणस्तरीय सेवा विस्तार गरिएको छ। यसले नगरवासीलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता क्रमशः घट्दै स्थानीय स्तरमै प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने आधार तयार गरेको छ। स्वास्थ्य सेवा नागरिककै घर दैनमा भन्ने अवधारणालाई व्यवहारमा उतार्दै नगरका सबै वडासम्म स्वास्थ्य सेवाको पहुँच विस्तार गरिएको छ। पूर्ण खोप सुनिश्चित पालिकाको अवस्थालाई निरन्तरता दिन सफल भएका छौँ। 70% संस्थागत सुत्केरीको सुनिश्चितता गरी मातृ मृत्यु दर 0 कायम गरिएको छ। नागरिकको स्वास्थ्य सुरक्षालाई सुजित बनाउन आधा भन्दा बढी घरदुरीलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गरिएको छ। हाल सबै स्वास्थ्य संस्थाहरूले आफै सुविधा सम्पन्न भवनबाट नियमित सेवा प्रदान गरिरहेका छन्, जसले स्वास्थ्य सेवाको स्थायित्व र गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको छ। स्वास्थ्य सेवा प्रवाहलाई दिगो व्यवस्थित र उत्तरदायी बनाउन नेपालमै पहिलो पटक स्वास्थ्य संस्थाहरूमा मर्मत सम्भारको स्थापना गरी कार्यान्वयनमा ल्याइएको छ। यस नव प्रबन्धन कार्य अभ्यासले स्वास्थ्य संस्थाको नियमित मर्मत उपकरण व्यवस्थापन तथा सेवा निरन्तरतामा महत्वपूर्ण योगदान पुर्याउँदै स्वास्थ्य सेवालाई नियमित प्रभावकारी र भरपर्दो बनाएको छ। हामीले स्वास्थ्य क्षेत्रमा अवलम्बन गरेका नव प्रबन्धनात्मक अभ्यास सेवा व्यवस्थापनका मोडल तथा समुदायमुखी पहलहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत सकारात्मक रूपमा ग्रहण गरिएका छन्। विशेषत विश्व स्वास्थ्य संगठन WHO हाम्रो अनुभव र अभ्यासलाई सन्दर्भ सामग्रीका रूपमा समावेश गरेको विषय ठाकुर बाबा नगरपालिका लागि मात्र नभई सम्पूर्ण नगरवासीका लागि समेत गर्वको विषय बनेको छ। यी उपलब्धिहरूले स्वास्थ्य सेवा पहुँच गुणस्तर विश्वास र दिगोपनलाई सुजित गर्दै स्वास्थ्य नागरिक समृद्ध ठाकुर बाबा निर्माणको हाम्रो अभियानलाई थप मजबुत बनाएको छ। ठाकुर बाबा नगरपालिकाको दीर्घकालीन समुन्नति रोजगारी सृजना तथा आन्तरिक आय अभिवृद्धिको प्रमुख आधार कृषि पर्यटन व्यापार तथा उद्यमशीलताको विकास र विस्तार नै हो भन्ने स्पष्ट दृष्टिकोणका साथ हामीले यस क्षेत्रमा केन्द्रीय नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्दै आएका छौँ। सार्वजनिक निजी सहकारी तथा विकास साझेदार संस्थाहरूसँगको सहकार्यलाई सुदृढ गर्दै उत्पादन प्रशोधन बजारीकरण र उद्यम विकासलाई कृत रूपमा अगाडि बढाएको छ। कृषि क्षेत्रलाई आत्मनिर्भर व्यवसाय र प्रतिस्पर्धी बनाउन कृषकको पहुँचमा सेवा पुर्याउने उद्देश्यले सेवा विस्तारलाई प्राथमिकता दिएको छ। यस क्रममा प्रत्येक वडाका कृषकहरूलाई सहज रूपमा प्राविधिक सेवा उपलब्ध गराउन 4 कृषि तथा पशु सेवा केन्द्रमा सेवा प्रवाहको व्यवस्था गरिएको छ। यसले कृषि प्राविधिक विस्तार प्रविधि विस्तार उत्पादन वृद्धि तथा कृषकको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको छ। पशुपालन क्षेत्रको उत्पादकको वृद्धि र व्यवसायीकरणलाई गाई तथा भैँसीमा कृत्रिम गर्भधारण कार्यक्रम सञ्चालन गरी उन्नत नस्ल विकासलाई प्रोत्साहन गरिएको छ। पशु स्वास्थ्य तथा जनस्वास्थ्य संरक्षणका लागि सामुदायिक कुकुरहरूमा रेबिज विरुद्धको खोप अभियान सञ्चालन गरी रेबिज नियन्त्रणमा प्रभावकारी पहल गरिएको छ। कृषि तथा पशुपालनलाई निर्वाहमुखी अवस्थाबाट व्यावसायिक उत्पादन प्रणालीतर्फ रूपान्तरण गर्न उत्पादनसँगै बजारीकरणलाई विशेष प्राथमिकता दिएको छ। यसका लागि खसी बोकाको संकलन तथा बिक्री वितरण कार्यमा सञ्चालन गरी स्थानीय उत्पादनलाई बजारसँग जोड्ने कार्य प्रारम्भ गरिएको छ। साथै नवप्रबन्धन आधारित कार्यक्रम मार्फत बङ्गुर पालन व्यवसायलाई थप व्यवस्थित र व्यावसायिक बनाउने उद्देश्यले बङ्गुरको मासु प्रशोधन प्याकेजिङ तथा बाह्य बजारसम्म आपूर्ति गर्न चिस्यायुक्त ढुवानी साधनको व्यवस्था गरिएको छ। यस पहलले कृषि उपजको मूल्य अभिवृद्धि बजार विस्तार तथा कृषकको आमदानी वृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास दिएको छ। हामीले कृषि क्षेत्रलाई केवल उत्पादनका विषयका रूपमा होइन रोजगारी उद्यमशीलता खाद्य सुरक्षा र आर्थिक समृद्धिको आधार स्तम्भका रूपमा ग्रहण गरेका छौँ। यही सोचका साथ कृषि उत्पादनदेखि प्रशोधन मूल्य अभिवृद्धि र बजारीकरणसम्मको सम्पूर्ण मूल्य श्रृङ्खलालाई सुदृढ गर्दै समृद्ध किसान आत्मनिर्भर ठाकुर बाबा निर्माणको अभियानलाई निरन्तर रूपमा अगाडि बढाएका छौँ। पर्यटन क्षेत्र ठाकुर बाबा नगरपालिकाको आर्थिक समृद्धि रोजगारी तथा आन्तरिक आय अभिवृद्धिको प्रमुख आधारको रूपमा रहेको छ। प्राकृतिक धार्मिक सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण प्रवर्धन र दिगो उपयोग मार्फत पर्यटनलाई स्थानीय आर्थिक विकासको मुख्य सम्भाग क्षेत्रका रूपमा विकास गर्ने नीति अनुरूप विभिन्न कार्यक्रमहरू कार्यान्वयन गरिएका छन्। विश्वमै
परिचित बर्दिया राष्ट्रिय निकुञ्जको प्रचार प्रसार तथा नगरभित्र रहेका ऐतिहासिक धार्मिक र पुरातात्विक महत्वका मठ मन्दिरहरूको संरक्षण सम्वर्धन र प्रवर्धनलाई प्राथमिकतामा राखिएको छ। साथै स्थानीय भाषा कला साहित्य संस्कृति तथा मौलिक पहिचानको संरक्षण र प्रवर्धन मार्फत पर्यटन विकासलाई स्थानीय सभ्यता र संस्कृतिसँग आबद्ध गर्दै लैजाने प्रयास गरिएको छ। पर्यटन पूर्वाधारलाई व्यवस्थित र दिगो बनाउन सड़क पर्यटकीय स्थल सार्वजनिक संरचना तथा अन्य आवश्यक पूर्वाधारको क्रमिक निर्माण स्तर उन्नति तथा विस्तारका कार्यहरू अगाडि बढाइएका छन्। यसका साथै स्वच्छ सुन्दर र वातावरण मैत्री नगर निर्माणलाई पर्यटन विकासको आधार मान्दै फोहोर व्यवस्थापनलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ। फोहोर मैला संकलन तथा प्रशोधन केन्द्र निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ, जसले वातावरण संरक्षणसँगै दिगो पर्यटन प्रबन्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। रासायनिक मलको प्रयोग न्यूनीकरण गर्दै जैविक कृषि उत्पादनमा जोड़ दिने उद्देश्यले प्राथमिक मल उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्ने कार्यलाई समेत प्राथमिकताका साथ अगाडि बढाइएको छ, जुन यसै आर्थिक वर्षभित्र सम्पन्न हुने चरणमा रहेको छ। हामीले पर्यटनलाई केवल भ्रमण र मनोरञ्जनको क्षेत्रमा रूपमा नभई स्थानीय उत्पादन कृषि संस्कृति उद्यमशीलता र रोजगारीसँग जोडिएको समग्र आर्थिक रूपान्तरणको माध्यमका रूपमा लिएका छौं। यही दृष्टिकोणका साथ पर्यटन मैत्री तथा जैविक ठाकुरबाबा नगरपालिकाको आधार निर्माणको अभियानलाई थप सशक्त बनाउँदै अगाडि बढ़िरहेका छौं। ठाकुरबाबा नगरपालिका चारैतिरबाट बर्दिया राष्ट्रिय निकुञ्ज तथा सामुदायिक वनबाट घेरिएको हुनाले मानव वन्यजन्तु द्वन्द्व सबैभन्दा ठूलो समस्या रहेको छ। यो समस्या समाधानका लागि नगरपालिकाबाट हालसम्म करिब 19 करोड़ भन्दा बढी लागतमा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि गौरवको आयोजनाका रूपमा पक्की छेकबार पर्खाल निर्माण गरिएको छ भने भव्य सिंचाइ आयोजनाको समन्वयमा हात्ती छेकबार र सिंचाइ दुवै हुने गरी करिब 2 किलोमिटर लामो संरचना बनेसँगै वडा नम्बर 4, 7 र 8 बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको क्षेत्रमा पर्खाल निर्माण पूरा भएको छ। राष्ट्रिय योजना आयोगसँगको विशेष पहलमा 7 करोड़को बजेट सुनिश्चितता सहित समपूरण गर्ने गरी आर्थिक वर्ष 83-84 1,99,00,000 बजेट प्राप्त भएको छ, जसबाट वडा नम्बर 1, 2 र 6 पर्खाल निर्माण कार्यले पूर्णता पाउनेछ। साथै वन्यजन्तुबाट हुने क्षतिबाट राहत वितरण गर्ने कार्य राहत कोषको व्यवस्था साझेदार संस्थाहरूको समेत सहयोगमा बाली तथा पशु बिमा घरको बिमा सुधारिएको खोर निर्माण जस्ता कार्यहरू सञ्चालन गरिएको छ। हालसम्म 956 सुधारिएको खोर निर्माण 5142 पशुको बिमा गरिएको छ। मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण नगरपालिकाले मात्र गर्न सक्दैन, यो विषय यसका लागि नीतिगत सुधार संरचनागत व्यवस्था तथा विशेष कार्यक्रम सञ्चालन गर्न संघीय सरकार प्रदेश सरकार तथा मुख्यमन्त्री स्तरीय पटक पटक भेलाहरू कार्यक्रम तथा अन्य महत्वपूर्ण सरकारी निकायहरूसँग छलफल पत्रचार तथा समन्वय गरिएको छ। हाम्रो कार्यकालमा 15 जना अपाङ्ग सहित 244 जना नागरिकलाई सुरक्षित आवास निर्माण गरिएको छ, जसमध्ये 75 आवास ऊर्जा प्रभावकारी रहेको छ। लैङ्गिक समानता तथा सामाजिक समाजीकरण सामाजिक न्याय तथा नागरिक मैत्री न्याय सम्पादनलाई प्राथमिकतामा राख्दै मानव विकास सूचकाङ्कमा सुधार ल्याउने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिएका छन्। बाल विवाह न्यूनीकरणमा समेत उत्साहजनक प्रगति हासिल भएको छ। स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भन्ने हो भन्ने मान्यतालाई व्यवहारमा उतार्दै सशक्त पात्रता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वडा स्तरबाट वितरण गर्ने व्यवस्था मिलाइएको छ। साथै ज्येष्ठ नागरिकहरूको सम्मानजनक जीवनयापन र स्वास्थ्य सुरक्षाका लागि घर दैलोमा स्वास्थ्य परीक्षण तथा औषधि उपचार सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ। यी उपलब्धिहरूले सामाजिक सुरक्षा मानव विकास समावेशीकरण तथा नागरिक कल्याणका क्षेत्रमा ठाकुरबाबा नगरपालिकाले हासिल गरेको सकारात्मक परिवर्तनलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेका छन्। सुशासन पारदर्शिता जवाबदेहिता र वित्तीय अनुशासनलाई स्थानीय शासनको मूल आधारका रूपमा स्थापित गर्ने हाम्रो प्रतिबद्धता अनुरूप भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएका छौं। संस्थागत सुशासन शुद्धिकरण तथा शुद्धिकरणका लागि नगरपालिका तथा वडा कार्यालयहरूलाई नियमित आन्तरिक लेखा परीक्षण अनुगमन तथा वित्तीय
नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाइएको छ। राष्ट्र प्रशासनलाई थप व्यवस्थित पारदर्शी र उत्तरदायी बनाउँदै राष्ट्र सङ्कटमा देखिएका त्रुटि तथा कमजोरीहरूलाई कानुन कार्यालयले नियन्त्रण दिएको छ। परिमाण स्वरूप आर्थिक वर्ष 81-82 को महालेखा परीक्षकको अन्तिम लेखा परीक्षण प्रतिवेदनमा अचुल उपर गर्नुपर्ने बेरुजु शून्य कायम गर्न सफल भएका छौँ। जुन वित्तीय सुशासन उत्तरदायी प्रशासन र सार्वजनिक स्रोतको प्रभावकारी व्यवस्थापन तर्फको महत्वपूर्ण उपलब्धि हो। सेवा प्रवाहलाई सरल, सहज, छिटो, सजिलो तथा नागरिक मैत्री बनाउन एकद्वार सेवा प्रणाली लागू गरिएको छ, जसबाट सेवाग्राहीले एउटै स्थानबाट प्रभावकारी सेवा प्राप्त गर्ने वातावरण सृजना भएको छ। सूचना प्रविधिको प्रयोग, संस्थागत क्षमता विकास तथा सेवा व्यवस्थापनमा गरिएको सुधारले स्थानीय शासनलाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ। ठाकुरबाबा नगरपालिकाले संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासन क्षेत्रमा गरेका कार्यहरू विभिन्न सूचकाङ्कहरूको आधारमा मूल्याङ्कन गरी नेपाल नगरपालिका संघले 2081 सालमा देशको उत्कृष्ट नगरपालिकाको रूपमा सम्मानित गरेको थियो। यो उपलब्धि जनप्रतिनिधि, राष्ट्रको कर्मचारी तथा सम्पूर्ण नगरवासीको साझा प्रतिबद्धता, मेहनतको प्रतिफल हो भन्ने मैले विश्वास दिएको छु। भूमि व्यवस्थापन तथा व्यवस्थित बस्ती विकासलाई दिगो विकासको महत्वपूर्ण आधारको रूपमा ग्रहण गर्दै नगरपालिकाले जग्गा भरिपूर्ण कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। यसले भू उपयोग व्यवस्थापन, योजनाबद्ध विकास तथा प्राकृतिक स्रोत साधनको दिगो उपयोगका लागि महत्वपूर्ण आधार तय गरेको छ। यद्यपि भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित पशुवासीहरूको व्यवस्थापन, कृषियोग्य भूमिको संरक्षण तथा सार्वजनिक खुला क्षेत्रको संरक्षण र विस्तार जस्ता विषयहरू भूमि व्यवस्थापनका प्रमुख चुनौतीका रूपमा रहेका छन्। यी चुनौतीहरूको दीर्घकालीन समाधान तथा व्यवस्थित र सुरक्षित र दिगो नगर विकासका लागि तयार गरिएको भूपरि योजनाको प्रभावकारी कार्यान्वयनमा सबै सरकारवालाहरूको सहयोग, समन्वय र सहकार्यको आवश्यक रहेको छ। नेपालको संविधानले प्रत्यावत गरेको मौलिक हक, नागरिक अधिकार तथा राज्यबाट प्रभाव हुने सेवा सुविधालाई प्रत्येक नागरिक नगरवासीसम्म प्रभावकारी रूपमा पुर्याउनु स्थानीय सरकारको प्रमुख दायित्व हो भन्ने मान्यताका साथ हामीले कार्य गर्दै आएका छौँ। यस क्रममा तथ्य, तर्क, कानून र न्यायका आधारमा नागरिकका जायज माग तथा सरकारवालाहरूको सम्बोधन गर्ने परिपाटीलाई संस्थागत गर्दै सुशासन, उत्तरदायित्व, जवाबदेहिता थप सुदृढ बनाइएको छ। साथै सहभागितामूलक योजना तर्जुमा प्रणाली अवलम्बन गर्दै वडा तथा शाखा विषयगत समितिहरूलाई विकास योजना निर्माण, प्राथमिकता निर्धारण तथा निर्णय प्रक्रियामा थप सक्रिय, जिम्मेवार र उत्तरदायी बनाउने अभ्यासलाई संस्थागत गरिएको छ। यसले स्थानीय लोकतन्त्रलाई सुदृढ गर्दै विकास प्रक्रियामा नागरिक सहभागिता र स्वामित्व अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको छ। वर्तमान युग सूचना प्रविधिको युग हो। सूचना प्रविधिको सही प्रयोगबाट मात्र वास्तविक र उल्लेखनीय प्रगति हासिल गर्न सकिन्छ। त्यसैले अबको विकास सूचना र तथ्याङ्कको विश्लेषण अनुसन्धानमा आधारित हुनुपर्छ। नगरपालिकाको भूगोल, जनसङ्ख्या, प्राकृतिक स्रोत साधन, संस्कृति, क्षमता तथा सम्भावनाहरूको तथ्यगत विवरण तयार गरी नियमित रूपमा गर्नतर्फ हाम्रा नीति तथा कार्यक्रम केन्द्रित हुनेछन्। विकास र सेवा प्रवाहलाई सहजीकरण गर्ने गरी अपूर्ण नीति तथा कानूनहरूलाई पूर्णता दिँदै आवश्यकता अनुसार नीति तथा कानून निर्माण गर्दै आएका छौँ। नगरपालिकाको संस्थागत संरचनालाई सक्षम, यथार्थपरक र कार्यमूलक बनाउनका लागि संरचनाहरूको सुदृढीकरण र कर्मचारी

0: फाट जोड्ने पुल निर्माणका लागि ठेक्का आह्वान गर्ने क्रममा रहेको तथा खैला घाटमा पुल निर्माणका लागि आवश्यक पहल अगाडि बढाइएको सन्दर्भमा यस क्षेत्रको पहुँच आर्थिक गतिविधि तथा पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ। यस आर्थिक वर्षमा भुइगाउँ बजार क्षेत्रमा चार लेन सडक निर्माण भई बजार क्षेत्रमा थप सुन्दर र आर्थिक क्षेत्रमा चलायमान हुने अपेक्षा गरिएको छ। यसै गरी संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओ को जलवायु अनुकूलन परियोजना ठाकुर बाबा नगरपालिकामा पनि कार्यान्वयन हुने चरणमा रहेको छ। यस परियोजनाका लागि आवश्यक जग्गा व्यवस्थापनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। उपयोग प्राप्त हुने जग्गामा बहुद्देश्य जलाशय पर्यटकीय पूर्वाधार तथा जलस्रोत व्यवस्थापन सम्बन्धी संरचना निर्माण गर्ने योजना रहेको छ। विशेष गरी वडा नम्बर 6, 7, 8, र 9 मा प्रत्येक वर्ष दोहोरिने वर्षायामको डुबान तथा हिउँदमा सिँचाइका लागि पानी अभावको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न दुईवटा खुला ड्याम सहितको जलाशय निर्माण अवधारणा अघि सारिएको छ। यस आयोजनाले कृषि उत्पादन वृद्धि, जलस्रोत संरक्षण, मत्स्यपालन, पर्यटन प्रबन्धन तथा बहुउपयोगी आर्थिक गतिविधि तथा मानव वन्यजन्तु द्वन्द न्यूनीकरणमा समेत यसले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ र आन्तरिक आय गुणात्मक वृद्धि गर्ने अपेक्षा गरिएको छ। आत्मनिर्भर, उत्पादनशील र आर्थिक रूपमा सबल ठाकुर बाबा नगरपालिकाका लागि कृषि, पर्यटन, जलस्रोत तथा स्थानीय सम्भावनामा आधारित रणनीतिक योजनाहरू आगामी दिनमा पनि उच्च प्राथमिकताका साथ अगाडि बढाइनेछ। उल्लेख्य प्राथमिकता सम्भावना आधारमा रहेर नगरपालिकाले आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम तयार गरिएको छ। नगरसभाका सदस्यज्यूहरू आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम निर्माण गर्दा निम्न कानूनी व्यवस्था तथा विषयहरूलाई प्रमुख आधारको रूपमा लिएको छ। नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, दिगो विकासका लक्ष्य, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, आर्थिक कार्यविधि वित्तीय उत्तरदायित्व ऐन, संघ प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्बन्ध ऐन, नेपाल सरकारको 16 आवधिक योजना, लुम्बिनी प्रदेश सरकारको 2 आवधिक योजना, नेपाल सरकारको आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम, लुम्बिनी प्रदेश सरकारको 83-84 नीति तथा कार्यक्रम, स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन 2078, नगरपालिकाका विभिन्न ऐन, नियावली, निर्देशिका, कार्यविधि तथा मापदण्ड, नगरपालिकाको पहिलो आवधिक योजना, नीति, कार्यक्रम तथा बजेट निर्माणका क्रममा सरकारवालाहरूबाट प्राप्त राय सुझाव। आन्तरिक सुशासन र सबल प्रशासनको विकासबाट हामीले अख्तियार गरेको नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन हुने भएकाले यो नीति तथा कार्यक्रम त्यसतर्फ नै निर्देशित रहेको छ। शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पशु विकास, उद्यमशीलता, सामाजिक विकास, युवा तथा खेलकुद, बौद्धिक पूर्वाधार विकास, खानेपानी तथा सरसफाई, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, न्याय निरूपण जस्ता विषयगत क्षेत्रलाई प्राथमिकतामा दिई नीति तथा कार्यक्रम प्रस्ताव गरिएको छ। नगरसभाका सदस्यज्यूहरू, अबमा आर्थिक वर्ष 83-84 वार्षिक तथा नीति कार्यक्रम प्रस्तुत गर्दछु। आर्थिक विकास नीति तथा पशुपक्षी विकास सम्बन्धी नीति, कृषि, पशुपालन, पर्यटन र साना उद्यमलाई आर्थिक समृद्धिको आधारका रूपमा विकास गरिनेछ। युवालाई स्वरोजगारतर्फ आकर्षित गर्न विशेष कार्यक्रमहरू सञ्चालन गरिनेछ। युवा स्वरोजगार तथा व्यवसाय सिक्मूलक तालिम सञ्चालन गरिनेछ। स्थानीय उत्पादनको बजारीकरणका लागि कृषि तथा औद्योगिक मेला आयोजना गरिनेछ। व्यवसायिक कृषि उत्पादनलाई प्रोत्साहन गर्न प्रतिफलमा आधारित अनुदान उपलब्ध गराइनेछ। नगरपालिकामा उत्पादन हुने रैथाने बाली संरक्षण तथा प्रबन्धनात्मक कार्यक्रम र रैथाने बालीको अभिलेख तयार गरी प्याटर्न राइट ठाकुर बाबा कृषि ब्रान्ड लिने कार्यलाई अगाडि बढाइनेछ। कृषि तथा पशुको पार्श्वचित्र प्रोफाइल निर्माण कार्य र किसान सूचीकरण कार्य सम्पन्न गरिनेछ। जग्गाको तक्लाबन्दी गरी खेती गर्ने कृषकहरूलाई प्रोत्साहित गरिनेछ। मसिना तथा बासनादार धानको बिउ उत्पादनमा दिँदै आएको अनुदानलाई निरन्तरता दिइनेछ। माटोको स्वस्थ अवस्था थाहा पाउन विश्वव्यापी स्थिति निर्धारण जीपीएस प्रणालीमा आधारित माटो परीक्षण कार्यलाई अगाडि बढाइनेछ। आधुनिक कृषि प्रविधि, सिंचाइ तथा कृषि यन्त्रीकरण अनुदान प्रदान गरिनेछ। कृषक समूह तथा सहकारी मार्फत उत्पादन र बजारीकरण प्रणाली विकास गरिनेछ। उन्नत बिउ मल तथा प्राविधिक सेवाको स्वाभाव पहुँच सुनिश्चित गरिनेछ। दुध मासु तरकारी तथा फलफुलको व्यावसायिक उत्पादनका लागि नस्ल सुधार र प्रविधि सहयोगका कार्यक्रमहरू सञ्चालन गरिनेछ। बङ्गुरको मासु प्रशोधन तथा बाहिर बजारसम्म पुर्याउन बजारीकरण कार्य अगाडि बढाइनेछ। स्थानीय उत्पादनको ब्रान्डिङ तथा बजारीकरण गर्न अनलाइन मार्केट प्लेटफर्म व्यवस्थापन गरिनेछ। गौशालालाई उत्पादनसँग जोड्न कोइका कोरियन सरकारको सहयोगमा साझेदारीमा प्रारम्भिक मल उद्योग स्थापना गरी सञ्चालन गरिनेछ। कृषकसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन र उत्कृष्ट कृषकलाई सम्मानित गरिनेछ। पर्यटन विकास सम्बन्धी नीति। पर्यटनको विकासका लागि पर्यटन गुरु योजना तयार गरिनेछ। बर्दिया राष्ट्रिय निकुञ्ज र धार्मिक सांस्कृतिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्रको संरक्षण तथा प्रवर्धन गरिनेछ। भुटकैया पिकनिक क्षेत्र हात्तीसार खौरा नदी किनार पटकुला किनार क्षेत्रमा फुट ट्र्याक तथा वृक्षारोपण गरी थप सौन्दर्यीकरण कार्य गरिनेछ। ठाकुर बाबाको पहिचानको रूपमा रहेको ऐतिहासिक रेलवे लाइनलाई संरक्षण र व्यवस्थापनका लागि आवश्यक कार्य गरिनेछ। डिजिटल मार्केटिङमा पहुँच वृद्धिका लागि साझेदार संस्थाहरूको सहकार्यमा तालिम प्रदान गरी डिजिटल ल्याब स्थापना तथा सञ्चालन गरिनेछ। दयसिया फाउन्डेसनको सहयोगमा पर्यटन प्रवर्धनका लागि आवश्यक सिट डिजिटल साक्षरता सम्बन्धी तालिम ठाकुरद्वारामा डिजिटल उद्यमी प्रयोगशाला स्थापना गरिनेछ। नेपाल पर्यटन बोर्डको दिगो पर्यटन विकास एसटिपी कार्यक्रमसँगको साझेदारीमा पर्यटकीय पूर्वाधार निर्माण र प्रवर्धनात्मक कार्य सञ्चालन गरिनेछ। जलवायु अनुकूलनका लागि बहुद्देश्य जलाशय तथा इको टुरिज्म परियोजना सञ्चालन गरिनेछ। चरा महोत्सव टुर्डी ठाकुरद्वारा माघी मेला प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गरिनेछ। स्वच्छ तथा पर्यटन मैत्री बस्ती विकास गर्दै फिजिकल फिटनेस पार्कको निर्माण र सौन्दर्यीकरण गरिनेछ। पशुको आहार उत्पादन वातावरण संरक्षण तथा सौन्दर्यीकरणका लागि बहुवर्षीय डाले घाँस लगायतका जडीबुटी जन्य र फलफुलका बिरुवाहरू सडक किनारामा लगाई हराभरा बनाइनेछ। स्थानीय मठ मन्दिर चर्च मरुवा आदिको संरक्षण र व्यवस्थापनमा सहयोग गरिनेछ। पुरातात्विक विभागको सहकार्यमा पुरातात्विक महत्वका स्थलहरूको उत्खनन गरी संरक्षण र प्रवर्धन गरिनुका साथै साझेदारीमा आवश्यक संरचनाहरूको पुनः निर्माण गरिनेछ। नगरपालिका अन्तर्गतका महत्वपूर्ण धार्मिक सांस्कृतिक प्राकृतिक तथा पर्यटकीय स्थलहरू क्युआर कोड सहितको जानकारीमूलक सूचना पार्टी राखिनेछ। सनातन हिन्दू पर्यावरण प्रतिष्ठान नेपालको समन्वयमा सनातन सभ्यता सङ्घालय स्थापना गरिनेछ। भाषा कला साहित्य तथा संस्कृतिको संरक्षणका लागि ठाकुर बाबा प्रज्ञा प्रतिष्ठान मार्फत कार्यक्रमहरू सञ्चालनलाई निरन्तरता दिनुका साथै ठाकुर बाबा नगरपालिकाको इतिहास भाषा कला साहित्य र संस्कृतिको संरक्षण प्रवर्धनका लागि पुरातात्विक विभाग नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल ललिता कला प्रज्ञा प्रतिष्ठान साङ्गीतिक तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थान काठमाडौँसँग सहकारिता सम्बन्धी गरिनेछ। ठाकुरद्वारामा रहेको सांस्कृतिक डबलीको व्यवस्थापन र नियमित सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाइनेछ। रोजगारशील तथा उद्यमशीलता र सहकारी विकास सम्बन्धी नीति। रोजगारशील तथा उद्यमशीलताको एकीकृत सेवा प्रवाह सुनिश्चित गर्न रोजगार सेवा केन्द्रलाई रोजगारशील तथा उद्यमशीलता केन्द्रमा रूपान्तरित गरी प्रभावकारी ढंगले सञ्चालन गरिनेछ। उद्यमशीलता प्रवर्धनका लागि युवा उद्यमीहरूलाई स्वरोजगारमुखी सिप विकास तालिम सञ्चालन गरिनेछ। वैदेशिक रोजगारबाट फर्केका युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्न युवा स्टार्टअप तथा उद्यम कोष स्थापना गरी परिचालन गरिनेछ। आप्रवासी कामदार तथा उनीहरूको परिवारको अधिकार सुनिश्चित गर्न संघीय सरकार प्रदेश सरकार र वैदेशिक रोजगार बोर्डसँगको समन्वय तथा सहकार्यमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचना प्रवाह मानसिक स्वास्थ्य तथा मनोपरामर्श सेवा वित्तीय साक्षरता र सिप अभिवृद्धि कार्यलाई निरन्तरता दिइनेछ। वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित मर्यादित बनाउन सुरक्षित आप्रवासन सामी कार्यक्रमसँग साझेदारी गरी कार्यक्रम सञ्चालन गरिनेछ। नगरपालिकामा रहेको स्वरोजगार कोषलाई नव प्रवर्धन कार्यमा लगानी गरिनेछ। सहकारीहरूको क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गरिनेछ। एकल महिला मुक्त कमैया दलित विपन्न यौनिक तथा लैङ्गिक अल्पसंख्यक र अन्तर्लिङ्गी वर्गका महिलाहरूलाई व्यवसाय सञ्चालनमा प्रोत्साहन तथा सहयोग प्रदान गरिनेछ। ठाकुरबाबा नगरपालिकाभित्र रहेका कृषि साना किसान तथा बहुद्देश्य सहकारीहरूलाई उद्देश्य अनुरूप कार्य गर्न अनिवार्य गरी कम्तीमा एउटा वस्तुको अनिवार्य बजारीकरण गर्न लगाइनेछ। सामाजिक विकास नीति, शिक्षा सम्बन्धी नीति, सबै बाल बालिकालाई गुणस्तरीय प्रारम्भिक बाल विकास तथा शिक्षाको अवसर सुनिश्चित सहित नमुना बाल विकास बनाउन शिक्षकहरूलाई मन्टेसरी पद्धतिमा आधारित तालिम प्रदान गरिनेछ। कक्षा 12 सम्मको शिक्षालाई निशुल्क मात्र होइन गुणस्तरीय र प्रविधि मैत्री शिक्षा अभियानका साथ सञ्चालन गरिनेछ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नतिजा, विद्यार्थी उत्तीर्ण दर, सरसफाईको अवस्था, अनुशासन, विद्यालयमा फुलबारी तथा परिसरबारी व्यवस्थापन आदिमा आधारित अनुदान दिने व्यवस्थाको शुरूआत गरिनेछ। शैक्षिक सुशासन कायम गर्न विज्ञ सहितको सघन अनुगमन तथा सुपरिवेक्षण कार्यलाई अगाडि बढाइनेछ। प्रारम्भिक उमेरका बाल बालिकाहरूको विकास पक्षहरू र यसमा अभिभावकले निर्वाह गर्नुपर्ने भूमिका बारे अभिभावकको सचेतना अभिवृद्धिका लागि नियमित रूपमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ। सूचना तथा संचार प्रविधिको प्रयोग मार्फत विद्यार्थीको सिकाइ तथा शिक्षा व्यवस्थापनमा सुधार गरी विद्यालयमा सूचना प्रविधि मैत्री शिक्षण प्रणाली लागू गरिनेछ। शिक्षकहरूको पेसागत विकासमा सहयोग पुर्याउन शिक्षकहरूलाई मागमा आधारित क्षमता विकास तालिम तथा कार्यक्रमहरू सञ्चालन गरिनेछ। शिक्षा क्षेत्रको जानकारी दिन, विद्यार्थीहरूको समस्या बुझ्न तथा शैक्षिक क्षेत्रमा सुशासन कायम गर्न विद्यार्थीसँग प्रमुख तथा उपप्रमुख कार्यक्रम सञ्चालन गरिनेछ। सीमान्तकृत अपाङ्ग तथा पिछडिएका समुदायका बालबालिकालाई विशेष कार्यक्रमहरू सञ्चालन गरिनेछ। प्रविधि तथा व्यावसायिक शिक्षा मार्फत सिपयुक्त प्राविधिक एवं दक्ष जनशक्ति उत्पादनमा जोड दिनेछ। गुरुकुल विद्यालय तथा अनाथ बालबालिकाका लागि आवासीय विद्यालय सञ्चालनलाई निरन्तरता दिइनेछ। नतिजामा आधारित उत्कृष्ट विद्यार्थी तथा विद्यालय र कार्य सम्पादनमा आधारित उत्कृष्ट शिक्षक र कर्मचारीलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिइनेछ। मासिक रूपमा हरेक विद्यालयमा प्रमुखसँग युवा कार्यक्रम अन्तर्गत लागू पदार्थ तथा दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिनेछ भने उपप्रमुखसँग उनी सक्षम कार्यक्रम यौन तथा प्रजनन स्वास्थ्य मर्यादित महिनावारी तथा लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन गरिनेछ। विद्यालयहरूमा स्वस्थ र पोषणयुक्त दिवा खाजाको व्यवस्था गर्न स्थानीय कृषकबाट उत्पादित कृषि उपज सरकारी मार्फत विद्यालयहरूमा उपलब्ध गराइने व्यवस्था मिलाइनेछ। युवा तथा खेलकुद सम्बन्धी नीति, नगर खेलकुद विकास समितिलाई थप स्वायत्त र अधिकार सम्पन्न बनाई नियमित रूपमा खेलकुदका गतिविधिहरू सञ्चालन गरिनेछ। आविर्भावको पहिचानको रूपमा रहेको खोखो खेलको विकास र प्रवर्धन गर्ने खेल गतिविधिहरू सञ्चालन गरिनेछ। खेलकुद पूर्वाधारका लागि प्याराफिट सहितको खेल मैदान निर्माण गरिनेछ। ठाकुर बाबा कप पुरुष तथा महिला फुटबल प्रतियोगिता, राष्ट्रपति रनिङ सिट प्रतियोगिता, वडा स्तरीय प्रतियोगिताहरू सञ्चालन साथै जिल्ला, प्रदेश, राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउनका लागि नियमित प्रशिक्षणको व्यवस्था मिलाइनेछ। उत्कृष्ट खेलाडी र खेलाडीहरूलाई गरिदिएको सम्मान तथा प्रोत्साहनलाई निरन्तरता दिइनेछ। स्वास्थ्य सम्बन्धी नीति, स्वास्थ्य नागरिक समृद्ध समाज भन्ने मूल नाराका साथ आधारभूत स्वास्थ्यलाई थप प्रभावकारी बनाइनेछ। गर्भदेखि जन्मसम्म नगरपालिकाका साथ अभियान अन्तर्गत मातृ तथा शिशु स्वास्थ्य कार्यक्रमलाई प्राथमिकता दिइनेछ। आधारभूत नगर अस्पताललाई सुविधा सम्पन्न बनाउन आवश्यक उपकरण तथा फर्निचर व्यवस्थापन र कार्यालय परिसरलाई सौन्दर्यीकरण गरिनेछ। आधारभूत स्वास्थ्य केन्द्रलाई प्रदान गरिँदै आएको सेवा प्रबन्धनात्मक सेवालाई विशेष जोड दिइनेछ भने नगर अस्पताललाई प्रदान गरिँदै आएको सेवालाई थप विस्तार गरी आँखा सम्बन्धी उपचार र दन्त उपचार तथा रक्त सञ्चार सेवा थप गरिनेछ। नगरभित्र सञ्चालित बर्थिङ सेन्टरहरूको प्रभावकारिता, जनशक्ति तथा स्रोत साधनको समुचित उपयोग सुनिश्चित गर्न आवश्यकता अनुसार एकीकृत मातृ तथा नवजात शिशु सेवा प्रणाली विकास गरिनेछ। नगर अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ, एमडीजीपी, एमबीबीएस, एसबीए सहित कुनै एकजना सहित 24 घण्टा गुणस्तरीय प्रसूति सेवा उपलब्ध गराइनेछ। गर्भवती महिलाको स्वास्थ्य सेवा पहुँच सुनिश्चित गर्न निशुल्क मातृ एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ। नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिनेछ। स्वास्थ्य बिमा कार्यक्रममा नागरिकको सहभागिता बढाइनेछ। महिला स्वास्थ्य स्वयंसेविका द्वन्द्व पीड़ित नागरिकको स्वास्थ्य बिमा कार्यलाई निरन्तरता दिइनेछ। कुपोषण न्यूनीकरणका लागि सामुदायिक विद्यालयहरूमा अस्वस्थकर खाना नियमन तथा नियन्त्रण अभियान सञ्चालन गरिनेछ। विशेषज्ञ स्वास्थ्य शिविर, रक्तदान शिविर जस्ता कार्यक्रमहरू नियन्त्र रूपमा सञ्चालन गरिनेछ। साझेदार संस्थाहरूको सहकार्यमा किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम, मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा, पोषण सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइनेछ। सिकल सेल एनिमिया र थालेसिमिया रोगको निदानका लागि सम्बन्धित सहकार्य गरिनुका साथै दीर्घ रोगीले प्राप्त गर्ने उपचार खर्च भुक्तानी थप व्यवस्थित बनाइनेछ। खानेपानी तथा सरसफाई सम्बन्धी नीति, सुरक्षित खानेपानीको पहुँच विस्तार गरिनेछ। प्रत्येक घरमा सुरक्षित खानेपानी उपलब्ध गराउन, निर्माण सम्पन्न भएका आयोजनाहरूको खानेपानी पाइप विस्तार गर्न र अधुरा आयोजनाहरू सम्पन्न गर्न प्रदेश सरकारसँग समन्वय गरिनेछ। पूर्ण सरसफाईयुक्त स्थानीय तह घोषणा अभियानलाई निरन्तरता दिइनेछ। राष्ट्रिय खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन सूचना प्रणाली एनवासलाई शुद्धिकरण गर्नुका साथै मेडिकल जन्य फोहोर व्यवस्थापन गर्न आवश्यक समन्वय र सहकार्य गरिनेछ। वैकल्पिक ऊर्जा व्यवस्थापनका लागि सञ्चालित कार्यक्रमलाई थप प्रभावकारी र निरन्तरता दिइनेछ। लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी नीति, महिला, दलित, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएका समुदायको सशक्तिकरणमा जोड दिइनेछ। ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम सञ्चालन गरिनेछ। बाल संरक्षण तथा सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ। महिलाहरूलाई आत्मनिर्भर बनाउन विभिन्न संघ संस्था समेतको सहयोगमा महिला उद्यमशीलता कार्यक्रम सञ्चालन गरिनेछ। राजनीतिक र नेतृत्वमा महिला सहभागिता बढाउन युवा तथा महिलाका लागि नेतृत्व विकास तालिम सञ्चालन गरिनेछ। लुम्बिनी प्रदेश सरकार र संघ संस्थाको साझेदारमा अपाङ्गता पहिचान रोकथाम र पुनर्स्थापना कार्यक्रम सञ्चालन गरिनेछ। बाल अधिकार संरक्षणका लागि बाल मैत्री स्थानीय शासन कार्यक्रम सञ्चालन कार्यान्वयन गरिनेछ। यौनिक तथा लैङ्गिक अल्पसंख्यक अन्तर्लिङ्गी द्वन्द्व पीड़ित तथा एकल महिलाका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ। अपाङ्गता न्यूनीकरणका लागि गर्भावस्थामा गरिने एनोमली स्क्यानमा सहुलियत प्रदान गरिनेछ। क्याम्पेन फर चेन्ज संस्थासँगको साझेदारीमा अन्तर्लिङ्गी व्यक्तिहरूको सामाजिक न्याय, अधिकार तथा सशक्तिकरण कार्यक्रमलाई सञ्चालन गरिनेछ। सशस्त्र द्वन्द्वको समयमा पति बेपत्ता पारिएका एकल महिलाहरूलाई मासिक रूपमा प्रदान गर्दै आएको निर्वाह भत्ता र वर्ग रोजगार प्रदान गर्दै आएको सञ्चार खर्चलाई निरन्तरता दिइनेछ। संघ संस्थाको सहयमा हरेक वडामा बाल उद्यान सहित महिला उद्यमी पार्क निर्माण गरिनेछ। आम संचारका माध्यमबाट बाल बालिका तथा किशोरीहरूको मानसिक स्वास्थ्य, मनोसामाजिक समस्या र मनोसामाजिक सहयोग, हानिकारक प्रथाका विरुद्धमा उपयुक्त भाषा र शैली सूचनाका सामग्रीहरू तयार गरी प्रसारण गरिनेछ। बाल विवाह न्यूनीकरणका लागि प्रभावकारी बाल विवाह न्यूनीकरण प्रभावकारी बनाउन सरकारवालाहरूको समन्वयमा दण्डात्मक नीति समेत अवलम्बन गरिनेछ। पूर्वाधार विकास नीति, आर्थिक वर्ष 82-83 सञ्चालित आयोजनाहरूलाई सम्पन्न गर्ने कार्यलाई प्राथमिकता दिइनेछ। वडाका सबै 25 सडक वडा कर्मशी स्तर उन्नति गर्दै लगिनेछ। जीर्ण कालो बजे सडक मरमत र बाढी प्रभावित क्षेत्रमा ढलान प्रविधिबाट बाटो निर्माण गरिनेछ। अति आवश्यक ठाउँमा सिँचाई नाली, पुल, कर्भट तथा पैदल मार्ग निर्माण गरिनेछ। सडकको सौन्दर्यीकरण तथा सुरक्षा सम्बन्धी कार्यक्रमका लागि सडक बत्ती विस्तार, चोक तथा टोल बस्तीको नामाकरण, सिसी क्यामेरा जडान, ग्रीन जोन तथा फुटपाथ निर्माण कार्य गरिनेछ। मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि हात्ती छेकवार प्रखाल नदी कटान क्षेत्रहरूमा तटबन्धन कार्यलाई निरन्तरता दिइनेछ। सुरक्षित तथा ऊर्जा प्रभावकारी आवास निर्माण कार्यलाई निरन्तरता दिँदै ऊर्जा प्रभावकारी भवन निर्माण गर्न निशुल्क परामर्श सेवा प्रदान गरिनेछ। हाल कार्यान्वयन भई पूर्ण हुन बाँकी रहेका सडकहरूलाई पूर्णता दिने गरी योजना तय गरिनेछ। सामुदायिक विद्यालयका भवनहरू, स्वास्थ्य सेवा केन्द्रहरू, वडा कार्यालयहरू, कृषि तथा पशु सेवा केन्द्रहरू, भवनहरूलाई मरमत सम्भार तथा रङरोगन गरिनेछ। स्वास्थ्य संस्था तथा विद्यालय मरमत सम्भार कोषलाई निरन्तरता दिइनेछ। हुर्कैयाको वनभोजी स्थललाई थप पूर्वाधार निर्माण गरिनेछ। वन वातावरण तथा विपद व्यवस्थापन नीति, प्राकृतिक स्रोत तथा विपद व्यवस्थापनका लागि आवश्यक नीति तथा संरचनागत व्यवस्था गरिनेछ। वडा नम्बर 6, 7, 8 र 9 मा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट आउने बाढीबाट दीर्घकालीन रूपमा समाधान गर्न रिजर्भ ड्याम सहितको ठूलो जलाशय निर्माण गर्ने र त्यसलाई बहुपयोग कृषि र उत्पादन वृद्धि जलस्रोत संरक्षण मत्स्यपालन तथा जल पर्यटन प्रबन्धन गरिनेछ। आर्थिक सेवाद निर्माणलाई निरन्तरता दिने प्राकृतिक प्रकृति संरक्षण कोषको साझेदारीमा बस्ती र जमिनको बनोट अनुसार वनस्पति बोट बिरुवा डाले घाँस फलफुल लगाएर मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्नुको साथै जलवायु अनुकूलनलाई प्रभावकारी बनाइनेछ। विपद व्यवस्थापनसँग सम्बन्धित सबै दस्तावेजहरूलाई एकीकृत गरी स्थानीय विपद तथा जलवायु उन्नयनशील कार्य ढाँचा एनडिसिआरएफ निर्माण गरिनेछ। वन संरक्षण वृक्षारोपण तथा मण्डल नियन्त्रण सम्बन्धी कार्यहरू सञ्चालन गरिनेछ। प्लास्टिक मुक्त ठाकुर बाबा अभियानका लागि प्लास्टिक जन्य फोहोर न्यूनीकरण तथा वैकल्पिक सामग्रीहरूको प्रबन्धन सम्बन्धी कार्यलाई सञ्चालन गरिनेछ। स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र एलिओसीको शुद्धिकरण गरी स्वयं मार्फत विपद पूर्व तयारी खोज उद्धार प्रतिकार तथा पुनस्थापना कार्यलाई व्यवस्थित रूपमा सञ्चालन गरिनेछ। सुशासन तथा संस्थागत विकास सम्बन्धी नीति सेवा प्रवाहलाई छिटो छरिटो पारदर्शी र नागरिक मैत्री बनाउन डिजिटल सेवा प्रणालीलाई विस्तार गरिनेछ। न्याय सम्पादनलाई प्रभावकारी तथा गुणस्तरीय बनाउनका लागि मेलमिलाप प्रकारको क्षमता वृद्धि तालिम मेलमिलाप केन्द्रहरूको व्यवस्थापन गरिनेछ। आम संसारका माध्यमबाट न्यायिक समितिबाट प्रदान गरिने सेवाको जानकारी गराइनेछ। लुम्बिनी प्रदेश स्तरीय न्यायिक संवाद कार्यक्रम सञ्चालन गरिनेछ। करदाता शिक्षा कार्यक्रम व्यवसाय दर्ता नवीकरण शिविर बजार अनुगमन कार्यलाई निरन्तरता दिनेछ। सार्वजनिक सुनवाई सामाजिक परीक्षण नागरिक सन्तुष्टि सर्वेक्षण जस्ता सुशासन प्रबन्धनका कार्यलाई निरन्तरता दिनेछ। जनप्रतिनिधि र कर्मचारीका लागि क्षमता विकास सम्बन्धी कार्यक्रमहरू तालिमहरू सञ्चालन गरिनेछ। संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी स्टोको आधारमा जनशक्तिको व्यवस्थापन गरिनेछ। नगरपालिकाबाट हुने हरेक गतिविधिलाई सामाजिक सञ्जाल मार्फत तथा वेबसाइट मार्फत सार्वजनिक गर्ने कार्यलाई निरन्तरता दिइनेछ। विकास साझेदार संस्था तथा निजी क्षेत्रसँग सहकार्य गरी कार्यक्रम सञ्चालन गरिनेछ। योजना तथा कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनको सूचकलाई आधार बनाउने नगरपालिकाको कार्यक्षेत्र गैर सङ्घ संस्थाको कार्यक्रमलाई प्रभावकारी बनाउन अनिवार्य रूपमा नगरपालिकाको रातो किताबमा समावेश गर्ने एकीकृत कार्ययोजना बनाई कार्यान्वयन गर्ने गराउने नियमित रूपमा समीक्षा गर्ने कार्यलाई निरन्तरता दिइनेछ। नगरसभाका उपाध्यक्षज्यू सचिव तथा सम्पूर्ण सदस्यज्यूहरू र सम्पूर्ण महानुभावहरू आज प्रस्तुत गरिएको नीति तथा कार्यक्रम कुनै व्यक्ति दल वा नेतृत्व विशेषको दस्तावेज होइन। ठाकुर बाबाका सम्पूर्ण नागरिकहरूको सपना आकाङ्क्षा र समृद्ध भविष्य निर्माणको साझा मार्गचित्र हो। विगतका वर्षहरूमा हामीले शिक्षा स्वास्थ्य कृषि पर्यटन सुशासन पूर्वाधार विकास क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरू हासिल गरेका छौँ। उपलब्धिहरू कुनै पनि एक व्यक्ति वा संस्थाको प्रयासबाट सम्भव भएका होइनन्। जनप्रतिनिधि राष्ट्र सेवक कर्मचारी शिक्षक किसान व्यवसायी सामाजिक सङ्घ संस्था सञ्चारकर्मी तथा सम्पूर्ण नगरवासीको साझा मेहनत र विश्वासको परिणाम हो। आज हामी एउटा महत्वपूर्ण मोडमा उभिएका छौँ। अब हाम्रो लक्ष्य केवल योजना बनाउने होइन, परिणाम दिने हो। केवल संरचना निर्माण गर्ने होइन, समृद्ध जीवन निर्माण गर्ने हो। केवल विकासका कुरा गर्ने होइन, विकासको अनुभूति प्रत्येक नागरिकको घर दैलोमा पुर्याउने हो। हामीसँग सम्भावना छ, स्रोत छ, क्षमता छ र सबैभन्दा ठुलो कुरा एकता र आत्मविश्वास। यही शक्तिलाई आधार बनाएर हामीले समुन्नत ठाकुर बाबा सबरमराशीको यात्रालाई अझ तीव्र र प्रभावकारी बनाउनु छ। म दृढ विश्वासका साथ भन्न चाहन्छु, हामीले सामाजिक रूपान्तरणको यात्रामा प्राप्त गरेको सफलताले हाम्रो परिचय लुम्बिनी प्रदेशमा मात्र होइन नेपालभरि नै पुगेको छ। ठाकुर बाबा नगरपालिका ब्रान्डको रूपमा नै स्थापित भएको छ। यो सफलता कुनै एक पक्षले गर्दा मात्र सम्भव भएको होइन, हामी सबै मिलेर पुरा गरेका हौँ। अब बाँकी अभिभावक पुरा गर्न विकासका मुद्दामा हामी सबै एक हौँ, समृद्धिको यात्रामा हामी सबै सहयात्री हौँ र ठाकुर बाबाको भविष्य निर्माणमा हामी सबै बराबर जिम्मेवार हौँ भन्ने भावनाका साथ अगाडि बढ्न म सम्पूर्ण नगरवासीहरूमा हार्दिक आह्वान गर्दछु। अन्त्यमा यस नीति तथा कार्यक्रमको तयारी परामर्श र छलफल कार्यान्वयन प्रक्रियामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउनु हुने नगरसभाका उपाध्यक्ष तथा उपमुख्यू सम्पूर्ण जनप्रतिनिधिज्यूहरू राष्ट्र सेवक कर्मचारी राजनीतिक दल, विकास साझेदार, नागरिक समाज, संचारकर्मी, निजी क्षेत्र, शिक्षक, बुद्धिजीवी तथा सम्पूर्ण नगरवासीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। हामीले आज रोपेका विकासका बिरुवाहरू भोलिको पुताले समृद्धिको वृक्षगतमा अनुभव गर्नेछन्। यसैले साझा सपना, साझा जिम्मेवारी र साझा प्रतिबद्धताका साथ समृद्ध, सुशासित, आत्मनिर्भर र गौरवशाली ठाकुर बाबा निर्माणको अभियानमा हातेमारा गरौं। धन्यवाद। जय ठाकुर बाबा। जय। 19 नगरसभाको दोस्रो बैठक मिति 2083 असार 5 11:45 बस्ने गरी आजको बैठक सम्पन्न भएको जानकारी गराउँछु। धन्यवाद। नमस्कार।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ।

निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंजको आयोजना र रुइट फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेवलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनकट्टी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया, आयोजक नेपाल नेत्रज्योति संघ बाँके, फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंज।

0: डोरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असार 5 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएचसी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाप छैन।

0: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेका नेपालगंजको आयोजना र रुई फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुनुहुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान: असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेउलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1। असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनपट्टी वडा नम्बर 5। असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7। असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9। र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया। आयोजक नेपाल नेत्रज्योति संघ बाँके, फतेवाल आँखा अस्पताल पोलिटेक्रा नेपालगंज।
1: जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादिन र मल खात ल्याउनु पर्यो।
2: पछि नेपालगंज गुलेरियातिर गएको बेला ल्याउला नि।
1: कहाँ त्यस्तो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
3: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
4: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201111।
0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
5: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर। रेडियो टाइगर स्टुडियो टाइम।
4: यति बेला बिहानको 9 बजेको छ।
6: प्रोडक्ट्स प्रालीको हो।
7: राष्ट्रको शान, किसान।
6: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: करोड़ 60 लाख बराबर रहेको थियो। यस्तै कर्णाली प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आउँदो आर्थिक वर्ष 83-84 को बजेट ल्याएको छ। कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले हिजो आउँदो आर्थिक वर्षका लागि 35,39,85,00,000 रूपियाँ बराबरको बजेट पेश गर्नुभयो। कर्णाली प्रदेश सरकारले बजेटमा महिला स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन भत्ता वृद्धि, सुत्केरीको पोषण भत्ता, ग्रामीण क्षेत्रका सामुदायिक स्वास्थ्य केन्द्रको स्तर उन्नति, सुत्केरीको पोषण तथा उद्धार लगायत क्षेत्रमा विशेष प्राथमिकता दिएको मन्त्री शाहले बताउनुभयो। ई हेल्थ, टेलिमेडिसिन विशेषज्ञ सेवा, स्वास्थ्य शिविर, अंकोलोजी सेवा, जलन उपचार सेवा लगायत कार्यक्रमलाई निरन्तरता दिन 4,39,00,000 विनियोजन गरेको र आकस्मिक स्वास्थ्य उपचार कोषको स्थापना तथा सञ्चालनलाई निरन्तरता दिइने मन्त्री शाहले बताउनु भएको छ। मातृ, बाल, शिशु तथा नवजात शिशु मृत्युदरलाई न्यूनीकरण गर्न विभिन्न सचेतनामूलक कार्यक्रम, सामाजिक व्यवहार परिवर्तन, पोषण तथा उपचार सेवालाई प्रभावकारी बनाइने उहाँले बताउनुभयो। हिजो सबै प्रदेश सरकारले बजेट पेश गरेका छन्। कर्णाली सहित कोशी, गण्डकी र सुदूरपश्चिमले बजेटको आकार केही बढ़ाएका छन् भने बागमती, मधेस र लुम्बिनीले घटाएका छन्। प्रदेश सरकारको बजेटमा स्वास्थ्यसँगै कृषि, पर्यटन, पूर्वाधार विकास, सूचना प्रविधि र नवप्रवर्धनका कार्यक्रमहरू प्राथमिकतामा परेका छन्। यस वर्ष असार लागिसक्दा पनि मनसून भित्रिएको छैन। मुख्य बाली धान रोपाई शुरू भइसकेको छ, तर मनसून वितरण ढिलाइ भएपछि किसान चिन्तामा परेका छन्। यस वर्षको मनसून वितरण केही दिन ढिला हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। नेपालमा सामान्यतया जून 13 तारीकमा मनसून प्रवेश गर्ने सरदर अनुमान रहे पनि यस वर्ष प्रशान्त महासागरमा एलनिनो विकसित भएको र अझ बलियो बन्ने क्रममा रहेकोले त्यसको प्रभाव परेको विभागको आकलन छ। विभागले हिजो निकालेको विज्ञप्तिमा भू उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसून वितरण अझै केही दिन लाग्ने उल्लेख छ। एलनिनोको सीधा प्रभाव दक्षिण एसिया सहित नेपालको मनसूनी प्रणालीमा परेको छ। एलनिनो सक्रिय हुँदा नेपालमा मनसून आगमन ढिलो हुनुका साथै यस वर्षको मनसून समेत कमजोर हुन सक्ने सम्भावना रहेको प्रवक्ता विभूति पोखरेलले निकालेको विज्ञप्तिमा उल्लेख छ। विगतका वर्षहरूमा पनि एलनिनोको प्रभाव रहँदा मनसून ढिलो भित्रिएको तथ्याङ्क छ। विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विगतमा जूनको अन्त्यसम्ममा पनि मनसून भित्रिएका छन्। मनसून ढिलो भए पनि पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव बने कायमी रहेकोले विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी क्षेत्रमा मेघ गर्जन सहित मध्यम वर्षा भइरहेको छ। आज कोशीको तराई लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी एक दुई ठाउँमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ। साथै अबका केही दिन तराईमा तातो दिनसँगै गर्मी बढ़ने अनुमान छ। भोलिसम्मै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागमा केही ठाउँमा तातो दिन हुने सम्भावना छ। चीनको 4 दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल र चिनिया समकक्षी वाङ यी बीच प्रतिनिधि मण्डल स्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। बेजिङमा हिजो भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय सम्बन्धका आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस अवसरमा द्विपक्षीयबीच सम्पर्क सञ्जाल, कनेक्टिभिटी, सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण तथा बहुपक्षीय सहकार्यका क्षेत्र लगायत विषयमा छलफल भएको थियो। दुवै देशको पारस्परिक हितका लागि नेपाल चीन सम्बन्धलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धतालाई पुनः पुष्टि गरेको भेटपछि मन्त्री खनालले सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ। हिजो नै परराष्ट्र मन्त्री खनाल र चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङ बीच पनि भेटवार्ता भएको थियो। विशेष गरी यी भेटमा नेपाल र चीनबीच पारस्परिक सम्मान तथा एकअर्काको प्राथमिकता तथा संवेदनशीलता प्रतिको साझा प्रतिबद्धतालाई स्वीकार गर्दै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। ती क्षेत्रहरूमा पूर्वाधार, सम्पर्क सञ्जाल अर्थात कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेशन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण तथा जनस्तरका सम्बन्ध समावेश छन्। नेपाली पक्षले एक चीन सिद्धान्तप्रति नेपाल सरकारको दृढ़ प्रतिबद्धता पुनः व्यक्त गर्दै नेपालको भूमि चीन विरूद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने जनाएको छ। परराष्ट्र मन्त्री खनाल चीनका विदेश मन्त्री वाङको निमन्त्रणामा अस्ति बिहान बेजिङ पुग्नु भएको थियो। मन्त्री खनाल भोलि स्वदेश फर्किने कार्यक्रम छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा

0: टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
1: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ।
0: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नेपाल विद्युत प्राधिकरणले सेवा प्रवाहको क्रममा कसैले अतिरिक्त रकम वा घुस मागेमा तत्काल जानकारी गराउन सेवाग्राहीलाई आग्रह गरेको छ। प्राधिकरणले सूचना निकालेर सरल, पारदर्शी, प्रभावकारी र सेवाग्राही मैत्री विद्युत सेवा प्रवाहप्रति प्रतिबद्ध रहेको र सुशासन कायम गर्न सेवाग्राहीसँग सहयोगको आह्वान गरेको हो। प्राधिकरणले ग्राहकलाई तोकिएको प्रक्रिया र आधिकारिक माध्यमबाट मात्र सेवा लिन अनुरोध गरेको छ। सेवा लिने क्रममा कुनै पनि कर्मचारी वा व्यक्तिले तोकिएको शुल्क भन्दा बढ़ी रकम मागेमा वा कुनै अनुचित कार्य गरेमा यथेष्ट प्रमाणसहित तत्काल जानकारी गराउन भनिएको छ। प्रमाणको आधारमा अनियमितता भएको पाइएमा कार्यवाही गरिने प्राधिकरणले जनाएको छ। गुनासा र अनियमितताको बारेमा जानकारी दिनका लागि प्राधिकरणले आधिकारिक सम्पर्क नम्बर र इमेल समेत सार्वजनिक गरेको छ। सेवाग्राहीले वितरण तथा ग्राहक सेवा निर्देशनालयको फोन नम्बर 01415 3145 अथवा जनसम्पर्क तथा गुनासो व्यवस्थापन शाखाको मोबाइल नम्बर 98513 35536 सिधै सम्पर्क गरेर आफ्नो गुनासो दर्ता गराउन सक्नेछन्। नेपाल आयल निगमले इन्धनको भाव यथावत राख्ने निर्णय गरेको छ। निगम संचालक समितिको बैठकले साबिकको खुद्रा बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको हो। विगत केही महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतार चढ़ाव आइरहेको छ। गैराती निगमले निकालेको विज्ञप्ति अनुसार विभिन्न वर्गको क्षेत्रहरूमा यसअघि तय पेट्रोल र डिजल मट्टीतेलको भाव नै कायम रहेको छ। अमेरिका र इरानबीच हिजो युद्ध विराम सम्झौता भएसँगै आउँदा दिनमा इन्धन सहित अन्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्लेषण गरिएको छ। अब विदेशको खबर। बेलायत सरकारले 16 वर्ष मुनिका किशोर किशोरी तथा बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने घोषणा गरेको छ। प्रधानमन्त्री कियर स्टामरले आउने क्रिसमस अगाडि नै यो कानूनलाई पारित गरी अर्को वर्षदेखि लागू गर्ने तयारी रहेको बताएका बीबीसीले जनाएको छ। यससँगै बेलायतका बालबालिकाले फेसबुक, टिकटक, इन्स्टाग्राम, एक्स अर्थात ट्वीटर जस्ता प्रमुख प्लेटफर्म चलाउन पाउने छैनन्। मेसेजिङ एप वाट्सएप र सिग्नललाई भने प्रतिबन्ध नलगाउने बीबीसीको खबरमा उल्लेख छ। बालबालिकाहरू सामाजिक सञ्जालका कारण खुशी नभएको, अनलाइन दुर्व्यवहार र यसको डिजिटल लत लाग्ने खालको भएको उहाँको भनाइ छ। प्रतिबन्ध लगाएसँगै बच्चाहरूसँग धेरै समय सुरक्षा र हुर्किनका लागि स्वतन्त्रता हुने प्रधानमन्त्री स्टामरले बताउनु भएको छ। बेलायत सरकारले बाल बच्चाको सुरक्षा र खुशीको मामिलामा कुनै पनि सम्झौता गर्ने पक्षमा नरहेको पनि जनाएको छ। यससँगै अस्ट्रेलिया सरकारले पनि 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाएको थियो। अब खेल खबर। विश्वकप फुटबलमा इरान र न्यूजील्याण्डले 2-2 गोलको बराबरी खेलेका छन्। खाड़ी युद्धका कारण यो विश्वकपमा सहभागिता नै अनिश्चित बनेको इरानले आज आफ्नो पहिलो खेल न्यूजील्याण्डसँग बराबरी खेल्यो। अमेरिकाको लस एन्जलसमा भएको खेलमा न्यूजील्याण्डले 2 पटक अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन। उसका इजिलजस्टले खेलको 7 र 55 मिनटमा गोल गरेका थिए। इरानका लागि 32 मिनटमा रमनी रेजाइन र 64 मिनटमा मोहम्मद मोहेबीले गोल गरे। दुवै टोलीले बराबरीसँगै अंक बाँडेका छन्। समूह जीकै यसअघि भएको पहिलो खेलमा बेल्जियम र इजिप्टले पनि बराबरी खेल्दै 1-1 अंक बाँडेका छन्। इजिप्टले 1900 मिनटमा इमाम आसौरको गोल मार्फत अग्रता लिएको थियो, तर दोस्रो हाफको 66 मिनटमा इजिप्टका मोहम्मद हानीको उपहार गोलबाट बेल्जियम हारबाट जोगियो। त्यस्तै आज बिहान भएको अर्को खेलमा उरुग्वे र साउदी अरब तथा गैराती भएको खेलमा स्पेन र केप भर्डेले पनि बराबरी खेल्दै अंक बाँडेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुदूरपश्चिममा 37 अर्ब 70 करोड़ रूपियाँ बराबरको बजेट पेश। चालू पूँजीगत खर्च र मन्त्रालयगत विनियोजन अंक खुलाइएन। कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता। असार लागिसक्दा पनि मनसून भित्रिएन, किसान चिन्तामा, यस वर्षको मनसून भित्रन केही दिन ढिला हुने। राष्ट्रमन्त्री खनाल र चिनिया विदेश मन्त्री वाङबीच द्विपक्षीय वार्ता। नेपाल र चीनबीच एक अर्काको संवेदनशीलताप्रति साझा प्रतिबद्धता। बेलायतमा 16 वर्ष मुनिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने घोषणा। क्रिसमस अगाडि नै कानून पारित गरी अर्को वर्षदेखि लागू गर्ने तयारी। र विश्वकप फुटबलमा इरान र न्यूजील्याण्डले 2-2 गोलको बराबरी खेले। उरुग्वे र साउदी अरब, स्पेन र केप बढे तथा बेल्जियम र इजिप्टले पनि अंक बाँडे।
4: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।
5: यो साल त ढुक्क भयो है बुढी।
6: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
5: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
7: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
8: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
9: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
10: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
9: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरिकाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482979774।
11: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंजको आयोजना र रुइक फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान: असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेवलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1। असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनकटी वडा नम्बर 5। असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7। असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9। र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया। आयोजक नेपाल नेत्रज्योति संघ बाँके, फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंज।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, भाग्छ।

0: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल प्रोटेक्टका नेपालगंजको आयोजना र रोहित फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान: असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेवलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनगट्टी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया, आयोजक नेपाल नेत्रज्योति संघ बाँके, फतेवाल आँखा अस्पताल पोलिटेक्रा नेपालगंज।
1: खुशीको खबर, प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एघु नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, जार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोपराइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एजु नजिकै, भुरीगाउँ बजार, बर्दिया।
2: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेका नेपालगंजको आयोजना र रुइट फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुनुहुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान: असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेवलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 7 र आधारभूत स्वास्थ्य केन्द्र पनगट्टी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि

0: बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया, आयोजक नेपाल नेत्रज्योति संघ बाँकी, फत्तेबाल आँखा अस्पताल, फुलटेक्रा, नेपालगंज।
1: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
2: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप फुरीगाउँमा जाने नि।
3: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 9825451207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया। तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरीगाउँमा
1: यही असार 6 गते शनिबारको दिन
0: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने, मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98585002।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज चाहिँ।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz. रेडियो टाइगर स्टुडियो टाइम. अहिले बिहानको 10 बजेको छ.
1: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना. नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पृथ्वीका नेपालगंजको आयोजना र रुइट फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ. शिविर सञ्चालन हुने मिति र स्थान: असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेवलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1. असार 2 गते बगनाहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनगट्टी वडा नम्बर 5. असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7. असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9. र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया. नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ. नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म. समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया. आयोजक नेपाल नेत्रज्योति संघ बाँके फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंज.
2: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता. डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि

0: तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 9869177777, घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
1: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सक्कु सामान नमन सपिङ सेन्टरमा पाए ओ मारे मै नमन सपिङ सेन्टरमा जाइदु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98 570 29 017 र 98 570 35 582।
1: नमन सपिङ सेन्टर ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
4: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेका नेपालगञ्जको आयोजना र रुइट फाउन्डेसनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेवलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनगट्टी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया, आयोजक नेपाल नेत्रज्योति संघ बाँके, फतेवाल आँखा अस्पताल पोलिटेक्रा नेपालगञ्ज।
5: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: अशोक साल त ढुक्क नारे बत्ती
1: हा त पोर्सालिक बात सम्झोट आम्मिन्द लक्ती र हटबरा पानी बस्दा बेला अस्ति कहाँ र सिक्दाय त सोचो त लट्ठी ठिक्कम घर डान डान पानी बर्से टिकी मन छटपटाइ लाग
0: हा त धन्न ब्यालम्ब ढिक्ठिकुम सुरक्षित ठाउँ सरली नारे बत्ती
1: हा हो बदा
2: बर्खक ब्यालमा बह्य ढ्यार जोखिम रहत उहमार बहिया से बचकला पहिले सावधानी अपनाए लद्या खोलम पानी बरल बाकल से सावधान रही एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण तक सूची बनाई एक चुट्टे प्रयोग के लाग झटपट झोला तैयार पारी वो बरखक ब्यालम संक्रमण के डर ढ्यार हुलकोर से पानी ढिका के पी स्वच्छता में ख्याल करी
3: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश
4: के तपाईलाई दिशा गर्दा मलद्वारमा दुखाई हुने चिलाउने पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ
5: आउनुहोस् माथि उल्लेखित भएका समस्या तपाईमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ
6: मलद्वारमा हुने रोगको लक्षण मलद्वारमा चिलाउने चिरा पर्ने घाउ आउने दिशामा रगत देखा पर्ने दिशा गर्दा दुखाइ हुने
4: उपचारबाट हुने लाभहरू रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने साथै कुनै पनि प्रकारको जोखिम नहुने
6: आयुर्वेदी उपचार मृगौला पत्थरी मधुमेह सुगर रोग छाला सम्बन्धी रोग महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी सेतो पानी जाने पेट सम्बन्धी रोग पिनास पुरानो टाउको दुखाई पुरुषको नपुग सक्ता अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ बिरामी जाँच्ने समय गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म बेलुका 4 बजेदेखि 7 बजेसम्म जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म
5: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके
4: डाक्टर अनिल कुमार चौधरी कन्सल्टेन्ट आयुर्वेद विज्ञ नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक सम्पर्क नम्बर 98480 27590 र 081-534-328 फेरि सुन्नुहोस् है 98480 27590
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाघ्स में।

0: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेका नेपालगंजको आयोजना र रुइट फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुनुहुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान: असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेउलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनगट्टी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया। आयोजक नेपाल नेत्रज्योति संघ बाँके फतेवाल आँखा अस्पताल पोलिटेक्रा नेपालगंज।
1: सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाग्समै।
1: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेका नेपालगंजको आयोजना र रुइट फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेवलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनगट्टी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया, आयोजक नेपाल नेत्रज्योति संघ बाँके, फतेवाल आँखा अस्पताल पोलिटेक्रा नेपालगंज।
2: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
3: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
2: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
3: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढ़िरहेको छ।
2: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
3: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
4: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुरबाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
0: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सीमा समस्या र द्विपक्षीय सम्बन्धप्रति संवेदनशील बन्न सांसदहरूको सरकारलाई आग्रह। सीमाबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग। सरकारले शुरू गरेको निशुल्क स्वास्थ्य पोर्टल प्रभावकारी बन्दै अहिलेसम्म 1200ले सेवा लिए। गर्मी बढ़दै जाँदा पश्चिम तराईको जनजीवन प्रभावित, तत्काल पानी पर्ने सम्भावना कम, स्वास्थ्य सतर्कता अपनाउन सुझाव। जापानमा ब्याजदर 31 वर्ष यताकै उच्च बिन्दुमा, विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिको असर। र विश्वकप फुटबलमा स्पेनसँगको खेलमा उत्कृष्ट प्रदर्शन गरेका केप भर्डेका गोलकिपर एकाएक चर्चामा। नेपाल खबरमा अब पूरा खबर। सांसदहरूले सीमा सम्बन्धी विषय र द्विपक्षीय सम्बन्धका सवालमा संवेदनशील बन्नुपर्ने भन्दै सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसदहरूले सीमा सम्बन्धी समस्याको समाधानका लागि सरकारले गम्भीर पहल गर्नुपर्ने बताएका हुन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश कुमार हमालले प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ 17 गते सीमाबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यो अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन माग गर्नुभयो। उहाँले परराष्ट्र मन्त्री शिशिर खनालको हालैको चीन भ्रमणका क्रममा त्रिपक्षीय सीमा सम्बन्धी विषयमा छलफल भयो वा नभएको बारे जानकारी दिन समेत सरकारसँग माग गर्नुभयो। कांग्रेसकी सांसद रेखा कुमार यादवले प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक गर्न माग गर्दै सुस्ता लगायत सीमावर्ती क्षेत्रमा देखिएका समस्याप्रति सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। एमाले सांसद टुका भद्रा हमालले राष्ट्रियता र नेपाली भूभागको संरक्षणलाई सर्वोच्च प्राथमिकतामा राखेर सरकार अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले भारतले सीमावर्ती क्षेत्रमा बाँध निर्माण गरेका कारण रौतहटको गौर क्षेत्रमा डुबानको समस्या बढ़ेको उल्लेख गर्दै यसको समाधानका लागि सरकारले कूटनैतिक पहल गर्नुपर्ने बताउनुभयो। सांसदहरूले सीमा सम्बन्धी विषय राष्ट्रिय हित र कूटनैतिक सम्बन्धसँग प्रत्यक्ष जोड़िएको संवेदनशील विषय भएकाले सरकारलाई जिम्मेवार र सावधानीपूर्वक कदम चाल्न आग्रह गरेका छन्। साथै सांसदहरूले मध्य पूर्वमा युद्ध विराम हुँदा पनि पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गरेका छन्। सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निशुल्क स्वास्थ्य पोर्टल शुरू गरेपछि त्यस मार्फत निशुल्क सेवा लिनेको संख्या 1200 नागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गएको वैशाख 3 गतेदेखि अस्पतालका निशुल्क शैया सम्बन्धी सूचना दिने अनलाइन प्रणाली निशुल्क स्वास्थ्य पोर्टल संचालनमा ल्याएसँगै विभिन्न वर्ग यसबाट लाभान्वित भएका छन्। पोर्टलमा अध्यावधि गरिएको जानकारी अनुसार देशभरका सबै अस्पतालमा गरी कुल 23,456 शैया उपलब्ध छन्। पोर्टलमा देशभर तत्काल उपलब्ध शैया संख्या, त्यसको 10% हुन आउने निशुल्क शैया, हाल प्रयोग भइरहेका निशुल्क शैया र बाँकी रहेको निशुल्क शैया संख्याको अध्यावधिक जानकारी हुन्छ। अस्पतालहरूमा निशुल्क उपचार सेवा प्रभावकारी, पहुँचयोग्य र पारदर्शी बनाउने उद्देश्यले यो अनलाइन प्रणालीको विकास गरिएको जानकारी स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले दिनुभयो। स्वास्थ्य पोर्टल व्यवस्थापनका क्रममा जारी कार्यविधिले 10 अस्पतालमा लक्षित वर्गका लागि 10 शैया अनिवार्य छुट्याउने पर्ने, ती शैयामा भर्ना हुने बिरामीलाई अस्पतालमा उपलब्ध हुने सबै सेवा निशुल्क दिनुपर्ने र निशुल्क शैया सम्बन्धी सम्पूर्ण जानकारी पोर्टल र अस्पतालको सूचना पाटीमा सबैले देख्ने गरी राख्नुपर्ने व्यवस्था गरेको छ। पछिल्ला केही दिन यता पश्चिम तराई क्षेत्रमा अत्यधिक गर्मी बढ़दै जाँदा जनजीवन प्रभावित बनेको छ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तापक्रम बढ़ेसँगै दैनिक गतिविधि, स्वास्थ्य सेवा, व्यापार व्यवसाय तथा कृषि क्षेत्र समेत प्रभावित हुन थालेको छ। बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर लगायत जिल्लामा दिउँसोको समयमा सड़क तथा बजार क्षेत्र समेत सुनसान देखिन थालेका छन्। चर्को घाम र तातो हावाका कारण मानिसहरू अत्यावश्यक काम बाहेक बाहिर निस्कन सक्ने अवस्था छैन। स्थानीय बासिन्दाले बिहान र बेलुकाको समयमा मात्र किनमेल तथा अन्य कामकाज गर्ने गरेका छन्। मौसमविदहरूका अनुसार पश्चिमी तराईमा वर्षा नहुँदा तापक्रम लगातार बढ़िरहेको छ। नेपालगंज, धनगढ़ी, टीकापुर, महेन्द्रनगर तथा घोराई आसपासका क्षेत्रमा दिनभरि तातो हावा चल्ने क्रम बढ़ेको स्थानीयले बताएका छन्। यस्तै मध्य प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिराहामा पनि गर्मीको प्रभाव बढ़ेको छ। जनकपुर, वीरगंज र गौर क्षेत्रमा समेत दिउँसोको तापक्रम उच्च रहँदा सर्वसाधारणलाई कठिनाई भइरहेको छ। अत्यधिक गर्मीका कारण अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको संख्या समेत बढ़ेको छ। स्वास्थ्य कर्मीका अनुसार गर्मीका कारण चक्कर लाग्ने, टाउको दुख्ने, शरीरमा पानीको कमी, डिहाइड्रेशन, थकान, उच्च रक्तचाप, झाडा पखाला तथा हिट स्ट्रोक जस्ता समस्या लिएर बिरामीहरू उपचारका लागि अस्पताल पुग्ने गरेका छन्। विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीहरू बढ़ी जोखिममा रहेका स्वास्थ्य कर्मीहरूको भनाइ छ। प्रशस्त पानी पिउन, हल्का तथा सुतीको कपड़ा लगाउन, दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन र पोषणयुक्त तरल पदार्थ खान डाक्टरले सुझाव दिएका छन्। तत्काल वर्षाको सम्भावना कम देखिएकाले केही दिनसम्म पश्चिम तराई तथा मधेसका जिल्लाहरूमा गर्मीको प्रभाव कायम रहन सक्ने अनुमान मौसमविदहरूको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
0: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क, काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले अहिलेसम्म 4 प्रदेश र 64 जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ। पछिल्लो विवरण अनुसार 609 पालिका, 4363 वडामा अधिवेशन सम्पन्न भइसकेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ भने मधेस प्रदेशको अधिवेशन स्थगन भएको छ। यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालू रहेको रासोपाले जनाएको छ। अहिलेसम्म कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशका रूकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ, मधेस प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाहीमा अधिवेशन हुन नसकेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। यसैगरी सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र औतहडमा अधिवेशन प्रक्रिया शुरू भई स्थगन भएको उहाँको भनाइ छ। जिल्ला कारागार संखुवा सभा खाँदबारीमा 2 जना कैदी हत्या प्रकरणका 15 जनालाई जन्मकैदको फैसला सुनवाई भएको छ। कारागारमा 2080 साल साउन 24 गते जिल्लाको मादी नगरपालिका 5 का 20 वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका 7 का 28 वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट ज्यान गएको थियो। पृथ्वी राजमार्ग अन्तर्गत मोगलिङ मलेको सड़क खण्डमा कालोपत्रको तयारी गरिएको छ। अलकत्राको अभावमा रोकिएको काम फेरि शुरू गर्न लागिएको हो। यसअघि 13 किलोमिटर सड़क कालोपत्र भइसकेको छ। नागढुङ्गा मोगलिङ सड़क आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार होंगीदेखि जवाङ खोलासम्म कालोपत्रको तयारी शुरू भएको छ। यो खण्डमा रहेका 6 पुल मध्ये 4 पुलको काम अन्तिम चरणमा पुगेको छ। अब विदेशको खबर। जापानको केन्द्रीय बैंकले आफ्नो बेन्चमार्क ब्याज दर 31 वर्ष यताकै उच्च बिन्दुमा पुर्याएको छ। विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिपछि बैंक अफ जापान बीओजेले नीतिगत ब्याज दर 0.75% बढ़ाएर 1% पुर्याएको बीबीसीले जनाएको छ। यो वृद्धि सन् 1995 यताकै धेरै हो। इरानसँगको अमेरिका इजरायल युद्धले जीवनयापन को लागत बढ़ाएपछि यस वर्ष अन्य देशका केन्द्रीय बैंकहरूले पनि ब्याज दर बढ़ाएका छन्। जापानले सन् 1990 दशकमा शेयर बजार र घर जग्गाको मूल्यमा आएको ठूलो गिरावट तथा आर्थिक मन्दीको सामना गर्न ब्याज दरमा व्यापक कटौती गरेको थियो। त्यसै यता बैंकले ब्याज दर बढ़ाउँदै आएको छ। जापानका अर्थशास्त्री जेसपर कोलले दुई दशक लामो मन्दीपछि देश अहिले मूल्य वृद्धिको चक्रमा प्रवेश गरेको बताउनुभयो। जापान मध्यपूर्वको तेल र ग्यासमा अत्यधिक निर्भर रहँदै आएको छ। अहिले जापानमा इन्धनको मूल्य बढ़दा बजार भाव महँगिएको छ। यस वृद्धिका बावजूद जापानको ब्याज दर अमेरिका र बेलायत जस्ता ठूला अर्थतन्त्रको तुलनामा अझै पनि कम छ। अमेरिका र बेलायतमा ब्याज दर 3% भन्दा माथि छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा नवप्रवेशी केप भर्डेका गोलकिपर जेसिमार डियास भोजिनहाएका एक चर्चामा आएका छन्। विश्वकपको डेब्यू खेलमै विश्व विजेता स्पेनलाई गोलरहित बराबरीमा रोकेपछि केप भर्डेका 40 वर्षीय अनुभवी गोलकिपर भोजिन्हा अन्तर्राष्ट्रिय रूपमा चर्चाको केन्द्रमा पुगेका हुन्। गैराती अमेरिकाको एटलान्टा रंगशालामा भएको खेलमा भोजिनाले उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द म्याच बन्न सफल भए। खेलमा स्पेनले झण्डै 75% बल पोजिशन आफ्नो पक्षमा राखे पनि भोजिनाले गोल गर्न दिएनन्। स्पेनका खेलाड़ीले प्रहार गरेका 27 मध्ये 7 गोल पोस्टभित्र थिए। तर भोजिनाले उत्कृष्ट बचाव गर्दै सन् 2010 विजेता स्पेनलाई बराबरीमा रोके। यही प्रदर्शनका कारण यसअघि खासै नाम नसुनिएका भोजिना अहिले चर्चामा आएका छन्। के भर्डेका गोलकिपर भजिनालाई सामाजिक सञ्जाल इन्स्टाग्राममा पछ्याउनेहरूको पनि ओइरो लागेको छ। स्पेनसँगको खेल शुरू हुनु अघि झण्डै 43,000 रहेको उनको इन्स्टाग्राम फलोअर्स संख्या एक घण्टामै 20,00,000 भन्दा धेरै पुगेको थियो। अहिले यो समाचार तयार पार्दासम्म इन्स्टाग्राममा उनका 61,00,000 फलोअर्स पुगिसकेका छन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सीमा समस्या र द्विपक्षीय सम्बन्धप्रति संवेदनशील बन्न सांसदहरूको सरकारलाई आग्रह। सीमाबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनु माग। सरकारले शुरू गरेको निशुल्क स्वास्थ्य पोर्टल प्रभावकारी बन्दै अहिलेसम्म 1200 सेवा लिए। गर्मी बढ़दै जाँदा पश्चिम तराईको जनजीवन प्रभावित। तत्काल पानी पर्ने सम्भावना कम। स्वास्थ्य सतर्कता अपनाउन सुझाव। जापानमा ब्याज दर 31 वर्ष यताकै उच्च बिन्दुमा। विश्वव्यापी ऊर्जा मूल्यमा भएको वृद्धिको असर। र विश्वकप फुटबलमा स्पेनसँगको खेलमा उत्कृष्ट प्रदर्शन गरेका केप भर्डेका गोलकिपर एकाएक चर्चामा।
3: बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्दन सबै बाजे। केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
5: यी असार 5 शुक्रबारको दिन
3: पेट छाती सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
6: यो साल त ढुक्क भयो है बुढी।
7: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
6: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सजियो।
8: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
9: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
10: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: सबैजनालाई नमस्कार छ है।
1: नमस्कार।
0: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशानुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
2: यसका लक्षणहरू के के हुन्?
0: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोड्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
2: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
0: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
2: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
0: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल, पोलिटेक्निक नेपालगंजको आयोजना र रुइक फाउन्डेसनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान: असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेउलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनगटी वडा नम्बर 5, असार 3 गते दिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया। आयोजक नेपाल नेत्रज्योति संघ बाँके, फतेवाल आँखा अस्पताल, पोलिटेक्निक नेपालगंज।
6: अपने सुनती बाती रेडियो टाइगर 99.2 मेगाहर्ट्ज।

0: ए रामलौटन भाइ, के गर्दैछौ?
1: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
2: हजुर,
1: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
2: हस् बाबा।
3: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
1: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसको कुरा चलाउनु पर्यो दाई।
3: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउँ त।
1: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
3: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
1: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
3: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
1: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
4: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
5: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
6: आफ्नो सुन्ती बाटी रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्दन त सधैँ बाजे।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
2: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंजको आयोजना र रुइट फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेवलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र बनगट्टी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया। आयोजक नेपाल नेत्रज्योति संघ बाँके फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंज।
3: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढ़ाईमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन। लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
4: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
5: जहाँ पायो त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
4: जहाँ पायो त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
3: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारेन नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री। सम्पर्क मोबाइल नम्बर 98482 58950 र 98480 79761।

0: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेका नेपालगंजको आयोजना र रुइट फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेवलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनकटी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया। आयोजक नेपाल नेत्रज्योति संघ बाँके फतेवाल आँखा अस्पताल पोलिटेक्रा नेपालगंज।
1: आइयो अब भोकै घर जाने कुरा पनि त भएन,
2: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छैन त त्यही जाने हो नि।
3: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ भाग छैन।
5: तुम आते जाओ।

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: छ महिने डिप्लोमा कोर्स, एक वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, एक वर्ष डिप्लोमा कोर्स, तीन महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी।

0: सिसीको खबर प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एजेन्डा विकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोपराइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एजेन्ट नजिकै भुरीगाउँ बजार, बर्दिया।
1: ए नानी, कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
2: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
3: हो, अब चिन्ता गर्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मासी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98699177777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ, बर्दिया।
4: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, घर झन्छ सधैँ बाप झैं।
5: सुनो, दिमाग ना हिलाऊंगा तुम्हारा।

0: भइगयो बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
0: जहाँ पाए त्यही जाने पनि होइन। भोरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
2: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनोट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482 58950 र 98480 79761।
1: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंजको आयोजना र रुइक फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुनुहुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान: असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेउलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनकट्टी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया। आयोजक नेपाल नेत्रज्योति संघ बाँके फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंज। किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

0: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
1: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
2: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 9825512007। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।
3: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेबाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंजको आयोजना र रोहित फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान: असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेउलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनकट्टी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया, आयोजक नेपाल नेत्रज्योति संघ बाँके, फतेबाल आँखा अस्पताल पोलिटेक्रा नेपालगंज।
2: सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टा भित्र अनिवार्य रूपमा स्तनपान शुरूआत गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाउ।
1: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बजेट कार्यान्वयन, कर नीति र सीमा समस्या लगायतका विषयमा विपक्षी सांसदद्वारा सरकारमाथि दबाव। चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि स्वीकृत।
0: तराई मधेस र मध्य पहाड़मा गर्मी अत्यधिक बढ़्यो। औसत मितिको तीन दिन बिते पनि मनसून भित्र नै अनिश्चित। एल निनोका कारण मनसूनमा सुक्खा हुने जोखिम उच्च।
1: कीर्तिपुर होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीको आधारभूत आवश्यकताको जिम्मा काठमाडौँ महानगरको। दिगो व्यवस्थापनका लागि संघसँग समन्वय भएको महानगरको दावी।
2: हामीसँग रहेको चिजहरू हामीले व्यवस्था गर्ने र संघले कानूनसम्म ढंगबाट उहाँलाई उद्धार गर्नुपर्ने काम हो संघले गर्छ।
0: भारतले राष्ट्रव्यापी प्रवेश परीक्षा अगाडि टेलिग्राफमाथि अस्थायी प्रतिबन्ध लगायो। यसअघि रद्द भएको एनईईटी परीक्षा जुन 21
1: र विश्वकप फुटबलमा आज राति फ्रान्स र सेनेगल खेल्दै अर्जेन्टिना र अल्जेरिया बीचको खेल बिहान 7:15।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
4: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
5: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
4: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सांसदहरूले बजेटको संरचना, कार्यान्वयन क्षमता, कर नीति, पूर्वाधार विकास, सीमा समस्या बारे सरकारको ध्यान आकर्षण गराएका छन्। आर्थिक वर्ष 2083-84 बजेटमाथिको छलफलका क्रममा सांसदहरूले यस्तो बताएका हुन्। धेरैजसो सांसदहरूले बजेटले जनअपेक्षा सम्बोधन गर्न नसकेको, खर्च गर्ने क्षमता कमजोर रहेको र राष्ट्रिय प्राथमिकताका विषयहरूलाई उपेक्षा गरेको आरोप समेत लगाएका छन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद परशुराम तामाङले अर्थ मन्त्रालयको विद्यमान संरचनामा व्यापक सुधार आवश्यक रहेको बताउँदै राष्ट्रिय योजना आयोग, नीति प्रतिष्ठान तथा अर्थ मन्त्रालयको पुनर्संरचनाको आवश्यकता रहेको बताउनुभयो। एमाले सांसद पुष्पराज कणेलले अर्थ मन्त्रालयले ठूलो बजेट विनियोजन गरे पनि खर्च गर्न नसकेको भन्दै मन्त्रालयको कार्यक्षमतामाथि प्रश्न उठाउनुभयो। बजेटमाथिको छलफल भइरहँदा सम्बन्धित मन्त्रीहरूको न्यून उपस्थितिप्रति असन्तुष्टि व्यक्त गर्दै सांसदहरूले सरकारको बजेटप्रतिको स्वामित्वमाथि नै प्रश्न उठाएका छन्। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बजेट कार्यान्वयनमा कानूनी जटिलताहरू नै मुख्य बाधक बनेको टिप्पणी गर्नुभयो। बैठकमा सांसदहरूले सीमा समस्या तथा नेपाल भारत सम्बन्धका विषय पनि उठाएका छन्। छलफलका क्रममा सांसदहरूले मध्यपूर्वमा युद्धविरामको अवस्था आए पनि पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै सरकारप्रति असन्तुष्टि जनाएका छन्।
1: आज तराई मधेस र मध्य पहाड़मा गर्मी निकै बढ़ेको छ। तुलनात्मक रूपमा पश्चिम तराईमा गर्मी बढ़ेको छ भने पूर्वी तराई र देशभरको मध्य पहाड़मा पनि गर्मी बढ़ेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबैभन्दा धेरै बाँकेको खजुरामा अधिकतम तापक्रम 39 डिग्री सेल्सियस मापन भएको छ। तराई मधेसका जिल्लामा चर्को घाम र तातो हावाका कारण जनजीवन कष्टकर बनेको छ। तत्काल ठूलो वर्षाको सम्भावना नदेखिएकाले गर्मीको प्रभाव अझ केही दिन कायम रहने मौसमविदहरूले बताएका छन्। गर्मी बाढ़बाट बस्ने उपाय अपनाउन मौसमविदको सुझाव छ। यसैबीच नेपालमा मनसून आगमनको औसत मिति जून 13 तारीक पार भएको 3 दिनसम्म पनि मनसून भित्रिएको छैन। महाशाखाका अनुसार मनसून भित्रन अझै केही दिन लाग्न सक्छ। मनसून आएपछि पनि यसपालि कम वर्षा र गर्मी बढ़ी हुने मौसमविदको अनुमान छ। प्रशान्त महासागरमा विकास भएको एल निनोका कारण यसपालि साउन भदौमा पानी निकै कम पर्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभाग केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देले बताउनुभयो। विश्व मौसम संगठन WMO का अनुसार यही जून 11 तारीकमा विकास भएको एल निनो शक्तिशाली बनेर अर्को वर्षसम्म प्रभाव पार्ने सम्भावना धेरै छ। यदि एल निनो शक्तिशाली बन्यो भने त्यसले नेपालमा पनि उच्च प्रभाव पार्ने मौसमविद सिग्देलको अनुमान छ। उहाँका अनुसार त्रिभुवन विश्वविद्यालयले गरेको अध्ययन अनुसार सन् 1998 पछिका एल निनोका कारण नेपालमा 20% कम वर्षा भएको छ। यसपालि सुपर एल निनोको अनुमान रहेको कारण अबको एक महिनापछि उच्च प्रभाव देखिन सक्ने र यसको प्रभाव आउँदो हिउँद र प्री मनसूनमा पनि हुन सक्ने उहाँको भनाइ छ। अनुमान गरिए जस्तै एल निनोको विकास हुँदै गएमा अवस्था जटिल हुन सक्ने भन्दै उहाँले बिउ बैंक, सिंचाईको विकल्प, पानीको सुरक्षा जस्ता कुराका लागि अहिले नै काम थाल्नुपर्ने बताउनुभयो।
0: चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि 2083 स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले यो निर्णय गरेको हो। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको 24 घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानूनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो। यसअघि विधायन ऐन 2081 को दफा 35 का कारण आयोग का पुराना सबै निर्देशिका र कार्यविधि स्वत अमान्य खारेज हुँदा कानूनी रिक्तता भएको थियो। यो समस्या समाधानका लागि असार 1 गते अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयबाट सकारात्मक राय सहितको सहमति प्राप्त भएको थियो। कार्यविधिले सार्वजनिक शिक्षण संस्थालाई निशुल्क छात्रवृत्ति, स्नातकोत्तर तह DMMCS समेतमा निशुल्क छात्रवृत्ति उपलब्ध गराए बापत अनुदान वितरण गराउने बाटो खुलेको छ।
1: चीनको 4 दिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र चिनिया जनराजनैतिक परामर्श सम्मेलन CPPCCको राष्ट्रिय समितिका अध्यक्ष वाङ वुनिङ बीच भेटवार्ता भएको छ। उहाँहरूबीच आज बिहान बेजिङमा भएको भेटवार्तामा नेपाल चीन सम्बन्धका विविध आयामहरूका बारेमा छलफल भएको चीनमा रहेको नेपाली दूतावासले जनाएको छ। विशेषतः विकास, सहकारी, व्यापार, लगानी, पर्यटन, राजनीतिक आदान प्रदान तथा जनता जनता बीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदान प्रदान भएको दूतावासको भनाइ छ। नेपाल चीन बीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ र गतिशील बनाउने CPPCC अध्यक्ष वाङको दृढ़ प्रतिबद्धताको उच्च प्रशंसा गर्दै मन्त्री खनालले दुई देश बीचको परम्परागत मित्रता र पारस्परिक सहयोग आगामी दिनमा अझ सशक्त हुँदै जाने विश्वास व्यक्त गर्नुभएको थियो।
0: सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निशुल्क स्वास्थ्य पोर्टल शुरू गरेपछि त्यस मार्फत निशुल्क सेवा लिनेको संख्या 1200 नागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निशुल्क स्वास्थ्य उपचारको संवैधानिक हक कार्यान्वयन गर्न गएको वैशाख 3 गतेदेखि अस्पतालका निशुल्क शैया सम्बन्धी सूचना दिने अनलाइन प्रणाली निशुल्क स्वास्थ्य पोर्टल सञ्चालनमा ल्याएसँगै विपन्न वर्ग यसबाट लाभान्वित भएका हुन्। पोर्टलमा अध्यावधि गरिएको जानकारी अनुसार देशभरका सबै अस्पतालमा गरी तत्काल कुल 23,456 शैया उपलब्ध छन्।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयले चालू आर्थिक वर्षका लागि सरकारले तय गरेको चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारवाला पक्षसँग आग्रह गरेको छ। मन्त्रालयको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्तन महाशाखाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय कृषि आधुनिकीकरण कार्यक्रम नेपाल चामल तेल दाल उत्पादन संघ लगायतलाई चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो। मन्त्री परिषदको गएको चैत 24 गतेको निर्णयबाट 18% चिसेन्ट भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 2,866.41 रूपियाँ निर्धारण गरिएको छ। मन्त्रालयका सहसचिव जगन्नाथ तिवारीका अनुसार नेपाली धानले सस्तो भारतीय धानसँग प्रतिस्पर्धा गर्नु परेको, चिसेन्टका कारण भण्डारणमा समस्या भएको र किसानले उचित मूल्य नपाएको गुनासो विभिन्न माध्यमबाट प्राप्त भएको बताउनु भएको छ।
0: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले अहिलेसम्म 4 प्रदेश र 64 जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ। पछिल्लो विवरण अनुसार 609 पालिका 4363 वडामा अधिवेशन सम्पन्न भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ भने मधेस प्रदेशको अधिवेशन भने स्थगित भएको छ। यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन पनि चालू रहेको रासपाले जनाएको छ। अहिलेसम्म कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशका रूकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ, मधेस प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाहीमा अधिवेशन हुन नसकेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। यसै गरी सिन्धुपाल्चोक, सिराहा, महोत्तरी, रौतहटमा अधिवेशन प्रक्रिया शुरू भई स्थगन भएको उहाँको भनाइ छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा काठमाडौँको सुकुम्बासी बस्तीबाट विस्थापित नागरिकहरूको समस्या बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056-494-333, 493-555।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
11: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बजेट कार्यान्वयन, कर नीति र सीमा समस्या लगायतका विषयमा विपक्षी सांसदद्वारा सरकारमाथि दबाव, तराई मधेस र मध्य पहाड़मा गर्मी अत्यधिक बढ़्यो, औषध मितिको 3 दिन बिते पनि मनसून भित्रने अनिश्चित, एल निनोका कारण मनसूनमा सुक्खा हुने जोखिम उच्च, चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि स्वीकृत, निशुल्क स्वास्थ्य पोर्टल शुरू भएपछि सेवा लिनेको संख्या 1200 नाग्यो लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। काठमाण्डुको सुकुम्बासी बस्तीबाट विस्थापित नागरिक अझै समस्यामा छन्। स्थायी बसोबाससँगै खानाको समेत समस्या हुने गरेको उनीहरूको गुनासो छ। किर्तिपुरको राधा स्वामी सत्संगको होल्डिङ सेन्टरमा राखिएका विस्थापितहरूले हिजो यस्तै गुनासो गर्दै प्रदर्शन समेत गरेका छन्। आफूहरूले आधारभूत स्वास्थ्य सेवा, औषधोपचार र पोषणयुक्त खानाको चरम अभाव रहेको भन्दै विस्थापितले प्रधानमन्त्री, गृहमन्त्री र भूमि व्यवस्था मन्त्रीलाई सम्बोधन गर्दै ध्यानाकर्षण गराएका छन्। काठमाण्डु महानगर सरकारले आफै जिम्मा लिने भनेपछि खानाको व्यवस्था गर्दै आएको राधा स्वामी सत्संगको टोलीले अस्तिसम्म खाना खुवाएका थिए। हिजो बिहानको खाना समयमा खान नपाएपछि नियमित औषधि खानुपर्ने र विद्यालय जानुपर्ने विद्यार्थीहरू विद्यालय समेत जान नपाएका थिएनन्। नियमित खाना खुवाउने कार्यमा विलम्ब किन भयो त भनेर साथी सम्झना महर्जनले काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्दरलाई सोध्नु भएको छ।
2: कतिपय चिजहरू राम्रो गर्छु भन्दै गर्दाखेरि त्यसलाई चाहिँ पूर्व जानकारी भएन भने कहिले काहीँ बिग्रिने पनि गर्छ। स्वाभाविक रूपमा खानै खान नपाएको भन्ने शब्द चाहिँ अलि अप्ठ्यारो हुन्छ जस्तो लाग्छ, किनभने खाना खानै पाएन भन्यो भने चाहिँ कति दिनसम्म कति छाक भन्ने प्रश्न उठ्छ। हिजोको बिहानको खाना उहाँहरूलाई खाना नपायो भने ढिला भयो, कारण के थियो भन्दाखेरि हिजोभन्दा अस्ति चाहिँ एउटा संस्थाले अबको केही दिन चाहिँ हामी खानाको व्यवस्था गरिदिन्छौँ, हामीलाई जिम्मा दिनु पर्यो भनेर महानगरसँग पेश गर्नुभयो र त्यो मनकारी संस्था भएकोले फेरि हामीले हुन्छ भनेर उसलाई चाहिँ त्यो अनुमति दियौँ र त्यो अनुमति अनुसार चाहिँ उसले हिजोदेखि चाहिँ ऊ खाना खुवाउनु पर्ने र उहाँहरूको उद्देश्य पनि पवित्रै थियो। त्यहाँ खाना पकाएर ल्याएर चाहिँ खुवाउने भन्दा चाहिँ त्यहीँ पकाएर खुवाउँदाखेरि चाहिँ ताजा ताजा पनि हुने र सबैले राम्रोसँग खाना खान पाउने भन्ने उद्देश्यका साथ हिजोबाट चाहिँ खाना खुवाउने हाम्रो सहमति भएको थियो। तर खाना बिहान उहाँहरू म्यानेजमेन्ट गर्दै गर्दाखेरि चाहिँ उहाँले बिहानको खाना समय चाहिँ उहाँले त्यो तयारी गर्न सक्नु भएन, जसको कारणले गर्दाखेरि त्यहाँ पूर्व सूचना जारी नभएकोले होल्डिङ सेन्टरका मान्छेहरूले चाहिँ हामीलाई खाना दिन गर्न लायो कि भनेर त्यहाँ अलिकति हल्ला भयो हो र उहाँहरूले समयलाई मध्यनजर गरिकन उहाँले चाहिँ फलफुल गर्ने चिजहरू खुवाउनु भयो र दिउँसोसम्ममा चाहिँ उहाँले खाना खुवाउनु भयो र राति पनि नियमानुसार खाना खाइराख्नु भएको छ र आजदेखि चाहिँ समय अनुसार नै उहाँले खाना खानु पाए।
9: भनेपछि बिहानको खाना त्यही पकाएर खुवाउँछु भन्नेहरूले फलफुलमा टार्नु भयो होइन? अनि सुन्नु न,
2: होइन गलत हो, गलत हो, यसलाई पनि अझै गलतसँग नभन्नु,
9: जस्तो
2: टार्नु भयो होइन, ढिला भएको कारणले गर्दाखेरि उहाँले त्यो समयको लागि चाहिँ फलफुल खुवाउनु भयो, त्यसपछि समय तयार भएर दुई घन्टा पछि खाना नै खुवाउनु।
9: भनेपछि कति बजे खाना बिहानको भयो त?
2: बिहानको खाना दुई बजे भयो,
9: बिहानको खाना दुई बजे भयो, स्कुल जानुपर्ने बच्चाहरू छ, औषधि खानुपर्नेहरू हुनुहुन्छ होइन?
2: हाम्रो सम्झौतामा मिसअन्डरस्ट्यान्डिङ भयो र ती कुराहरू उहाँले भन्नु सकोस् उहाँहरूलाई चाहिँ भन्न सकेन हामीले, जसको कारणले गर्दाखेरि प्रिपेयर गर्दै गर्दाखेरि त्यो ढिला भयो। स्वाभाविक रूपमा त्यहाँ औषधि खानेहरूले औषधि खानु अगाडि खाना खानुपर्ने, स्कुल जानको लागि खाना खानुपर्ने त्यो समय चाहिँ गुज्रेको हो, तर नियोजित ढङ्गबाट चाहिँ खाना बन्द गर्न खोजेका चाहिँ होइन, हामीले त्यसरी चाहिँ लिनुपर्छ।
9: एक अर्का बीचको जुन तपाईँहरूको समन्वय नहुँदाखेरि त्यहाँ त समस्या देखियो नि होइन?
2: हामी बीचको समन्वय नभएको होइन, हामी बीचको समन्वय नै भयो, तर खानाको सूचनाको जारी चाहिँ उहाँहरूलाई चाहिँ भोलि यसरी हुन्छ भनेर चाहिँ नभनेको कारणले भयो, किनभने अब कुराहरू गरिराख्नु नपर्ने कि भने हामीले सोच्यो, किनभने अब खाना कन्टिन्युटी नै होला र त्यसरी ढिला होला भन्ने कुराहरू नपर्ने होला कि भनेर चाहिँ सोचेको कारणले गर्दाखेरि खाना छिनो गयो, त्यो विशेष कारणले भयो हो र चाहिँ खाना उहाँहरूले दुई बजे पाएको छ र रातिको समय नै खान पाएको छ र आजदेखि समयमै गइरहेको छ।
9: अब होल्डिङ सेन्टरमा भएकाहरूलाई खाना खुवाउने लगायतका व्यवस्थापनको काम कैदिन जेल चाहिँ यसरी निरन्तर जारी रहने हो त?
2: जबसम्म उहाँहरूले चाहिँ आफ्नो अधिकार सहितको चाहिँ त्यहाँबाट अधिकार प्राप्त हुने र त्यहाँ रम जेलसम्म महानगरपालिकाले कुनै न कुनै व्यवस्था गरेर खानाको व्यवस्था पिउने व्यवस्था चाहिँ गर्छ।
9: खाना लगायतको उहाँहरूलाई चाहिने मानसिक स्वास्थ्य औषधि प्राप्तिको कुराहरू छ कसरी व्यवस्थापन भइरहेछ?
2: प्रत्येक दिन डक्टर जान्छ, डक्टरले चेकअप गर्छ र डक्टरले रेफर गरे अनुसार उहाँहरूले औषधि पनि पाउँछ र थप उपचारको लागि हस्पिटल पनि पाउँछ। यी सबै कुराहरू महानगरले
9: संग्रह र महानगर बीच चाहिँ कसरी समन्वय भइरहेको छ यस विषयमा?
2: यही कुराहरू हो, हामीसँग रहेको चिजहरू हामीले व्यवस्था गर्ने र संघले चाहिँ कानूनसम्म ढङ्गबाट चाहिँ उहाँलाई चाहिँ उद्धार गर्नुपर्ने काम हो संघले गर्ने, होइन त्यो सबै कुराहरू हामीले थाहा पनि हुँदैन र सबै कुराहरू हामीले अहिले नै भन्नु पनि राम्रो पनि हुँदैन, किनभने यो केन्द्रीय भागले सभ्यतालाई गरिरहेको चिजमा हामीले यसरी बोल्नु उचित हुँदैन।
0: उहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्दर। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। मुस्ताङमा दुई हप्तादेखि सशस्त्र प्रहरीले समातेका बीवाईडी कम्पनीको सिनियर विद्युतीय गाड़ी फुकुवा गरिएको छ। सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोर्ला नाकामा नियन्त्रणमा लिएका ती गाड़ी अस्ति आइतबार बेलुकादेखि फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल 33 नम्बर गुल्म जोमसोमले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल 33 गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले ती गाड़ीलाई सम्बन्धित पक्षको जिम्मा लगाए गराएको जानकारी दिनुभयो। सशस्त्र प्रहरी बलको केन्द्रीय निर्देशन अनुसार फुकुवा गरिएका उहाँको भनाइ छ, मुस्ताङको उत्तरी कोरला नाका हुँदै गएको जेठको दोस्रो र तेस्रो हप्तामा बीवाईडी कम्पनीका 775 विद्युतीय गाड़ी नेपाल भित्रिएका थिए। तीमध्ये 649 वटाको मुस्ताङ भन्सार कार्यालय नेचुङमा भन्सार जाँच पास गरेको बताइएको छ।
1: मध्य प्रदेशका 136 वटा पालिकामा कार्यरत जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीहरूले विगत 7 महिनादेखि पारिश्रमिक तथा अन्य सेवा सुविधा नपाएको भन्दै आन्दोलन शुरू गरेका छन्। पीड़ित कर्मचारीहरूले आफ्नो माग सम्बोधनका लागि जनकपुर धाममा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको कार्यालय अगाडि धरना तथा र्याली प्रदर्शन गरेका हुन्। प्रयोगशाला कर्मीहरूका अनुसार आर्थिक वर्ष 2082-83 कार्तिक महिनादेखि अहिलेसम्मको तलब र चाडपर्व भत्ता उपलब्ध गराइएको छैन। चालू आर्थिक वर्ष समाप्त हुन लाग्दा समेत कर्मचारीहरूको म्याद थप तथा नवीकरण प्रक्रिया टुंगो नलागेपछि आफूहरू सड़क संघर्षमा उत्रनु परेको प्रयोगशाला कर्मी अनिल महतोले बताउनुभयो। संयुक्त संघर्ष समितिका संयोजक साहित्य राइनले आफ्ना समस्याबारे सम्बन्धित निकायलाई पटक पटक लिखित तथा मौखिक रूपमा जानकारी गराउँदा पनि कुनै सुनवाई नभएको गुनासो गर्नुभयो।
0: संखुवासभा जिल्ला कारागार खाँदबारीमा 2 कैदी हत्या प्रकरणका 15 जनालाई जन्म कैदको फैसला सुनवाई भएको छ। कारागारमा 2080 साल साउन 24 गते मादी नगरपालिका 5 का 20 वर्षीय विनोद टोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका 7 का 28 वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट ज्यान गएको थियो। कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा 2 कैदीको ज्यान गएको अनुसन्धान धानबाट खुलेको थियो। 2 कैदी हत्या प्रकरणका 7 प्रहरीसहित 15 जनालाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका श्रेष्ठदार उज्जवल नेउपानेले बताउनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
13: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
4: 1 वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँको सूचना।
0: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
4: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। कोरियामा कार्यरत नेपाली कामदारहरूको स्वास्थ्य सुरक्षाबारे सरकारले चासो दिएको छ। नेपालको लागि गणतन्त्र कोरियाका राजदूतसँग मन्त्रालयमै भएको शिष्टाचार भेटमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले यो विषय उठाउनु भएको हो। मन्त्रालयका अनुसार भेटघाटका क्रममा मन्त्री मेहताले कोरियामा कार्यरत नेपाली कामदारहरूको स्वास्थ्य सुरक्षा र स्वास्थ्य सेवा समूहमा पहुँच सुनिश्चित गर्न विशेष ध्यान दिन आग्रह गर्नुभयो। जवाफमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूतले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा गणतन्त्र कोरिया सरकार निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो।
0: यसैबीच सरकारले म्यानपावर कम्पनीहरूसँग विदेश पठाएका कामदारहरूको नामावली मागेको छ। वैदेशिक रोजगार विभागले पत्रचार गर्दै 2082 चैत एकदेखि अहिलेसम्म विवरण अनिवार्य रूपमा बुझाउन भनेको छ। विदेशी रोजगार ऐनमा रहेको विदेश कामदार पठाउँदा स्वदेशी विमानस्थल नै प्रयोग गरी पठाउनु पर्ने कानूनी व्यवस्था स्मरण गराउँदै विभागले यो अवधिमा पठाएकाहरूको विवरण माग गरेको हो।
1: शेयर बजार लगातार चौथो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 6.31 अंकले घटेर 2705.45 बिन्दुमा झरेको छ। आज म्यूचुअल फण्ड र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्। आज 177 कम्पनीका शेयर घटेकोमा 80 बढ़ेका छन्। यस्तै 15 कम्पनीका शेयर भने घटबढ़ भएका छैनन्। आज सयपत्री हाइड्रो पावरको शेयर झण्डै 5% घटेको छ। समग्रमा बजार घटेको दिन सोपान फार्मास्युटिकल्स र अपोलो हाइड्रो पावरको शेयर 15% बढ़ेका छन्। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.41 अर्ब कारोबार भएकोमा आज 355 कम्पनीका 1.07 करोड़ किता शेयर 4.04 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: शनिबार आइतबार सार्वजनिक विदा दिने प्रावधान कार्यान्वयन गरिएपछि पर्यटकीय गन्तव्य थप चलायमान हुन थालेका छन्। गर्मीका कारण यो समयलाई आन्तरिक घुमफिरको यामका रूपमा लिँदैछ। चितवनको सौराहामा 2 दिन विदाको समय पारेर गएका पर्यटकका कारण त्यहाँका होटल तथा रेस्टुरेन्ट आन्तरिक पर्यटकले भरिभराउ भएका छन्। साथै जंगल सफारीका लागि जीप लाग्ने ठाउँ होस् वा हात्ती चढ्ने सबै ठाउँतिर पर्यटकहरू खचाखच भरिएका व्यवसायीले बताएका छन्।
1: भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगंज भन्सार कार्यालयको मासिक राजस्व संकलन वृद्धि भएको छ। 100 रूपियाँ भन्दा बढ़ेको सामानमा अनिवार्य भन्सार नीति कार्यान्वयन गरेपछि विगतका महिनामा भन्दा भन्सार राजस्व उल्लेख्य रूपमा वृद्धि भएको नेपालगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले बताउनुभयो। उहाँका अनुसार भारतमा कडाई गरेपछि चैत्र वैशाख महिनामा राजस्व संकलन उल्लेख्य वृद्धि देखिएको छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। भारतले टेलिग्राम एपलाई अस्थायी रूपमा प्रतिबन्ध लगाएको छ। परीक्षा अघि नै प्रश्नपत्र सार्वजनिक हुने चिन्ताका कारण भारतले यही जुन 22 टेलिग्राम प्रतिबन्ध लगाएको समाचार संस्था एएफपीले जनाएको छ। गएको महिना प्रश्नपत्र सार्वजनिक भएपछि राष्ट्रव्यापी मेडिकल परीक्षा प्रवेश परीक्षा एनईटी रद्द भएको थियो। यो परीक्षा अब जून 21 हुने तय भएको छ। यस घटनाले देशभर आक्रोश फैलाएको छ र शिक्षा मन्त्रीको राजीनामा माग गर्दै विद्यार्थीहरूको विरोध प्रदर्शन समेत चर्किएको छ। घटनाले देशको परीक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। एनईटी भारतको सबैभन्दा प्रतिस्पर्धात्मक प्रवेश परीक्षा मध्ये एक हो। यो परीक्षामा 20 लाख भन्दा धेरै विद्यार्थी चिकित्सा अध्ययनका लागि प्रतिस्पर्धा

0: ड्र इसा योगे जस्ता खेलाड़ीले बलियो बनाएको छ। सेनेगल फिफा वरियतामा 16 स्थानमा छ। फिफा विश्वकपमा भोलि बिहान 4:15 अमेरिकाको बोस्टन रंगशालामा समूह आइकै इराक र नर्वे खेल्दैछन्। यस्तै 7:15 अमेरिकाको कन्सान्स सिटी रंगशालामा समूह जेमा रहेका साबिक विजेता अर्जेन्टिना र अल्जेरिया खेल्दैछन्। 10:15 अमेरिकाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा समूह जेका अस्ट्रिया र जोर्डन खेल्दैछन्।
1: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: बजेट कार्यान्वयन, कर नीति र सीमा समस्या लगायतका विषयमा विपक्षी सांसदद्वारा सरकारमाथि दबाव। चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान सम्बन्धी कार्यविधि स्वीकृत।
1: तराई मधेस र मध्य पहाड़मा गर्मी अत्यधिक बढ़्यो। औसत मितिको 3 दिन बिते पनि मनसून भित्र नै अनिश्चित। एल निनोका कारण मनसूनमा सुक्खा हुने जोखिम उच्च।
0: कीर्तिपुर होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीको आधारभूत आवश्यकताको जिम्मा काठमाडौँ महानगरको। दिगो व्यवस्थापनका लागि सँगसँग समन्वय भएको महानगरको दावी।
1: भारतले राष्ट्रव्यापी प्रवेश परीक्षा अगाडि टेलिग्राममाथि अस्थायी प्रतिबन्ध लगायो। यसअघि रद्द भएको एनईईटी परीक्षा जुन 21
0: र विश्वकप फुटबलमा आज राति फ्रान्स र सेनेगल खेल्दै अर्जेन्टिना र अल्जेरिया बीचको खेल बिहान 7:15।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निर्वलासँगै हामी विकास चापागाई र हृदय रिमाल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको आर्थिक वृद्धि दर निकै कमजोर, 11 महिनामा विकास खर्च जम्मा 27% मात्रै।
1: जुम्लाको चन्दननाथका विद्यालयहरूमा ठेउला रोग फैलन थालेपछि 5 दिन विद्यालय बन्द, तातो हावा र बढ्दो गर्मीले बाँकेको जनजीवन प्रभावित।
0: सल्यानबाट ट्र्याक्टरको ट्रली पल्टिँदा एक किशोरको मृत्यु, अरू 2 जना घाइते।
1: र उपाधि दावेदार स्पेनलाई बराबरीमा रोक्दै नवप्रवेशी केप भर्डेका गोलकिपर भुन्जिहानो एकाएक स्थान बन्न सफल। विश्वकप फुटबलमा पछिल्ला 4 खेल बराबरीमै सकिए।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अब खबर

0: विस्तारमा चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको आर्थिक वृद्धि दर निकै कमजोर रहेको छ भने विकास बजेटको कार्यान्वयन पनि निराशाजनक रहेको छ। आर्थिक मामिला तथा योजना मन्त्री राजे विक्रम शाहले प्रदेश सभामा पेश गर्नुभएको नयाँ बजेटमा चालू आर्थिक वर्षमा आर्थिक वृद्धि दर 2.94% सीमित रहने पूर्वानुमान गरिएको छ। गत वर्ष प्रदेश सरकारको आर्थिक वृद्धि दर 5.25% रहेकोमा चालू वर्षमा उहात्तै घटेको छ। यस्तै चालू आर्थिक वर्षको 11 महिनामा कर्णालीको विकास खर्च जम्मा 27.46% मात्रै भएको छ। जेठ मसान्तसम्म चालूतर्फ 50.63% र पुँजीगततर्फ 27.46% खर्च भए समग्रमा 36.25% खर्च भएको छ। अहिले असार मसान्तसम्म 20.96 अर्ब खर्च हुने सरकारी अनुमान छ। 6.41 अर्ब भन्दा बढ़ी रकम बचत हुने भन्दै यही बचत रकमका आधारमा आगामी बजेटको आकार बढ़ाइएको छ। प्रदेश सरकारले आफ्नो आन्तरिक आय बढ़ाउन नसक्दा अनुदानमै भर पर्नुपर्ने बाध्यता रहेको छ। प्रदेश स्थापना भएदेखि 2.5 अर्ब बढ़ेको बजेट अनुदानमा ल्याइसक्दा गत वर्षसम्म सरकारको आय भने जम्मा 3.57 अर्ब मात्र रहेको छ। मन्त्री शाहले प्रदेशको अर्थतन्त्रलाई विस्तार र चलायमान गर्न बहुवर्षीय आयोजनाहरूको स्रोत सहमतिको अवधि बढ़ीमा 3 वर्ष राख्ने नीति सरकारले लिएको शाहको भनाई छ। स्रोत सहमति लिई चालू आर्थिक वर्षको जेठ मसान्तसम्म खरिद प्रक्रिया पूरा नभएका र आगामी वर्षको बजेट विनियोजनमा प्रस्ताव नगरेका आयोजनाहरूको स्रोत सहमति खारेज गर्ने व्यवस्थालाई कड़ाईका साथ लागू गरिने उहाँको भनाइ छ। सरकारले कृषि वन उद्योग तथा सेवा क्षेत्रको विकासका लागि से विकास तथा लक्षित कार्यक्रम सञ्चालन गरी रोजगारीका अवसर सृजना गरिने र प्रतिभा पलायन रोकी प्रदेशमा युवा उद्यमशीलताको विकासलाई जोड़ दिने योजना पनि ल्याइएको छ। अहिले राजस्व वृद्धि भइरहेको भन्दै मन्त्री शाहले यसलाई आगामी आर्थिक वर्ष अझ वृद्धि गर्न राजस्व सम्भावनाको खोजी गरिने पनि बताउनु भएको छ।
1: यस्तै मन्त्री राजीव विक्रम शाहले प्रदेश सभामा आगामी आर्थिक वर्ष 2083-84 लागि 35.39 करोड़ 85,48,000 रूपियाँको बजेट पेश गर्नुभयो। चालू आर्थिक वर्षको तुलनामा 7.28% वृद्धि गरी आगामी वर्षको बजेट ल्याइएको हो। चालूतर्फ 8.60 करोड़ 45,00,000, विकासतर्फ 20.74 करोड़ 67,00,000 र वित्तीय हस्तान्तरणतर्फ 5.54 करोड़ 72,00,000 रूपियाँ विनियोजन गरिएको छ। सरकारले औपचारिक रूपमै विकासको अपेक्षित लक्ष्य हासिल गर्न नसकिएको स्वीकार गरेको छ। मन्त्री राजीव विक्रम शाहले भौगोलिक विकटता, दक्ष जनशक्तिको अभाव, निर्माण सामग्रीको कमी र महँगो विकास लगायत कारण विकासका लक्ष्य हासिल गर्न नसकिएको उल्लेख गर्नुभएको छ।
0: सल्यानमा ट्रयाक्टरको ट्रली पल्टिँदा एक किशोरको मृत्यु भएको छ भने अरू 2 जना घाइते भएका छन्। भे एक त 69/52 नम्बरको ट्रयाक्टरको ट्रली पल्टिँदा बनगारको पनि नगरपालिका नौका 24 वर्षीय निर्मल भन्ने उत्तम एरीको ज्यान गएको सल्यान प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते एरीलाई उपचारका लागि बाँकेको गोलपुर स्थित मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा मृत्यु भएको सल्यानका प्रहरी निरीक्षक देजराज भट्टराईले बताउनुभयो। दुर्घटनामा परि बनगार खुपिनी नगरपालिका नौका 55 वर्षीय भदेउली र 19 वर्षीय विनोद विक घाइते हुनुभएको छ। उहाँको कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
1: मध्यपश्चिम विश्वविद्यालयको 4थो दीक्षान्त समारोह भोलि हुँदैछ। विश्वविद्यालयको 4थो दीक्षान्त समारोह 18औं विश्वविद्यालय सभा र 16औं वार्षिक उत्सव एकै दिन आयोजना गर्न लागेको जानकारी दिइएको छ। 4थो दीक्षान्त समारोह तथा विश्वविद्यालय सभा 2083को संचार तथा प्रचार प्रसार उपसमितिका संयोजक डाक्टर विष्णु कुमार खड्काले दीक्षान्त समारोहमा ग्रेस लिस्टमा रहेका 1928 जना विद्यार्थी दीक्षित हुन लागेको बताउनुभयो। उहाँले कुल विद्यार्थी मध्ये 455 विद्यार्थीहरूले दीक्षान्त समारोहमा सहभागिता जनाउन आवेदन दिएको बताउनुभयो। ग्रेजुएट स्कूल अन्तर्गत विभिन्न तहको शैक्षिक उपाधि हासिल गरेका विद्यार्थीहरूलाई दीक्षित गर्ने गरी तय भएको समारोहको अध्यक्षता शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले गर्नुहुनेछ। समारोहमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति शिक्षाविद केदार भक्त माथेमाको प्रमुख आतिथ्यता रहने खड्काले जानकारी दिनुभयो। विश्वविद्यालयका उपकुलपति प्राध्यापक नारायण प्रसाद पौडेलले दीक्षान्त समारोहसँगै आयोजना हुने 18औं विश्वविद्यालय सभामा चालू आर्थिक वर्षको आमदानी र खर्चको जानकारी गराउनुहुनेछ। विश्वविद्यालयको आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक नीति कार्यक्रम तथा बजेट स्वीकृतिको प्रस्ताव समेत सभामा प्रस्तुत गरिनेछ। पौडेलले आगामी आर्थिक वर्षका लागि 1.49 अर्ब रूपियाँ बराबरको बजेट प्रस्ताव गरिएको बताउनु भएको छ।
0: सल्यान प्रहरीले वनको ओढारमा लुकाइराखेको 5 नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ। जिल्लाको कालीमाटी गाउँपालिकाबाट बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। कालीमाटी 5 जुमखोला स्थित हरियाली सामुदायिक वन क्षेत्रको ओढारमा लुकाई छिपाइराखेको अवस्थामा 5 नाल अवैध भरुवा बन्दुक फेला पारेर बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले बताउनुभयो। गोप्य सूचनाका आधारमा संयुक्त प्रहरीको टोलीले बन्दुक बरामद गरेको थियो। यसअघि पनि सल्यान प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ठूलो परिमाणमा अवैध भरुवा बन्दुक बरामद गरेको थियो।
1: यस्तै जाजरकोटमा पनि व्यवहारिसी अवस्थामा भरुवा बन्दुक फेला परेको छ। बारेकाट गाउँपालिका 4 स्थित छोटा बौरा सामुदायिक वन क्षेत्रमा व्यवहारिसी अवस्थामा रहेको घरेलु हतियार भरुवा बन्दुक फेला परेको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बारेकोट बाटो खटिएको टोलीले जंगलमा फेला परेको भरुवा बन्दुक बरामद गरी थप अनुसन्धानका लागि कार्यालयमा दाखिला गरेको जनाएको छ। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अगाडि बढ़ाएको छ। हेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: यो तपाईलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480 27590।
5: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
6: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवात सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
7: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
5: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य

0: सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटौं जुटाउ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले कार्य नगरौ नगराउ। आगलागीबाट आफू पनि बचौ, अरूलाई पनि बचाउ।
1: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
2: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आयरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो रायगढद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाघ सुने।
4: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
4: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
7: सबैको मान सुने
6: रेडियो भेरी FM।

0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको आर्थिक वृद्धि दर निकै कमजोर, 11 महिनामा विकास खर्च जम्मा 27% मात्रै, सल्यानमा ट्र्याक्टरको ट्रली पल्टिँदा एक किशोरको मृत्यु, अरू दुईजना घाइते लगायतका खबरहरू प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। जुम्लाको सन्धुनाथ नगरपालिकामा रहेका विद्यालयमा ठेउला रोग फैलिन थालेपछि 5 दिनका लागि विद्यालय बन्द गरिएको छ। सन्धुनाथ नगरपालिका स्वास्थ्य शाखाको सिफारिशमा सन्धुनाथ नगरपालिकाले सूचना जारी गर्दै नगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न पत्राचार गरेको हो। बालबालिकाहरूमा केही दिनदेखि ठेउलाको संक्रमण व्यापक रूपमा देखिन थालेको र यसको फैलावट समुदाय स्तर तथा अन्य बालबालिकामा थप फैलन सक्ने उच्च जोखिम देखिएको हुँदा यसलाई महामारीको रूप नलिनका लागि समयमै नियन्त्रण गर्न आवश्यक रहेको भनिएको छ। शिक्षा शाखाका प्रमुख रामन्द चौलागाईले सन्धुनाथ नगरपालिकाले असार 2 गतेदेखि असार 5 गतेसम्म विद्यालय बन्द गरिएको जानकारी दिनुभएको छ। यता सन्धुनाथ नगरपालिका स्वास्थ्य शाखा प्रमुख क्षेत्र बहादुर महतले विभिन्न विद्यालयमा ठेउला फैलिन थालेपछि विद्यालय बन्द गर्न समितिले निर्णयको सिफारिश गरेको बताउनुभयो। सन्धुनाथ नगरपालिकाका विभिन्न विद्यालयमा 35 देखि 40 जना बालबालिकामा ठेउलाको लक्षण चिन्ह देखिएको उहाँको भनाइ छ। जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख किरण शर्माले पनि बालबालिकामा ठेउलाको समस्या देखिएको खबर आएपछि तत्काल विद्यालय बन्द गर्नुपर्ने सुझाव दिएको बताउनुभयो। उहाँले यस रोगको रोकथामको उपाय भनेको दूरी कायम नै गर्ने, सचेतना फैलाउने भएकाले सचेत हुन आवश्यक रहेको बताउनुभयो। नगरपालिकाले जारी गरेको सूचनामा स्वास्थ्य मन्त्रालयलाई समेत बोधार्थ गरिएको छ।
0: जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीले जाजरकोट नलगाड नगरपालिका एक चिउरीका 40 वर्षीय सुरेश विकलाई पक्राउ गरेको जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले बैंकिङ कसुर मुद्दामा अनुसन्धानको क्रममा फरार रहेका विकलाई रूकुम पश्चिमको 8 बिस्कोट नगरपालिका 9 राडी बजारबाट पक्राउ गरिएको बताउनुभयो। विकमाथि 9,95,000 रूपियाँ बिगो माग दावी गरिएको छ। विक विरूद्ध देवबहादुर खत्रीले जाहेरी दिनुभएको थियो।
1: हुम्ला र बाजुराको सीमाना विवादका कारण हुम्लाका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरू जिल्ला प्रशासन कार्यालयमा धरनामा बसेका छन्। हुम्ला र बाजुराको सीमाना विवादलाई लिएर हुम्लाको कवाडी लाम्पाटा रानी खर्क संरक्षण अभियानले जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्वारमा धरना दिएका हुन्। खातमाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले विवाद समाधानका लागि पनि एकतर्फी रूपमा लाम्पाटामा संयुक्त सुरक्षा बेस क्याम्प स्थापना गरेको भन्दै

0: सन्तुष्टि जनाउनु भएको छ। हुम्ला वासीको तर्फबाट जनप्रतिनिधिहरू, राजनीतिक दलका नेता र नागरिक समाजका अगुवाहरूद्वारा जिल्ला प्रशासन कार्यालय अगाडि धरना बसेको उहाँको भनाई छ। अभियानले धरनामा बस्नको कारण खुलाउँदै मागहरू सरकारसँग राखेको छ। उनीहरूले लामपाटामा सहमति बिना र पूर्वाग्रही ढंगले संयुक्त सुरक्षा बेस स्थापना गरेको बताएका छन्। संयुक्त सुरक्षा बेस क्याम्प नेपाल सरकारद्वारा गठित सीमा अध्ययन समितिको प्रतिवेदन सार्वजनिक नगरिन्जेलसम्म बाजुराको गुम्बामा स्थापना गर्नुपर्ने उनीहरूको माग छ।
1: तातो हावा, लू, चर्को, गर्मीका कारण बाँकेको जनजीवन प्रभावित बनेको छ। बढ्दै गएको तापक्रम र शरीर पुल्ने घामका कारण जिल्लाको जनजीवन केही दिन यता प्रभावित बनेको हो। भीषण गर्मीका कारण स्थानीय बजार दिउँसो सुनसान हुन थालेको छ भने बिहान र बेलुका मात्रै मानिसहरू बाहिर निस्कने गरेका छन्। अत्याधिक गर्मीका कारण घरबाट बाहिर निस्कने बित्तिकै चक्कर लाग्ने गरेको बिपीचोक निवासी राजेन्द्र थापाले बताउनुभयो। असह्य गर्मी तथा चर्को घामले गर्दा बालबालिका बिरामी पर्न थालेपछि नेपालगंज, कोहलपुर, खजुरा, बैजनाथ र जानकीका सबै विद्यालय एकसाथ बन्द गरिएका थिए। गर्मीकै कारण लोड थ्याक्न नसक्दा विद्युत आपूर्ति समेत अनियमित हुँदा नेपालगंज लगायत आसपास क्षेत्रका नागरिकहरूको जनजीवन थप कष्टकर बनेको नागरिक सरकार मंच बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो। उहाँले अर्कोतर्फ विद्युत वितरणमा समस्याले सर्वसाधारणको जनजीवन कष्टकर बनेको बताउनुभयो। विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रले सकेसम्म विद्युत आपूर्ति नियमित गर्ने प्रयास गरे पनि गर्मीको प्रभावले विद्युतीय उपकरण बिग्रिरहने कारणले थप समस्या निम्तिएको जनाएको छ। वितरण केन्द्र नेपालगंजका प्रमुख संजय कुमार मिश्रले कहिलेकाहीँ सिस्टम एवं सर्किट फेल हुने र माथिबाटै सप्लाई नहुने हुँदा समस्या भएको बताउनुभयो। गर्मी बढ़दै गएपछि बजारमा फलफूल, उखुको जुस, चिसो पेय पदार्थको बिक्री बढ़ेको छ। प्रचण्ड गर्मीले गर्दा विभिन्न प्रकारका सर्वरोगका बिरामीको चाप बढ़दै गएको अस्पतालका चिकित्सकहरूले बताएका छन्। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
2: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
3: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू, प्राणगारिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू, रासायनिक विषादी तथा झारनाशक विषादी, सूक्ष्म तत्व एवं भिटामिनहरू, इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर, पावर टिलर, टिपर, मकै रोप्ने, आलुको ड्याङ बनाउने रोप्ने मेसिन, कम्बाइन मिल, राइस मिल र थोपा सिँचाई सेटहरू, प्लास्टिक टनेल, ग्रिनेट, सिल्भर नेट, पावर स्पेयर टंकी, नर्मल स्पेयर टंकी, भाइजर मास्क, विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन, गार्डिङ उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण, मिनी पावर टिलर, मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर, गुलेरिया रोड, भुरीगाउँ बजार, बर्दिया, रोड राइटर सुनिता कुमारी साजी बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9145778917।
4: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
4: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
3: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
4: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसईडीएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसईडीएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98 482 66 857 र 98 195 45 522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरिगाउँ बजार, बर्दिया।
5: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।
6: प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र, अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
7: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा जोड्ने प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
6: सम्पर्क कर्णाली ट्रमा केयर, धीरेन्द्र नगर 8, खजुरा, सुर्खेत।
8: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो सँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर। बाँकीको राप्ती सोनारी गाउँपालिका 8 बालापुरमा लिफ्ट सिंचाई मार्फत खेतीबारीमा पानी पुगेपछि किसानको जीवनशैलीमा परिवर्तन आएको छ। केही वर्ष अघिसम्म आकाशे पानीको भरमा खेती गर्दै आएका किसान अहिले 12 महिना खेतबारीमा व्यस्त हुन्छन्। निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिंचाई आयोजना अन्तर्गत पश्चिम मूल नहरबाट लिफ्ट प्रणाली मार्फत सतही सिंचाई सुविधा पुगेपछि बालापुरका किसान बेमौसमी तथा व्यवसायिक खेतीतर्फ आकर्षित भएका हुन्। बालापुर लिफ्ट सिंचाई कृषक समूहका अध्यक्ष लोकबहादुर खत्रीले सिंचाई सुविधा किसानका लागि वरदान साबित भएको जनाउँदै अहिले खेतीसँगै उत्पादन पनि वृद्धि भएको बताउनुभयो। लिफ्ट सिंचाईको पानी आउन थालेपछि पहिले बाँझो रहने खेत अहिले सधैँ हरियो हुने गरेको उहाँको भनाइ छ।
0: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी मूत्र रोग सेवा शुरू भएसँगै सेवा गराई खुशी भएका छन्। प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख डाक्टर सुरेश रसाईजीले युरोलोजी सेवा स्थानीय स्तरमा नै प्रभावकारी बनेसँगै बिरामीहरू खुशी भएको बताउनुभयो। यसअघि जिल्लामा युरोलोजी सेवा नहुँदा सामान्यदेखि विशेषज्ञ उपचारका लागि बिरामीलाई बाहिरका शहर जानुपर्ने बाध्यता रहेको थियो। प्रतिष्ठानमा अत्याधुनिक उपकरण सहित यो सेवा विस्तार भएपछि बाहिर जानुपर्ने बाध्यता हटेको हो। हाल पीडी सेवा मार्फत दैनिक 70 भन्दा बढ़ी बिरामीले परामर्श तथा उपचार सेवा लिइरहेका छन्। प्रतिष्ठानको तथ्याङ्क अनुसार वैशाख 1 गतेदेखि 31 गतेसम्म युरोलोजी विभागबाट 113 जना बिरामीको सफल शल्यक्रिया समेत गरेको छ। यसै गरी युरोलोजीतर्फ 505 जना बिरामीले ओपीडी सेवा पाएका छन् भने सेवामा अन्तर्गत भर्ना गरेर 100 जना बिरामीको उपचार गरिएको छ।
1: भेरी खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा उपाधि दावेदार स्पेनलाई गोलरहित बराबरीमा रोक्दै नवप्रवेशी केप भर्डेले अंक बाँड्न सफल भएको छ। मुख्य गरी केप भर्डेका 40 वर्षीय गोलकिपर डियासा भुन्जिनाहाले उत्कृष्ट प्रदर्शन गरी स्पेनका 27 मध्ये गोलपोस्टमै प्रहार भएका 7 प्रहार रोक्दै एकाएक स्टार बन्नुभएको छ। उत्कृष्ट प्रदर्शनकै कारण सामाजिक सञ्जाल इन्स्टाग्राममा उहाँको फलोअर्स 12 घण्टामै 50 हजारबाट 61 लाख पुगेको छ। सन् 2010 विश्व विजेता स्पेनले खेलभरि लगातार आक्रमण गरे पनि उहाँ पर्खाल बनेपछि गोल हुन सकेन। केप भर्दे जस्तो सानो अफ्रिकी राष्ट्रका लागि स्पेनसँग बराबरीको नतिजा आफैमा ऐतिहासिक उपलब्धि मानिएको छ। यस्तै समूह जीको खेलमा इरान र न्यूजील्याण्डले 2-2 रोमाञ्चक बराबरी खेलेका छन्। लस एन्जलस स्टेडियममा भएको खेलमा न्यूजील्याण्डले 2 अग्रता लिए पनि इरानले 2 पुनरागमन गर्दै अङ्क सुरक्षित गर्यो। यसअघि बेल्जियम र इजिप्टले पनि 1-1 बराबरी खेलेका छन्। 66 मिनटमा थोमस म्युनियरले दिएको लो क्रसरलाई इजिप्टका रक्षक मोहम्मद हानीले आफ्नै पोस्टमा गोल गरेपछि खेल 1-1 बराबरीमा रोकिएको हो। इजिप्टले खेलेको 19 मिनटमा मोहम्मद सलाहको पासमा इमाम असवरले करिब 20 यार्ड टाढाबाट प्रहार गरेको शक्तिशाली प्रहारले जाली चुमेपछि अग्रता लिएको थियो। यस्तै समूह एजको आफ्नो पहिलो खेलमा साउदी अरेबिया र उरुग्वेले पनि 1-1 अङ्क बाँडेका छन्। 41 मिनटमा गोल खाएर 1-0 पछि परेको उरुग्वेले खेल सकिन 10 मिनट बाँकी रहँदा गोल फर्काउँदै हारबाट जोगिएको हो। साउदी अरेबियाले सन् 2022 कतार विश्वकपमा पहिलो खेलमै अर्जेन्टिनालाई हराएर विश्व फुटबलमा चकित पारेको थियो। उरुग्वेले खेलभर साउदीको पोस्टमा लगातार आक्रमण गरे पनि साउदीका गोलरक्षक मोहम्मद अल ओइसले 9 उत्कृष्ट बचाव गर्दै उत्कृष्ट खेलाड़ी घोषित हुनुभयो। यो बराबरीसँगै समूह एजको अवस्था रोचक बनेको छ। यसअघि केप भर्डेले स्पेनसँग गोलरहित बराबरी खेलेपछि चारै टोलीले पहिलो खेलबाट अङ्क बटुलेका छन्। अब साउदी अरेबियाले स्पेनसँग तथा उरुग्वेले केप भर्डेसँग खेल्नेछ।
0: यसैबीच समूह आईमा रहेको उपाधि दावीदार फ्रान्स र सेनेगल आज राति 12:45 खेल्दैछन्। फ्रान्स लगातार 2 विश्व कप फाइनल पुगेको टोली हो भने सेनेगल अफ्रिका कप अफ नेसन्सको विजेता हो। यसै गरी भोलि बिहान 4:00 यही समूहका नर्वे र इराक तथा जर्मनी समूह जेमा रहेको साबिक विजेता अर्जेन्टिना र अल्जेरिया बीच भोलि बिहान 7:00 खेल हुनेछ।
1: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
0: चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको आर्थिक वृद्धि दर निकै कमजोर, 11 महिनामा विकास खर्च जम्मा 27% मात्र।
1: जुम्लाको चन्दननाथ विद्यालयमा ठेउला रोग फैलिन थालेपछि 5 दिन विद्यालय बन्द, तातो हावा र बढ्दो गर्मीले बाँकेको जनजीवन प्रभावित।
0: सल्यानमा ट्र्याक्टरको ट्रली पल्टिँदा 1 किशोरको मृत्यु, अरू 2 घाइते।
1: र उपाधि दावेदार स्पेनलाई बराबरीमा रोक्दै नव परदेशी केप भर्डेका गोलकिपर भुन्जिनाहा एकाएक स्टार बन्न सफल। विश्वकप फुटबलमा पछिल्ला 4 खेल बराबरीमै सकिए। हवस् त, तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित ढिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
5: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
3: डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरीगाउँमा यही असार 6 शनिबारको दिन दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरीगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98-85-25-00-2।
9: अशोक साल त ढुक्क नारे बत्ती
10: हाँ त पोस्टालिक बात सम्झोट आम्मी नलक्ती रहट बरा पानी बस्दा बेला सिक्किम चाम कहाँ रह सिक्दा त सोचो त ल ठिक ठिक कम घर डान डान पानी बर्से टिकी मन छटपटाए लाग
9: धन्न ब्यालम्ब ढिकम से सुरक्षित ठाउँ सरली नारी बत्ती
10: हाँ हो बदा
11: बर्खक ब्यालम्ब बहिया ढ्यार जोखिम रहत उहमार बहिया से बचकला पहिला सावधानी अपनाए लड्या खोलम पानी बरल बाकल से सावधान रही एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण का सूची बनाई एक चुट्टे प्रयोग के लाग झटपट झोला तैयार पारी वो बर्खक ब्यालम संक्रमण के डर ध्यान हुलक ओर से पानी ढिका के पी स्वच्छता में ख्याल करी
12: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश
13: केपी पोली किन्नी घुरी गाउँ मा काठमाडौँ बाट डाक्टर आउने बारे सूचना
14: यही असार 5 गते शुक्रबारको दिन
13: पेट छाती सुगर प्रेसर थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल्स फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया
15: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार राजु किसान। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी सैनिक गतिविधिको साथमा विश्व शान्ति स्थापना कार्यमा नेपाली शान्ति सैनिकको योगदान सम्बन्धी तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। उच्च पेशागत दक्षता, व्यावसायिक चरित्र एवं कार्यकुशलताका साथ कार्य सम्पादन गर्ने नेपाली सेनाका 37 जना सकल दर्जालाई प्रधान सेनापति प्रशंसा निशान र कदरपत्र प्रदान गरिएको छ। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले जेठ 28 गते जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रममा उक्त निशान तथा कदरपत्र प्रदान गर्नुभएको हो। संवेदनशील र चुनौतीपूर्ण अवस्थामा संयमपूर्वक परिस्थितिको सही मूल्यांकन गर्दै सैनिक मूल्य मान्यतालाई आत्मसात गरी प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले पूरा गर्ने राष्ट्र सेवक सैनिकहरूको कदर स्वरूप प्रधान सेनापति प्रशंसा निशान र कदरपत्र प्रदान गरिएको हो। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले सहायक रथी दर्जामा पदोन्नति हुनुभएका दुईजना महासेनानीलाई जेठ 25 गते दर्जियानी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले महासेनानी डाक्टर श्री नवीन भक्त शाक्य र महासेनानी श्री हरिश बहादुर बमलाई सहायक रथीको दर्जियानी चिन्ह प्रदान गर्नुभएको हो। सोही अवसरमा प्रधान सेनापतिले प्रमुख सेनानी रवि जंग खड्कालाई समेत महासेनानीको दर्जियानी चिन्ह प्रदान गर्नुभयो। मित्र राष्ट्र भारतको उमरोई स्थित फरेन ट्रेनिङ नोडमा जेठ 4 गतेदेखि 17 गतेसम्म सञ्चालन भएको संयुक्त सैनिक अभ्यास प्रगतिको पहिलो संस्करणमा सहभागी नेपाली सेनाका 4 जना महिला सहितको 38 सदस्यीय टोली जेठ 18 गते स्वदेश फिर्ता भएको छ। उक्त अभ्यास निरीक्षणका लागि नेपाली सेनाको तर्फबाट अब्जर्भर डेलिगेशन टीमको नेतृत्व गर्दै बलाधिकृत रथी श्री प्रदीप जन केसी सहभागी हुनुभएको थियो। बुद्ध एयरले उडान अवधि सकिएको विमानको फ्यूजलेज नेपाली सेनालाई हस्तान्तरण गरेको छ। जेठ 25 गते आयोजित कार्यक्रममा बुद्ध एयर प्रणालीका महाप्रबन्धक श्री वीरेन्द्र बहादुर बस्नेतले युद्ध कार्य विभागका विभागीय प्रमुख उपरथी श्री अनुप जंग थापालाई एटीआर 72 विमानको उक्त फ्यूजलेज हस्तान्तरण गर्नुभएको हो। उक्त फ्यूजलेज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुन सक्ने हवाई दुर्घटना, विभिन्न प्रकारका सम्भावित चुनौतीहरूको समाधानका लागि सतर्कता, पूर्व तयारी र प्रतिकार क्षमता अभिवृद्धिसँग सम्बन्धित तालिम प्रयोजनका लागि प्रयोग गरिनेछ। सूचना प्रविधि निर्देशनालयले नेपाली सेनाका विभिन्न युनिट तथा कार्यालयमा कार्यरत अधिकृतहरूलाई सहभागी गराई जेठ 25 गते जंगी अड्डामा सूचना प्रविधि सम्मेलन 2083 सञ्चालन गरेको छ। उक्त सम्मेलन युद्ध कार्य विभागका विभागीय प्रमुख उपरथी श्री अनुप जन थापाले समापन तथा सूचना प्रविधि निर्देशक सहायक रथी श्री अच्युत प्रसाद अधिकारीले शुभारम्भ गर्नुभएको हो। समापनका अवसरमा उपरथी श्री थापाले विश्व परिवेशमा विकसित सूचना प्रविधिलाई नेपाली सेनामा पनि विकास गर्दै लैजानुपर्ने र नेपाली सेनाको साइबर स्पेसलाई सुरक्षित राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो। जंगी अड्डा स्थित सभा मण्डपमा जेठ 28 गतेबाट सिसम 9 ब्रिगेड कमाण्डर्स ओरिएन्टेशन प्रोग्राम शुरू भएको छ। उक्त कार्यक्रमको सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनले शुभारम्भ गर्नुभएको हो। विष्णु दलगौड़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत धनुषा जिल्ला कमला नगरपालिका 3 लगमा बजार स्थित भगवती मन्दिर परिसरमा विश्राम घर तथा खानेपानीको धारा निर्माण गरेको छ। उक्त नवनिर्मित संरचना मध्य पूर्वी प्रेतनापति उपरथी श्री भुवन खत्री र कमला नगरपालिकाका नगर प्रमुख श्री विश्वेश्वर यादवले जेठ 28 गते संयुक्त रूपमा उद्घाटन गर्नुभई प्रेतनापतिले नगर प्रमुखलाई हस्तान्तरण गर्नुभयो। अर्जुन वाणगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत डडेलधुरा जिल्ला अमरगढ़ी नगरपालिका 5 स्थित ऐतिहासिक अमरगढ़ी किल्ला स्तरोन्नति गरेको छ। स्तरोन्नति गरिएको उक्त गढ़ी किल्ला नम्बर 25 वाहिनी अड्डाका सहायक वाहिनीपति महासेनानी श्री सोनिक गुरूङले जेठ 27 गते अमरगढ़ी नगरपालिकाका प्रमुख श्री दिल्लीराज जोशीलाई हस्तान्तरण गर्नुभयो। भैरव प्रसाद गौडले शीघ्र प्रभावी आयोजना अन्तर्गत डोटी जिल्ला दिपायल सिलगढ़ी नगरपालिका 1 स्थित तिखागढ़ी स्तरोन्नति पदोन्नति गरेको छ। स्तरोन्नति गरिएको उक्त गढ़ी नम्बर 5 वाहिनीपति सहायक रथी श्री सरोज कुमार अधिकारीले दिपायल सिलगढ़ी नगरपालिकाका नगर प्रमुख श्री बाजी सिंह खड्कालाई जेठ 26 गते हस्तान्तरण गर्नुभयो। शेरगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत नुवाकोट जिल्ला विदुर नगरपालिका 10 स्थित शुभघाटदेखि गेरखुटारसम्म एकीकरण पदमार्ग स्तरोन्नति तथा 300 मिटर गोरेटो बाटोमा सिंढी निर्माण गरेको छ। स्तरोन्नति तथा नवनिर्मित मार्ग नम्बर 6 वाहिनीपति सहायक रथी श्री उज्जवल विक्रम राणाले विदुर नगरपालिकाका नगर प्रमुख श्री राजन श्रेष्ठलाई जेठ 26 गते हस्तान्तरण गर्नुभयो। शत्रुभञ्जन गुल्मले शीघ्र प्रभावी आयोजना अन्तर्गत हुम्ला जिल्ला अदानचुली गाउँपालिका 5 बारी गाउँमा हेलिप्याड निर्माण गरेको छ। उक्त हेलिप्याड गुल्मपति सेनानी श्री हरिबाबु श्रेष्ठले जेठ 26 गते उद्घाटन गर्नुभई गाउँपालिकाका अध्यक्ष श्री मोहन विक्रम सिंहलाई हस्तान्तरण गर्नुभयो। नयाँ सबुजगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत तनहु जिल्ला देवघाट स्थित महेश सन्यास आश्रमद्वारा संचालित रामाणानन्द अनुसन्धान केन्द्र एवं पुस्तकालयलाई पुस्तक र्याक हस्तान्तरण गरेको छ। 25,000 पुस्तक अट्ने क्षमता भएको उक्त र्याक नम्बर 7 वाहिनीपति सहायक रथी श्री विक्रम गुरूङले जेठ 19 गते आश्रमका अध्यक्ष स्वामी रामाणानन्द गिरीलाई हस्तान्तरण गर्नुभयो। पश्चिम एयरबेसले जटिल प्रसूति समस्या भएकी डोल्पा जिल्ला डोल्पो बुद्ध गाउँपालिका 6 सिमेनकी 33 वर्षीय धावा बुते गुरूङलाई जेठ 26 गते उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्याएको छ। त्यस्तै मध्य एयरबेसले सोलुखुम्बु जिल्ला सोलु दुधकुण्ड नगरपालिका 2 44 वर्षीय हेमकुमारी कार्कीलाई जेठ 25 गते उद्धार गरी काठमाडौँ पुर्याएको छ। नम्बर 1 विपद व्यवस्थापन गढ़ र महावीर गढ़ रेन्जरबाट खटिएको टोलीले हावाहुरी तथा पानीको छालको कारण पोखराको फेवातालमा फँसेका विदेशी सहित 58 जनाको सकुशल उद्धार गरेको छ। सो क्रममा टोलीले जेठ 30 गते स्वदेशी 1 र विदेशी 6 गरी 7 जना, जेठ 24 गते स्वदेशी 4 र विदेशी 5 गरी 9 जना, जेठ 23 गते स्वदेशी 6 र विदेशी 3 गरी 9 जना र जेठ 20 गते स्वदेशी 14 र विदेशी 19 गरी 33 जनाको सकुशल उद्धार गरेको हो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। नेपाल सुटिङ संघको आयोजनामा जेठ 23 गतेदेखि 25 गतेसम्म ललितपुर स्थित सादोबाटोमा सञ्चालन भएको 26 महिला तथा 27 पुरूष राष्ट्रिय सुटिङ प्रतियोगितामा त्रिभुवन आर्मी क्लब टीम च्याम्पियन भएको छ। प्रतियोगितामा क्लब 3 स्वर्ण 1 रजत र 4 काँस्य गरी 8 पदक जित्दै टीम च्याम्पियन भएको हो। यसै गरी प्रतियोगितामा हुद्दा विशाल पौडेलले एकल एयर राइफलतर्फ काँस्य पदकका साथ 613.3 स्कोर प्राप्त गरी नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
3: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 20 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल, ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
2: लेख रचनाका विषय वस्तुहरू:
3: राष्ट्रिय एकता,
2: परम्परागत तथा अपरम्परागत सुरक्षा,
3: कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
2: नवीनतम प्रविधि,
3: राष्ट्रिय सुरक्षा,
2: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
3: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
2: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति।
3: पुरस्कार राशि:
2: प्रथम हुनेलाई ₹2,00,000,
3: द्वितीय हुनेलाई ₹1,50,000,
2: तृतीय हुनेलाई ₹1,00,000
3: र सान्त्वना प्रति व्यक्ति ₹10,000 प्रदान गरिनेछ।
2: लेख रचना पेश गर्ने ठेगाना:
3: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-77-57 सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ विश्व शान्ति स्थापना कार्यमा नेपाली शान्ति सैनिकको योगदान सम्बन्धी तयार पारिएको रेडियो सामग्री।
1: विश्वका विभिन्न द्वन्द्वग्रस्त स्थानहरूमा संयुक्त राष्ट्र संघीय शान्ति सैनिकका रूपमा खटिँदै आएको नेपाली सेना जटिल सुरक्षा परिवेशहरूमा समेत उत्कृष्ट ढंगले शान्ति स्थापना गराउने फौजको रूपमा परिचय बनाउन सफल भएको छ। अत्यन्तै जटिल द्वन्द्वमा फँसेका लेबनान, दक्षिण सुडान, कंगो, सिरिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक, कार लगायतका देशमा खटिएर शान्ति कायम गर्ने, शान्ति प्रवर्धन गर्ने तथा मानवीय सहायता उपलब्ध गराउने कार्यमा नेपाली शान्ति सैनिकहरूले पुर्याएको योगदानको चौतर्फी प्रशंसा भएको छ। हरेक वर्ष मे महिनाको 29 तारिखका दिन मनाइने शान्ति सैनिकहरूको अन्तर्राष्ट्रिय दिवस इन्टरनेशनल डे अफ युएन पिस किपर्सका अवसरमा राष्ट्रसंघ मुख्यालय लगायत विभिन्न मिशन इलाकाहरूमा भएका कार्यक्रमका दौरान नेपाली शान्ति सैनिकहरूले पुर्याएको अमर योगदानको चर्चा र प्रशंसा भएको हो।

0: उक्त दिवसकै अवसरमा यस वर्ष शान्ति स्थापना कार्यमा खटिँदा वीरगति प्राप्त गरेका नेपाली सेनाका दुईजना सैनिक संयुक्त राष्ट्रसंघबाट प्रदान हुने उच्च स्तरको वीरता पदक ड्याग ह्यामरसोल्ड मेडलबाट मरणोपरान्त सम्मानित हुनुभएको छ। शान्ति स्थापनाका क्रममा सेन्ट्रल अफ्रिकन रिपब्लिक कारमा सन् 2025 वीरगति प्राप्त गरेका अमलदार सूरज लामिछाने र पूर्वी टिमोरमा तैनाथ रहँदा कर्तव्य पालनाकै क्रममा वीरगति प्राप्त गरेका सिपाही देवीराम जैसीलाई जुन 5 संयुक्त राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा आयोजित विशेष कार्यक्रमका बीच राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले उक्त प्रतिष्ठित पदकबाट मरणोपरान्त सम्मानित गर्नुभएको हो। यस्तै गत वर्ष सोही पदक प्राप्त गर्नुभएका प्युठ स्वर्गीय भूपजित राईको परिवारलाई प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले राष्ट्रसंघबाट प्राप्त पदक हस्तान्तरण गर्नुभयो।
1: विश्व शान्तिका लागि राष्ट्रसंघ मार्फत खटिने क्रममा हालसम्म नेपाली सेनाका 74 जना शान्ति सैनिकहरूले वीरगति प्राप्त गरेका छन् भने 77 जना घाइते भएका छन्। नेपाली शान्ति सैनिकहरू विक्रम सम्वत 2015 सन् 1958 विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा तैनाथ हुँदै आएका छन्। हाल विभिन्न 9 शान्ति कार्य मिशनहरूमा नेपाली सेनाका 4,149 जना शान्ति सैनिकहरू तैनाथ रहेका छन्।
0: जटिल सुरक्षा अवस्था तथा कठिन भूगोलहरूमा समेत खटिएर शान्ति र मानवताका लागि पुर्याएको उत्कृष्ट योगदान र शान्ति कार्यमा स्थापित विशिष्ट पहिचानका कारण नेपाली सेना हाल संयुक्त राष्ट्रसंघलाई धेरै फौज उपलब्ध गराउने देशहरू मध्येमा पहिलो स्थानमा रहेको छ। यस्तै महिला शान्ति सैनिकहरू सहभागी गराउने देशहरूमा समेत नेपाल अग्र स्थानमा रहँदै आएको छ। संयुक्त राष्ट्रसंघको विश्व शान्ति प्रतिको कटिबद्धता पूरा गर्न नेपाली सेनाले 10,000 शान्ति सैनिक खटाउन सक्ने प्रतिबद्धता समेत गरेको छ, जसका लागि 2 युनिटहरू 60 दिनभित्र र 5 युनिटहरू 180 दिनभित्र खटाउन सक्ने गरी तयारी हालतमा राखिएको छ।
1: शान्ति सैनिकहरूको अन्तर्राष्ट्रिय दिवसकै अवसरमा नेपाली सेनाले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र 5 जेठ 18 आयोजित विशेष कार्यक्रमका दौरान पवित्र शान्ति कार्यमा योगदान दिने क्रममा वीरगति प्राप्त सैनिकका परिवारजन र द्वन्द्वग्रस्त क्षेत्रमा खटिएर शान्ति स्थापनामा उत्कृष्ट योगदान पुर्याउने सैनिकहरूलाई प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले सम्मान गर्नुभयो। सोही क्रममा उहाँले विश्व शान्तिका लागि सैनिकहरूले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो।
2: नेपाली शान्ति सैनिकले विश्वका जटिल तथा परिवर्तनशील वातावरणमा अनुशासन, व्यावसायिक दक्षता, निष्ठा र समर्पणको उच्चतम उदाहरण प्रस्तुत गरेका छन्। विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा खटिएका हाम्रा शान्ति सैनिकहरूको सेवा लाखौं प्रभावित नागरिकका लागि आशा, सुरक्षा र विश्वासको आधार बनेको छ। तपाईँहरूको व्यावसायिकता, मानवीय संवेदनशीलता, इमानदारीता र समर्पणले हाम्रो राष्ट्रको वास्तविक चरित्र र मूल्यलाई प्रतिनिधित्व गर्दछ। यस्तै नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल बीच रहेको उत्कृष्ट समन्वय, सहकार्य तथा आपसी समझदारी पनि उत्तिकै प्रशंसनीय छ। साथै नेपाली सेनाको विश्व शान्ति प्रतिको अटल प्रतिबद्धता पुनः व्यक्त गर्दै संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदबाट स्वीकृत मिशन आदेश तथा म्यान्डेटको प्रभावकारी कार्यान्वयनमा नेपाली शान्ति सैनिकहरू सदैव समर्पित, जिम्मेवार र प्रतिबद्ध रहने विश्वास व्यक्त गर्दछु।
0: विश्व शान्तिमा नेपाली सेनाले पुर्याएको योगदान संसारभर नै प्रशंसा हुने गरेको छ। विश्व शान्तिमा नेपालको योगदानका बारेमा बताउनु हुँदै नेपालका लागि संयुक्त राज्य बेलायतका रक्षा सहचारी कर्नल ड्यान रेक्स अगाडि भन्नुहुन्छ,
3: मैले नेपाली सेनालाई सधैँ अत्यन्त व्यावसायिक, सक्षम र प्रभावशाली संस्थाको रूपमा पाएको छु। विश्वका विभिन्न संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरूमा नेपाली सेनाले प्रदर्शन गरेको व्यावसायिकता, अनुशासन तथा समर्पणको प्रशंसक पनि हुँ। आज संयुक्त राष्ट्र संघीय शान्ति मिशनमा विश्वकै अग्रणी सैनिक योगदानकर्ता राष्ट्रको रूपमा नेपालको भूमिका अझ महत्वपूर्ण बनेको छ। बदलिदो विश्व परिस्थितिमा दक्ष, अनुशासित तथा व्यावसायिक शान्ति सैनिकहरूको आवश्यकता सदैव रहनेछ, जसकारण पनि संयुक्त राष्ट्रसंघलाई नेपालको आवश्यकता भविष्यमा पनि उत्तिकै रहनेछ भन्ने मेरो दृढ विश्वास छ।
1: श्रोता, शान्ति सैनिकहरूको जिम्मेवारी र भूमिका बदलिँदो छ। यससम्म समय सापेक्ष व्यावसायिकता र पेसागत दक्षता अभिवृद्धि गर्न नेपाली शान्ति सैनिकहरू पनि क्रियाशील छन्। साइबर आक्रमण, प्रविधि र मानिसको सोचलाई प्रभावित गर्ने अदृश्य रणनीतिहरू शान्ति सैनिकका चुनौतीहरू हुन्। यसतर्फ पनि नेपाली शान्ति सैनिकहरूको ध्यान गएको पाइन्छ। युद्ध कार्य विभागका विभागीय प्रमुख उपरति श्री अनुप जङ थापा:
4: Our troops have protected civilians.
2: नेपाली शान्ति सैनिकहरूले सर्वसाधारण नागरिकको सुरक्षा, सुशासन तथा निर्वाचन प्रक्रियामा सहयोग, मानव अधिकारको संरक्षण, मानवीय सहायता प्रवाह, द्वन्द्वग्रस्त समाजको पुनर्निर्माण तथा विविध चुनौतीपूर्ण कार्यहरू सफलतापूर्वक सम्पन्न गरेका छन्। विश्वको बदलिदो परिस्थिति, प्रविधिको तीव्र विकास, असीमित चुनौती, डिजिटल जोखिम तथा मानसिक क्षेत्रको बढ्दो प्रभावले शान्ति स्थापना प्रतिको हाम्रो दृष्टिकोणलाई समयानुकूल परिमार्जन गर्न आवश्यक बनाएको छ। शान्तिमा लगानी गर्ने विश्वव्यापी आह्वानले शान्ति सैनिकहरूलाई थप सक्षम, प्रविधि मैत्री तथा शीघ्र प्रतिक्रिया दिन सक्ने बनाउँदै भविष्यका चुनौतीहरूको प्रभावकारी सामना गर्न आवश्यक लगानी तथा तयारीको महत्वलाई अझ सशक्त रूपमा उजागर गरेको छ।
0: अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवसका अवसरमा विभिन्न शान्ति मिशनमा कार्यरत रही चुनौतीपूर्ण परिस्थितिमा उत्कृष्ट नेतृत्व, उच्च क्षमता र अनुकरणीय कार्य गरी नेपालको गौरव बढाएका सैनिकहरूलाई सम्मान गरिएको छ। सो क्रममा प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले सहसेनानी श्री नारायण गिरी, सहसेनानी श्री भगवान थापा मगर, सहसेनानी श्री नारायण खड्का, खुद्दा रणध्वज राई तथा अमलदार अविनाश चौधरीलाई पदक तथा प्रशंसा पत्र सहित सम्मान गर्नुभयो। शान्ति सैनिक दिवसका अवसरमा गरिएको यस्तो सम्मानले मिशनमा रहँदा वहन गरेको जिम्मेवारीको कदर हुनुका साथै अरूलाई समेत प्रेरणा मिलेको सम्मानित हुनेहरूको भनाइ छ।
5: क्याप्टेन नारायण गिरी, श्री वीर दलगण पास्टर ब्यारेक। सम्मानित यो हुँदा मेरो केवल एउटा व्यक्तिगत मात्र होइन, मेरो पुरै टिमवर्क खोलीको, मेरो गण अनि नेपाली सेना र वृन्द शान्ति तालिम केन्द्रले दिएको त्याग र व्यावसायिक तालिमको यो साहसको एउटा परिचय पहिचान पनि हो। यसमा म जाने क्रममा जुन मैले 6 महिनाको प्री डिलिभरी तालिममा सिकेका तालिमहरू, स्किलहरूलाई मैले जुन लागू गर्न सके, त्यो नै मेरो साहस, बहादुरी अथवा मेरो टिमको संयुक्त प्रयासले गर्दा हामी सफल हुन सक्यौं र नेपाली सेना र नेपाल राष्ट्रको छविलाई उच्च राख्न सक्यौं। हामी
6: हुँदा हामी अपरेसन जाँदाखेरि अपरेसनमा बेसमा पेट्रोल इन हुने बित्तिकै त्यहाँ चाहिँ हाम्रो पोस्टरमा चाहिँ अट्याक हाने थियो त्यहाँको विद्रोहीले। त्यस पछाडि हामीले चाहिँ त्यहाँ जवाफी फायर गरे, मालब्याड पनि थियो, मालब्याड मालाबी थियो, तिनीहरूले चाहिँ धेरै फायर गिराए, हामीले पनि तिनीहरूसँगै धेरै फायर गिराए। त्यहाँ पछाडि तिनीहरू भागेपछि हाम्रो टोली सुरक्षित भयो, एकदम खुसी लाग्यो। त्यो ठाउँबाट यसरी बाँचेर नेपाल फर्किनु पायो त्यसमा खुसी भयो। अब खुसी त्यसै भइकै बाँचेर आइयो अनि चिफ साहबको हातबाट सम्मान पत्र पाउँदा चाहिँ एकदमै खुसी लागेछ मलाई।
1: यस्तै विश्व शान्ति स्थापनार्थ योगदान दिएका अमलदार स्वर्गीय सुरज लामी छाने र प्युट स्वर्गीय भूपजित राईको परिवारलाई यस वर्ष सम्मान गरिएको छ। यस्तो सम्मानले आफ्नो परिवार भौतिक रूपमा नरहे पनि उहाँहरूको योगदान अजर अमर बनेको अनुभूति मिलेको सम्मानित हुनेहरूको बुझाइ छ।
7: मेरो प्रमिला राई, मेरो श्रीमानको नाम भूपजित राई, हल्का चौर आएको छ, ड्युटी गरिरहेको छु भन्नुभएको थियो। त्यस्तो सिकिस्तै पनि हो भन्नुभएको थिएन र एकैचोटि टेस्ट भएपछि चाहिँ थाहा भयो। युएन सरकारले चाहिँ त्यो आउने रकमहरू दिनुभयो, संस्थाले चाहिँ त्यो पेन्सन, उहाँ भौतिक शरीर नभए पनि उहाँले पाउने भन्दा पनि बेसी मैले सम्मान पाइरहेको छु। हामी संस्थालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँ नन्दबक्स घर हो, उहाँ घरबाट पनि सम्झिराख्नुहुन्छ, त्यस्तो प्रोग्रामहरू भयो भने बोलाइराख्नुहुन्छ उहाँहरूले पनि। उहाँ बितेर गए पनि मान सम्मान उहाँहरूले दिने इज्जत एकदम पाइरहेको छ।
8: माया गुरुङ, सुरज लामी छन्, साउन महिनामा 5 महिना भएको थियो होइन, फागुनमा जानुभयो, साउनको 7 गते चाहिँ त्यस्तो भएको थियो, उहाँले त्यो एक्सिडेन्ट भएको कुरा चाहिँ सुनेको थिएँ मैले। आर्मीको तर्फबाट त अब पाउन तपाईँहरूले सम्मान त अब सुविधाहरू त पाइरहेको छु होइन।
0: शान्ति सैनिकहरूको चर्चा गरिरहँदा दक्ष शान्ति सैनिक तयार गर्न वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र यहाँ सञ्चालन हुने तालिमलाई छुटाउन सकिँदैन। दक्ष शान्ति सैनिक तयार गर्न केन्द्रको भूमिका कस्तो छ त? वीरेन्द्र शान्ति तालिम केन्द्रका तालिम अधिकृत सेनानी श्री निर्मल बानिया,
9: शान्ति कार्य मिसनको लागि छनौट भई यस तालिम केन्द्रमा एकत्रित हुने सफल दर्जालाई संयुक्त राष्ट्रसंघको ट्रेनिङ पोलिसी र गाइडलाइनमा आधारित भई 14 हप्ता अवधिको प्री डिप्लोमेन्ट तालिम सञ्चालन गराउँदै आइरहेको छौं। यस अवधिमा विशेष गरी बेसिक मिलिटरी स्किल्स, यूएन पीस ऑपरेशन्स, रिइन्फोर्समेन्ट ट्रेनिङ प्याकेज, मिशन स्पेसिफिक तालिम र अन्तिम चरणमा इन्टिग्रेसन तथा इभ्यालुएसन गरी विभिन्न 5 चरणमा तालिम सञ्चालन हुँदै आइरहेको छ। अब हालको बदलिँदो मिशन वातावरणमा अपरेट गर्न सक्ने सक्षम शान्ति सैनिक तयार गर्ने उद्देश्यका साथ सफल दर्जालाई एक विज्ञापन कायम गरी अपरेसनल माइन्डसेट र विल टू अपरेटको भावना विकास गर्न तालिमको दौरान विशेष गरी बेसिक सोल्जरिङ स्किल्स र यूएन पीस अपरेसनसँग सम्बन्धित विविध विषयवस्तु लगायत सिनारियो बेस अभ्यासहरूमा जोड दिई सफल दर्जाको क्षमता विकास गरी अब्बल शान्ति सैनिक तयार गर्न यस तालिम केन्द्रले महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ।
1: नेपालमा रहँदा गरेको तालिम र पूर्व तयारीले शान्ति सेनामा तैनात हुने फौजको क्षमता र कार्यकुशलताको मापन हुने गर्दछ। त्यसैले पेशागत ज्ञानसँगै मानव अधिकारको संरक्षण, बहुसांस्कृतिक समन्वय, लैंगिक समानता, नागरिक सुरक्षा, साइबर सुरक्षा, ड्रोन प्रविधिको चेतना र मानसिक स्वास्थ्य व्यवस्थापन जस्ता विषय समेत महत्वपूर्ण पक्ष बन्ने गरेका छन्। यी सबै पक्षलाई सम्बोधन गर्ने गरी वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रले तालिम प्रणालीलाई आधुनिक र प्रविधि मैत्री बनाउँदै लगेको छ। केन्द्रपति सहायक रथी श्री सुरेश हमाल,
10: विश्वमा बढ्दै गएको नयाँ सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रले शान्ति सैनिकहरूको तालिमलाई समय सापेक्ष, व्यवहारिक र मिशन केन्द्रित बनाउँदै आएको छ। यस सन्दर्भमा शान्ति सैनिकहरूलाई डिजिटल टेक्नोलोजी, साइबर सेक्युरिटी सम्बन्धी चेतना र ज्ञान, इन्फर्मेसन म्यानेजमेन्ट, जसभित्र मिस इन्फर्मेसन, डिस इन्फर्मेसन, मेल इन्फर्मेसन र हेट स्पिचका कुराहरू आउँछन्,

0: इन्गेज हुने र यहाँ बिपिओटिसीमा चाहिँ एकीकृत भएर तालिम गर्ने र तालिममै सम्पूर्ण ध्यान केन्द्रित हुने हुँदाखेरि यहाँको तालिमले चाहिँ पूर्ण इफेक्टिभ गराउँछ।
1: म तैनात भएको एचआरपीबी कार मिशनमा चाहिँ मैले त्यहाँको अवस्था भन्नुपर्दा चाहिँ स्थानीय नागरिकको मन जित्नका लागि गरेका क्रियाकलापहरूमा चाहिँ सम्मानजनक व्यवहार, प्रभावकारी संचार, सांस्कृतिक संवेदनशीलता र सिमिकमा चाहिँ एकदमै महत्वपूर्ण रहेको थियो, जसमा चाहिँ हामीले चाहिँ स्थानीय समुदायको चाहिँ आवश्यकता बुझेका थियौं र उनीहरूको समस्या बुझेर र साना समुदायको चाहिँ सहयोग कार्यक्रम सञ्चालन, जस्तै कुनै पनि स्कूलमा चाहिँ विद्यार्थीहरूलाई कपी किताबहरू बाँडेर, कुनै पनि व्यक्तिहरूलाई चाहिँ घाइते बिरामी भएको छ भने त्यो स्थानमा गएर फर्स्ट एडहरू गरेर हो, त्यो भएको कारणले गर्दा चाहिँ हामी कुनै पनि स्कर्ट मुभहरू हिँड्दा पनि फ्रेन्डली बिहेभियर भएको थियो, जसले गर्दा चाहिँ हामीलाई मिशन इन्भाइरोमेन्टमा एउटा सराउन्डिङमा चाहिँ घुलमिल भएर कार्य गर्नलाई चाहिँ एकदम सहयोग पुगेको थियो।
2: यसरी आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षासँगै मानवीय सेवा र विकास निर्माण सम्मका कार्यमा समेत नेपाली शान्ति सैनिकहरू खटिरहेका छन्। यस्ता कार्य मार्फत नेपाली शान्ति सैनिकहरूले हरेक मिशनमा त्यहाँका नागरिकहरूको मन जित्दै आएका छन्। यसैको उदाहरण हो सेन्ट्रल अफ्रिकन रिपब्लिक स्थित मिङ्गला क्षेत्रका नागरिकको यी भनाई।
3: मेरो नाम सिल्वान हो, म गाउँको मुखिया हुँ। नेपाली सेना हाम्रो सुरक्षाको लागि आएका छन्। हामी उहाँहरूलाई विशेष सम्मान र धन्यवाद व्यक्त गर्दछौ।
4: मेरो नाम एन बुलुङ्गा दासिने पायोड हो, म मिङ्गला स्कूलको प्रधानाध्यापक हुँ। हाम्रो विद्यालयमा शान्ति सैनिकको आगमनले हामी निकै खुसी भएका छौँ। उहाँहरूले हाम्रो लागि गरेको सुरक्षाले हामी निर्धक्क छौँ। उहाँहरू हाम्रो सुरक्षाका लागि सक्रिय हुनुहुन्छ, यसका लागि उहाँहरूलाई धन्यवाद दिन चाहन्छु।
5: पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रले उत्कृष्ट शान्ति सैनिक तयार मात्रै गरेको छैन, यसबाहेक स्थानीय स्तरमा शान्ति सुरक्षा र समन्वय कायम गर्न खेलेको भूमिका पनि उत्तिकै प्रशंसनीय भएको ठान्नुहुन्छ काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री गोपाल अधिकारी।
6: नेपाललाई विश्व मञ्चमा चिनाउनको निमित्त शान्ति सेनाले ठूलो योगदान गरेको छ। त्यति मात्रै होइन, संसारबाट शान्ति कायम गर्नको निमित्त पनि जुन हाम्रा नेपाली सेनाले गएर शान्ति सेनाको योगदान निर्वाह गरेको छ, त्यो चाहिँ म सधैँ सराहना गर्छु। विश्वमा शान्ति स्थापना गर्नको निमित्त यहाँबाट हामी तालिम प्रदान गर्छौँ, त्यसकारण यो ठाउँले गर्व गर्ने एउटा त्यो कुरो भयो र यो समग्र जिल्लालाई, जिल्लाको शान्ति सुरक्षामा पनि यसले भूमिका निर्वाह गर्छ। यहाँको स्थानीय विकास मा पनि, यो शहरीकरणको निमित्त पनि यो ठाउँमा यसको स्थापनाले गर्दाखेरि ठूलो मद्दत पुगेको छ। यहाँ चाहिँ कस्तो हुन्छ भने एउटा त हाम्रो विपद व्यवस्थापनमा पनि आवश्यक पर्यो भने, जस्तो अन्यत्र छ हाम्रो गढ छ त्यसले हेर्छ, तर त्यसभन्दा बाहिर चाहियो भने यो क्षेत्रमा यहाँबाट भएको नेपाली सेनाको फौजहरूले गएर चाहिँ विपद व्यवस्थापनमा पनि काम गर्नुहुन्छ, होइन, विपदका घटनाहरूमा काम गरिराख्नु भएको हुन्छ। त्यति मात्रै होइन, आम जनतालाई के हुन्छ भने यहाँ नेपाली सेना छ भनेपछि एउटा शान्ति सुरक्षा र अमन चयनको अनुभूति हुन्छ। यो सुरक्षा भनेको अनुभूति गर्ने कुरा हो। यहाँ यत्रो ठूलो सुरक्षा बेस यो रहेको हुनाले पनि ढुक्क हुनको लागि मद्दत पुगेको छ।
2: श्रोता, केन्द्रको यी र यस्तै योगदानका कारण आज हाम्रा शान्ति सैनिकहरूले विभिन्न द्वन्द्वग्रस्त देशहरूमा शान्तिका दूतका रूपमा कुशलतापूर्वक कार्य गरिरहेका छन्। शान्ति विश्वकै साझा एजेण्डा हो। मानिसको रंग, रहन सहन, भाषा, संस्कृति, धर्म, नागरिकता, विचार, इच्छा फरक हुन सक्दछन्, तर विश्व कल्याणका लागि शान्तिको विकल्प हुन सक्दैन। यस वर्ष अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवसको नारा शान्तिमा लगानीको मूल मर्म पनि यही नै हो।
7: श्रोता, यस प्रस्तुति सँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बजगाई सँगै म प्राविधिक अमलदार राजु किसान पनि बिदा हुन्छु। नमस्ते।
8: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज्दै।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न रेडियो एफएमबाट सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुनेछ। आजको प्रहरी कार्यक्रममा हामीले प्रहरी समाचारका साथमा नाटक अनलाइन बेटिङ प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार। विभागीय समाचार।
1: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा रूपन्देही जिल्ला लुम्बिनी सांस्कृतिक नगरपालिका 10 स्थित लुम्बिनी विकास कोष परिसर विश्व शान्ति दीप अगाडि असार 1 गते आयोजित शान्ति पदयात्रा तथा आत्महत्या लागू औषध दुर्व्यसन सड़क दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित शान्ति पदयात्रा लिटल बुद्धदेखि शुरू भई अन्तर्राष्ट्रिय सभा हलमा पुगेर सम्पन्न भएको थियो। पदयात्रामा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नवीना कार्की, मध्यपश्चिम प्रितना बुटवलका प्रमुख उपरथी हिगमत बहादुर विष्ट, रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधि तथा पदाधिकारीहरू, विभिन्न संस्थाका प्रतिनिधिहरू, संचारकर्मीहरू, विद्यार्थीहरू लगायतको सहभागिता रहेको थियो। शान्ति पदयात्रा पश्चात अन्तर्राष्ट्रिय सभा हलमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले जनचेतनामूलक कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने महानुभावहरूलाई प्रशंसा पत्र प्रदान गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले पदयात्राले सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज एवं सरकारवाला सबै पक्षहरू एक आपसमा समन्वय गर्दै एक अर्काको सारथीको रूपमा काम गर्न सकिन्छ भन्ने सामूहिक प्रतिबद्धताको उदाहरण प्रस्तुत गरेको बताउनुभयो। समाजमा देखा परेका लागू औषध दुर्व्यसनी, आत्महत्या, सड़क दुर्घटना लगायतका अन्य गम्भीर चुनौतीहरूलाई सम्बोधन गर्न प्रहरीको एकल प्रयासले मात्र सम्भव नभएको उल्लेख गर्दै शान्तिपूर्ण समाज सिर्जना गर्नको लागि सबै सरकारवाला पक्षहरूको सामूहिक प्रतिबद्धता अपरिहार्य रहेको उहाँले बताउनुभयो। साथै सबैको सामूहिक प्रतिबद्धताको माध्यमले सुरक्षाका चुनौतीहरू, शान्तिका चुनौतीहरू एवं विकासका चुनौतीहरूलाई परास्त गर्दै आगामी दिनमा सुनौलो भविष्य कोर्न सक्षम हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो। लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनले आफ्नो शुभकामना सहितको मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीले धन्यवाद मन्तव्य व्यक्त गर्नुका साथै जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर साईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। नेपाल प्रहरी केन्द्रीय संगीत विद्यालयबाट ब्यान्ड डिस्प्ले प्रस्तुत गरिएको उक्त कार्यक्रममा एसिड आक्रमण तथा जलन सम्बन्धी जनचेतनामूलक प्रस्तुति एवं लागू औषध दुर्व्यसनी, सड़क दुर्घटना, आत्महत्या तथा बाल विवाह सम्बन्धमा नाटक प्रस्तुतिका साथै लागू औषध दुर्व्यसनबाट पीड़ित भई समाजमा पुनर्स्थापित भएका व्यक्ति अनुभव सहितको प्रस्तुति गरिएको थियो। लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जेठ 30 गतेदेखि असार 1 गतेसम्म 3 दिने विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ, जस अन्तर्गत बुटवल स्थित प्रहरी तालिम केन्द्रमा ह्याक फर सेफ्टी र लुम्बिनीमा पीस वाक शान्ति पदयात्रा सञ्चालन गरेको थियो भने बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र BICC कम्युनिटी अवेरनेस प्रोग्राम आयोजना हुँदैछ। ह्याक फर सेफ्टी मार्फत प्रविधिमा रूचि राख्ने युवा, विद्यार्थी, डेभलपर, इन्जिनियर तथा नव प्रवर्तनकर्ताहरूसँग जोडिन खोजिएको छ। आजको सुरक्षा चुनौतीसँग जुझ्न केवल परम्परागत उपाय पर्याप्त छैनन्, त्यसैले युवाहरूलाई प्रविधिको माध्यमबाट सार्वजनिक सुरक्षा, साइबर अपराध नियन्त्रण, अनुसन्धान सहयोग तथा प्रहरी सेवामा योगदान दिन आह्वान गरिएको छ। पिसवाक मार्फत बुद्ध जन्मस्थल लुम्बिनीबाट शान्ति, सहिष्णुता, सामाजिक सद्भाव र सामूहिक जिम्मेवारीको सन्देश प्रवाह गर्न खोजिएको छ। उक्त कार्यक्रममा सहभागी विद्यार्थी, अभिभावक, नागरिक समाज, स्थानीय समुदाय तथा विभिन्न क्षेत्रका सरकार वालाहरूसँग प्रत्यक्ष अन्तर्क्रिया र जनचेतनामूलक सन्देश प्रवाह गरिएको छ। शान्ति केवल प्रहरीको जिम्मेवारी होइन, सम्पूर्ण समाजको साझा दायित्व हो भन्ने सन्देश प्रवाह गर्नु उक्त कार्यक्रमको उद्देश्य रहेको छ। त्यस्तै BICC आयोजना हुने कम्युनिटी अवेरनेस प्रोग्राम मार्फत विशेष गरी युवा पुस्ता, विद्यार्थी, अभिभावक तथा आम नागरिकसँग प्रत्यक्ष संवाद गर्दै बढ्दो साइबर अपराध, लागू औषध दुर्व्यसन, सड़क सुरक्षा, आत्महत्या न्यूनीकरण, डिजिटल सुरक्षा लगायतका विषयमा सचेतना अभिवृद्धि गर्ने कार्यक्रमको उद्देश्य रहेको छ।
0: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी प्रहरी कर्मचारीहरूले बोली वचन र व्यवहारमा सुधार गरी अनुशासित एवं कर्तव्यनिष्ठ भई उच्च व्यवसायिकता प्रदर्शन गर्दै आफूलाई प्राप्त जिम्मेवारी वहन गर्नुपर्ने बताउनु भएको छ। हालै सरुवा भई आफ्नो कार्यक्षेत्रमा खटिजान लाग्नुभएका प्रहरी निरीक्षकहरूलाई जेठ 29 गते नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनका क्रममा उपलब्धिपूर्ण एवं उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनु भएको हो। प्रहरी महानिरीक्षक कार्कीले आफ्नो क्षेत्रमा देखा पर्न सक्ने सुरक्षा चुनौतीहरूको विश्लेषण गरी सोही अनुरूप सुरक्षा योजना अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै नेपालको संविधान ऐन कानूनले निर्दिष्ट गरेको जिम्मेवारी पूर्ण निष्ठावान रही वहन गर्न निर्देशन दिनुभयो। सूचना संकलनलाई प्रमुख प्राथमिकतामा राखी समाजमा शान्ति सुव्यवस्था कायम गर्न जनशक्तिको प्रभावकारी व्यवस्थापन एवं परिचालन गर्नुपर्ने उहाँले बताउनुभयो। प्रहरी महानिरीक्षक कार्कीले व्यक्तिगत स्वार्थ भन्दा सांगठनिक स्वार्थलाई केन्द्रबिन्दुमा राखेर संगठनको नीति निर्देशनको प्रभावकारी कार्यान्वयन गर्दै संगठनको साख वृद्धि हुने गरी कार्य सम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो।
1: नियन्त्रित लागू औषध ट्रामाडोल 30,000 ट्याब्लेट सहित 12 जिल्ला सिमरनगढ नगरपालिका 3 बस्ने 35 वर्षीय जितेन्द्र पासवान, भारतीय नागरिक 32 वर्षीय अहमद लड्न र 33 वर्षीय मोहम्मद सदामलाई ललितपुर महानगरपालिका 23 जेठ 30 गते प्रहरीले पक्राउ गरेको छ।
0: वैदेशिक रोजगारीमा अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दोलखा जिल्ला सैलुङ गाउँपालिका 2 45 वर्षीय रुकु कुमारी श्रेष्ठ र मोरङ जिल्ला उर्लाबारी नगरपालिका 6 35 वर्षीय शैलेन्द्र साक्यलाई जेठ 27 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका मध्ये रुकु कुमारीले अमेरिका पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 35 लाख रूपियाँ र शैलेन्द्रले क्रोएसिया पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 3,50,000 रूपियाँ ली सम्पर्क विहीन भएको भन्ने पीड़ितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले रुकु कुमारीलाई भक्तपुर मध्यपुर ठिमी नगरपालिका 8 र शैलेन्द्रलाई काठमाडौँ महानगरपालिका 11 पक्राउ गरेको हो।
1: लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न विदेशी मुद्रा सहित बंगलादेशी नागरिकहरू 39 वर्षीय मोहम्मद इन्ताज अली र 50 वर्षीय मोहम्मद जाकिर हुसेनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जेठ 28 गते प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मोहम्मद इन्ताज अलीको साथबाट स्रोत नखुलेको नेपाली 10,25,000 रूपियाँ र जाकिर हुसेनको साथबाट स्रोत नखुलेको नेपाली 12,37,000 रूपियाँ, अमेरिकी डलर 1,000 र मलेसियन रिंगिट 20,000 सहित पक्राउ गरेको
0: लिखत सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा पर्सा जिल्ला वीरगंज महानगरपालिका 9 53 वर्षीय सुबोध कुमार शुक्ललाई जेठ 28 गते प्रहरीले पक्राउ गरे

फरार रहेका उनलाई सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका 9 प्रहरीले पक्राउ गरेको हो। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो। तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा अब प्रस्तुत गर्छौ नाटक अनलाइन बेटिङ।

0: कुमार ए कुमार
1: हजुर
0: होइन सुतिसकेको हो कि क्या हो
1: अब सुत्ने तर्खर गर्दै राति राति हुल बनाएर कता आऊ तिमीहरू फेरि
0: अनि वर्ल्ड कप चलिरहेको बेला पनि सुत्ने हो त जाम हिँड के भएन
1: होस् मलाई चाहिँ त्यति इन्ट्रेस्ट पनि लाग्दैन तिमीहरू हेर
0: कहाँ त्यसो भनेर हुन्छ एक महिना त हो नि चार वर्षसम्म एकपल्ट हुने वर्ल्ड कप हेरेर मजा लिने मौका पनि गुमाएर हुन्छ त कहीँ जाम हिँड सबै बसेर ठुलो स्क्रिनमा हुटिङ गर्दै हेर्नुको मजा बेग्लै हुन्छ नि
1: त्यो त हो
0: अनि यो पालि बेटिङमा पैसा लाउने होइन त अनि
1: कहाँ बेट लाउने कुरा गरे पैसा हुनु परेन
0: अरू बेलाको गेम पो खासै बुझिँदैन र बेट लाउन डर मान्न पर्छ वर्ल्ड कपमा त लगभग जित हार सबै थाहा भइहाल्छ हामीलाई दिमाग लगाएर दाउ राख्ने जितिहालिन्छ नि के चिन्ता गरिरह भने
1: त्यो पनि हो
0: अनि यो त अवसर पनि हो नि फेरि लाखौं लाख बेट लाउन पर्ने पनि होइन 50 रुपियाँबाटै सुरु गर्दा भइगयो त एकदमै थोरै जित्ने सम्भावनामा 1-2 सय राखेर 2-4 लाख रुपियाँ जित्ने अवसर हुन्छ यस्तो अवसर गुमाएर हुन्छ त
1: त्यस्तो त जित्ने सम्भावना हुँदैन के बेटिङ लाउनु
0: पक्कै जित्छ जस्तोमा त अनि 1000 हालेर जम्मा 1500 आउँछ त्यति 500 जित्नको लागि के रिस्क लिनु त भाग्य नै रहेछ भने त एक रातमै घर पक्किनिन्छ त साथी
1: त्यो त हो है अनि बेटिङ चाहिँ को मार्फत राख्ने त हाम्रो सिधै कनेक्सन छैन फेरि
0: त्यसको चिन्तै नगर्न दाईहरू पनि हुनुहुन्छ क्या हामीले कुनमा राख्ने भनेर भन्ने होइन अनि कति पैसा राख्ने उहाँहरूको वालेटमा लोड गर्दैपछि त भइहाल्छ नि
1: मलाई त खासै आउँदैन
0: वर्ल्ड कपमा त सबै थाहा भइहाल्छ नि कुन टिम जित्छ खेल बराबरी हुन्छ कि हुँदैन कति गोल हान्छ यस्तै यस्तै टार्गेटमा पैसा राख्ने त हो नि के त पनि ल्याङ ल्याङ गर्छस् भने जति हाई रिस्कमा बेट राख्न सक्यो उति ठुलो रकम जित्ने हो क्या यति त थाहा छ त भाइ
1: त्यो त थाहा छ ल जाउँदौ तैले पनि के भनिस् के हेत तरिका सुत्न लागेको मान्छेलाई
0: गइहालौ न हतार भइसक्यो यहाँ ल कुमार हेर त कुनमा राख्ने तैले
1: अनि तैले कुनमा राखेको त
0: मैले त बराबर हुन्छ भन्नेमा राखेको छु हेर त पक्का बराबर हो जस्तो लाग्छ मलाई त तपाईँलाई के लाग्छ दाई
2: हामीलाई केही थाहा हुँदैन भाइ तपाईँहरूलाई जे लाग्छ त्यसमै राख्नुहोस् बाँकी जितेपछि पैसा पाउनुको हारै गयो त्यति थाहा हुन्छ भाइ हामीलाई
1: त्यो त हो दाई ल मेरो चाहिँ यसले जित्छ भन्नेमा राखिदिनुहोस् त दाई कति राख्दा ठिक होला दाई यसमा दाईले भन्दैछ यसो मिल्थ्यो कि
2: 50 रुपियाँदेखि जति पनि राख्न मिल्छ जित्नु भयो भने जति राखेको त्यसको 5 गुणा थपेर दिन्छ हारे पैसा जान्छ है केटा कति राख्नुहुन्छ तपाईँहरूको विचार पछि मन दुखाइ गर्न पाइँदैन नि
1: ल यसमा 2000 राखिदिनुहोस् दाई है
0: यो पालि केटोले कमाउने होला ए हान हान हान हान हान हेर हेर हेर हेर हेर त ठ्याक्कै हान्यो हान्यो जित्यो जित्यो मैले कमाउने भए क्या पैसा त हेर त
1: त्यही त भने यो वर्ल्ड कपमा त तर्को लक्की छ जस्तो छ क्या भने
0: ठिक भनिस् तैले हान हान हान हान हान्यो
2: होइन को हो एकडा हो कोही साथी बोलाउनु बाँकी थियो र
0: कोही छन् जस्तो त लागेको थिएन कोही आए कि जस्तो छ
2: जाऊ त राजु ढोका खोला
3: ल कोही हलचल गर्दैन सबले हात माथि गर्नुहोस् न
2: प्रहरीलाई कसले सूचना दियो
3: भाग्छ त्यति सजिलै प्रहरीले चारैतिरबाट घेरेको छ ए भाइ हो कि सबैलाई समाता त हल्ला साहब त्यो सबै सामान जफत गर्नुहोस् र सबैलाई गाडीमा हाल्नुहोस् त्यो मोबाइल त्यो पनि टिप्नुहोस् त ल उतातिर पनि छ

0: अनि भाइ हो, नेपालमा अनलाइन सट्टेबाजी पूर्ण रूपमा प्रतिबन्ध छ भन्ने कुरा थाहा हुँदा हुँदै पनि त्यसरी सञ्जालै बनाएर सट्टेबाजी खेलाउने यो गैर कानूनी कार्य हो भन्ने थाहा छैन तपाईँहरूलाई?
1: म्याम, मैले पनि आफैले खेलाउने होइन, कुनमा बेट लाउने हो भन्ने यकिन गरेर अर्को टिमलाई पैसा हालिदिने हो म्याम, जितेमा

0: पैसा हालिदिन्छन् र मैले केही पर्सेन्ट मार्जिन राखेर बेटिङ राख्नेहरूलाई दिन्थे, नजिचेपछि त पैसा गइहाल्थ्यो। यो बाहेक मलाई अरू केही पनि थाहा छैन म्याम।
1: ए कुरा यस्तो पो हो, अनि तपाईँहरू चाहिँ बेटिङ लाउने होइन त?
2: विश्वकपको मौकामा सबैले बेटिङ लाउँदा यसो हामी पनि लाउन त भनेर हो म्याम। हामीबाट गल्ती भयो म्याम, हामीलाई माफ गरिदिनुहोस्।
1: हेर्नुहोस् अहिले विश्वकप चलिरहेको छ, यो बेला विश्वकप हेरेर मन परेको देश र टिमलाई समर्थन गर्नु त अलग कुरा भयो। त्यस एक यस्तै अनलाइन बेटिङ तथा सट्टेबाजीको प्रलोभनमा पर्दा एकैछिनमा करोडौंको क्षति पनि हुन्छ है।
2: त्यो त हो म्याम।
1: सुरुमा त केही रकम जितेको जस्तो देखिएला, तर पछि धेरै रकम खेल्न प्रेरित गरिन्छ र कमाउने होइन आफ्नो भएको रकम समेत गुमाउने निश्चित हुन्छ। त्यसैले बेटिङ आर्थिक जोखिम मात्र होइन, यसले पारिवारिक सम्बन्ध र मानसिक स्वास्थ्यमा समेत नकारात्मक असर पर्न सक्छ। बरु आफ्नो टोल छिमेकमा वरपर कसैले अनलाइन बेटिङ सञ्चालन गरेको अथवा कसैलाई सहभागी गराएको थाहा भयो भने तुरन्त नेपाल प्रहरीलाई जानकारी गराउनु त कता हो कता। तपाईँहरू झन् आफै संलग्न हुनुभएको छ यसमा।
2: विश्वकप हेरेर मजा लिनुको साटो छिट्टै पैसा कमाउने लोभले गर्दा अनलाइन बेटिङमा लाग्यो म्याम। एकपल्टलाई हामीलाई केही नगर्नुहोस् म्याम।
1: विश्वकपको रमाइलो खेल हेरेर मजा लिनुहोस्, तर अनलाइन बेटिङको लोभमा कहिल्यै पनि नपर्नुहोस्। एकपटकको सानो बाजीले ठूलो आर्थिक क्षति निम्ताउन सक्छ। खेल भनेको त मनोरञ्जनका लागि हो, जुवाको माध्यमका लागि। तपाईहरूले नियम विपरीतको कार्य गर्नुभएको छ, त्यसैले सजाय त भोग्नै पर्छ। बरु यसमा अरू को को संलग्न छन् तिनीहरूको बारेमा पनि हामीलाई जानकारी दिएर सहयोग गर्नुहोला। यतिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक अनलाइन बेटिङ। यस नाटकका लेखक दीपक राज विश्वकर्मा, नाटकमा भाग लिने कलाकारहरू दीपक राज विश्वकर्मा र अम्बिका केसी।
0: हवस् त, यिनै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र लक्ष्मण विष्ट, सहकर्मी अम्बिका केसी र म दीपक राज विश्वकर्मा पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
1: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
0: यस टाइमचेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली, भोरीगाउँ बजार, बर्दिया।
2: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल, पोलिटेक्निक नेपालगंजको आयोजना र रोहित फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान: असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेउलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनपट्टी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया। आयोजक नेपाल नेत्रज्योति संघ बाँके, फतेवाल आँखा अस्पताल, पोलिटेक्निक नेपालगंज।
3: अन्त कहाँ हुनु नि? नमन सपिङ सेन्टरमा हो।
4: अरे अरे सपना, तिमी कता जान लागे कि?
5: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
4: ए रमेश, पर्ख न, कता हेरेको के?
6: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए। ओ महाराज, म फेरि नमन सपिङ सेन्टरमा जाइदु
4: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
3: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
4: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 35582।
3: नमन सपिङ सेन्टर, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
7: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
4: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1, कञ्चनपुर जाने बाटो, भुरिगाउँ, बर्दिया। प्रोप्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482 79774।
1: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: आरबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा परराष्ट्र मन्त्रीको चीन भ्रमणमा बीआरआई को चर्चाबारे परराष्ट्रको मौनता। बेजिङ स्थित नेपाली राजदूत भन्छन्,
1: बीआरआई देशको तर्फबाट गरेको सम्झौता हो, यो अगाडि बढ्छ नै, तर पर्टिकुलर प्रोजेक्टको बारेमा छलफल हुन बाँकी नै छ।
0: समान पेन्सन सम्बन्धी हालैका छलफलमा ब्रिटिस सरकारबाट ठोस जवाफ नआएको गोर्खा प्रतिनिधिको भनाई,
2: प्रोपोर्सनल पेन्सन र एफोर्डेबल सोलुसनमा होइन कि वेलफेयरमा लानुहुन्छ उहाँहरूले, समस्या एकातिर छ, एकातिर लगेर खौकाउनुहुन्छ।
0: र अन्तर्राष्ट्रिय प्रसंगमा लेबनन विरूद्धको इजरायली कार्यवाहीको ट्रम्पद्वारा आलोचना। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू इजरायलले लेबनन प्रति अप्नाएको रवैया प्रति खुशी नरहेको बताएका छन्। G7 शिखर बैठकका क्रममा संवाददाताहरूसँग कुरा गर्दै उनले भने, मेरो बेन्जामिन नेतान्याहुसँग घनिष्ठ सम्बन्ध छ, तर अब लेबनानको सन्दर्भमा उनले थप जिम्मेवार बन्नुपर्छ। ती दिनहरू पनि थिए जति बेला लेबनान राम्रो देश हुने गर्थ्यो र त्यहाँ प्राध्यापक, डाक्टर र वकिलहरू हुने गर्थे। अहिले त्यहाँको अवस्था जर्जर छ, राष्ट्रपति ट्रम्पको भनाई। ट्रम्पले लेबनानमा थुप्रै मानिसहरूको ज्यान गएको र हिजबुल्लाका कोही एकजना विरूद्ध कार्यवाही गर्न सिंगै अपार्टमेन्टलाई ध्वस्त पार्ने प्रवृत्ति रोक्नुपर्ने बताए। उनले इरान र अमेरिकाले युद्ध अन्त्य भएको घोषणा गर्नु 2 घण्टा अघि बेरूतमाथि हमला गरेकोमा आफूले इजरायलसँग असन्तुष्टि जनाएको पनि बताए। हिजबुल्लाले आफ्नो साझेदार इरानले लेबनानबाट इजरायली फौजको फिर्तीको अडान कायम राख्नेमा आफूलाई आश्वस्त तुल्याएको जनाएको छ। अमेरिकासँगको अर्को चरणको वार्ताका लागि तेहरानले फौज फिर्तीको अपेक्षा राखेको रोइटर्स समाचार संस्थासँग उक्त संगठनले बताएको छ। त्यस्तो नगर्दा इरानको परमाणु कार्यक्रमबारे भएको सहमति विफल हुन सक्ने हिजबुल्लाले जनाएको छ। अमेरिका इरान सम्झौता यता पनि इजरायल र हिजबुल्ला बीच लड़ाई भइरहेका छन्। यसअघि इरानका विदेश मन्त्रीले लेबनानमाथिको कुनै पनि इजरायली हमला वा लेबनानको भूभागमा इजरायलको उपस्थिति अमेरिकासँग भएको सम्झौताको विपरीत रहेको बताएका थिए। बिना अभियोग 1.5 वर्ष थुनामा रहेका एकजना प्यालेस्टिनी चिकित्सकलाई रिहा गर्ने प्रयासलाई इजरायलको सर्वोच्च अदालतले अस्वीकार गरेको छ। हसम अबु सफिया गिरफ्तार हुँदा गाजा स्थित अस्पतालका निर्देशक थिए। उनका वकिलहरूले उनलाई जेलमा कुटपिट गरिएको र पर्याप्त खाना नदिइएको बताएका छन्। अघिल्लो वर्ष अदालतले उनलाई उपलब्ध गराइएको राशन अपर्याप्त रहेको ठहर गरेको थियो, तर न्यायाधीशहरूलाई दिइएको, वकिलहरूलाई उपलब्ध नगराइएको भनिएको गोप्य सामग्रीका आधारमा उनलाई जेलमा नै राख्ने निर्णय भएको थियो। चीनमा खुद्रा बिक्रीमा 3 वर्ष भन्दा बढ़ी समयपछि पहिलो पटक गिरावट देखिएको छ। 0.6% उक्त गिरावटको कारण मानिसहरूले कार र घरमा राख्ने महँगा सामानहरूको खरिद नगर्नु भएको भनिएको छ। कोविड महामारीको समयमा अन्तिम पटक यस्तो अवस्था देखिएको थियो। घर जग्गा र पूर्वाधारमा पनि लगानी कम भएका छन्। भारतको संघीय सरकारले डाक्टरको पूर्जी बिना खोकीका औषधिको बिक्रीमा प्रतिबन्ध लगाएको छ। विषाक्त रसायन मिसिएका भारतीय खोकीका औषधि सेवन गर्दा बालबालिकाहरू प्रभावित भएका श्रृंखलाबद्ध घटनाहरूपछि सरकारको यस्तो निर्णय आएको हो। र फुटबलमा विश्वकपको आफ्नो पहिलो खेलमा भारी गोल अन्तरले पराजित भएपछि ट्युनिसियाले आफ्ना प्रमुख प्रशिक्षक साबरी लामुसीलाई बर्खास्त गरेको छ। स्वीडेनले ट्युनिसियालाई 5-1 गोल अन्तरले हराएको थियो। लामुसी विश्वकपको इतिहासमा पहिलो खेलपछि नै बर्खास्त हुने पहिलो व्यवस्थापक बन्न पुगेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साँझपखमा पुनः स्वागत छ। परराष्ट्र मन्त्री शिशिर खनालको जारी चीन भ्रमणका क्रममा दुवै पक्षले विगतमा सहमति भएका कार्यक्रम र परियोजनाको द्रुत कार्यान्वयनप्रति दृढ़ प्रतिबद्धता व्यक्त गरेका नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ। तर मन्त्रालयको विज्ञप्तिमा धेरैको चासो रहेको बीआरआई शब्दावली भने उल्लेख छैन। बीबीसीसँग कुरा गर्दै बेजिङ स्थित कार्यवाहक नेपाली राजदूतले भने, विगतका सरकारले गरेका बीआरआई अन्तर्गतका आयोजनाबारे अलग्गै छलफल हुन बाँकी नै रहेको बताएकी छन्। चिनिया विदेश मन्त्री वाङ यी र खनाल नेतृत्वको प्रतिनिधि मण्डल बीच हिजो साँझ भएको वार्तापछि बेजिङले एक विज्ञप्ति मार्फत उसैका शब्दमा नेपालसँग मिलेर उच्च गुणस्तरको

0: बेल्ट एण्ड रोड बीआरआई अवधारणा निर्माण गर्न इच्छुक रहेको जनाएको थियो। नेपालले सन् 2017 नै चीनसँग बीआरआई सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे पनि त्यसको एक दशक पूरा हुन लाग्दा समेत हालसम्म उक्त अवधारणा अन्तर्गतका आयोजना कार्यान्वयनका लागि सरकारले महत्वपूर्ण निर्णय लिन सकेका पाइँदैन। त्यसयता सन् 2019 आयोजित बीआरआई फोरममा नेपालले सहभागिता जनाउँदै आफूलाई यस अवधारणाको व्यापक साझेदारको रूपमा प्रस्तुत गरेको थियो। त्यसपछि सन् 2024 बीआरआई फ्रेमवर्कमा दुई देशले हस्ताक्षर गरेका थिए, जस अन्तर्गत दुवै देशलाई आवश्यक पर्ने आर्थिक सहायता सम्बन्धी ढाँचामा परियोजनाहरू अघि बढ़ाउने वाचा गरिएको छ। यसै भ्रमणका क्रममा केही बेर अघि हामीले बेइजिङ स्थित कार्यवाहक नेपाली राजदूत रोशन खनाललाई सम्पर्क गरी शुरूमा नेपालले मुख्य रूपमा के कुरा उठाएको छ भनेर सोधेका छौ।
1: अहिलेको सरकारको मुख्य प्राथमिकता भनेकै अब सुशासन र आर्थिक समृद्धि रहेको सन्दर्भमा मन्त्रीज्यूको फोकस पनि त्यही नै थियो। विशेष गरी यो चीन र नेपाल जोड्ने कनेक्टिभिटी र बोर्डरमा चाहिँ पूर्वाधारहरू विकास गर्नुपर्ने, त्यसै गरी बोर्डरसँग जोड्ने चाहिँ सड़कहरू गुणस्तरीय बनाउनु पर्ने र अर्को त्यसै गरी उहाँले अब डिजिटल इन्फ्रास्ट्रक्चर र टेक्नोलोजी ट्रान्सफरको लागि चाहिँ चीनको सहयोगको लागि पनि उहाँले कुरा उठाउनु भएको छ। त्यसै गरी अर्को चाहिँ अब चिनिया पर्यटकहरू 1.4 बिलियन पपुलेसन भएको ठाउँमा नेपालमा अहिले 1 लाख भन्दा पनि कम चिनिया पर्यटक गइरहेको सन्दर्भमा चिनिया पर्यटकहरूको संख्यामा अलिकति वृद्धि गर्नु पर्यो भन्ने त्यसको लागि यहाँको सरकारको सहयोगको लागि पनि उहाँले अनुरोध गर्नुभएको छ।
2: चिनिया विदेश मन्त्रीको या चिनिया पक्षहरूको जोड चाहिँ केमा पाइन्थ्यो? खास गरी विगतका सहमति सम्झौता अगाडि बढ़ाउने भन्ने कुरा भ्रमण अगाडिदेखि नै विभिन्न पक्षबाट उठिरहेको परिवेशमा चाहिँ त्यसबारे चीनको सोच धारणा कस्तो पाइयो?
1: चीनले पनि अब पहिलेको चाहिँ अब अरू पार्टीको सरकारसँग चाहिँ उहाँहरूको जुन अन्तर्क्रिया अथवा चाहिँ काम गरिराख्नु भएको थियो एक हिसाबले, अहिले चाहिँ अब बिल्कुलै अब नयाँ पार्टी सरकारमा आएको छ, त्यो अवस्थामा उहाँहरूले एउटा चाहिँ द्विपक्षीयको उच्च स्तरीय भेटघाट आदान प्रदानबाट चाहिँ एउटा हाई लेभलमा ट्रस्ट बढाउन होइन उहाँहरूको धारणा कस्तो छ भन्ने विषयमा चाहिँ उहाँहरूको चासो थियो। अब यो भिजिटबाट चाहिँ उहाँहरूलाई नयाँ पार्टीको तीन प्रतिको धारणा चाहिँ परिवर्तन भएको छैन भन्ने खालको एउटा एस्योरेन्स प्राप्त भएको छ। यस हिसाबले चाहिँ यो भ्रमणबाट द्विपक्षीय सम्बन्धलाई अझ बढाउन सकारात्मक भएको छ र सफल भएको छ भन्ने हामीलाई लाग्छ।
2: जस्तो बीआरआई संगठन अन्तर्गत सहयोग साझेदारी गर्ने कुरा लामो समयदेखि उठिरहेको छ, सन् 2017 सम्झौता भए तापछि प्रोटोकलमा पनि सम्झौता भयो अनि त्यसपछि फ्रेमवर्कहरूमा सम्झौता भए। यो नेपाली पक्षको विज्ञप्तिमा बीआरआईको खासै उल्लेख बीआरआई शब्द उल्लेख गरेको पनि देखिदिन, ती आयोजनाका बारेमा तिनलाई अगाडि बढ़ाउने बारेमा पनि केही कुराहरू भए?
1: बीआरआई पूर्ववर्ती सरकारले गरेको अब देशको तर्फबाट गरेको सम्झौता हो, यो अगाडि बढ्छ नै, तर त्यसमा त्यसका अब आयोजनाहरूको बारेमा त्यतिखेर पनि हामीले फ्रेमवर्क सम्झौता गरेको हुनाले अब पर्टिकुलर प्रोजेक्टको बारेमा छुट्टा छुट्टै छलफल त हुन बाँकी नै छ होइन। त्यसमा चाहिँ बिस्तारै अब त्यसका सबै प्राविधिक पक्ष फाइनेन्सियल मोडालिटिजहरू होलान् त्यसको चाहिँ पछि छुट्टा छुट्टै नै छलफल हुन्छ र अब अहिलेको लागि चाहिँ बीआरआईको प्रोजेक्टहरू अझै पहिला अग्रि गरेका छन् फ्रेमवर्कमा चाहिँ, त्यसमा कुनै पनि नेपाल सरकारको धारणामा चेन्ज भएको छैन।
2: भनेपछि ऋण या अनुदान भन्ने विषयमा यसपटक थप कुरा भएन
1: भएको छैन।
2: अनि एउटा अन्तिममा कार्यवाहक राजदूतज्यू, जुन चिनिया विदेश मन्त्रीले चाहिँ नजिकको छिमेकी परको आफन्त भन्दा राम्रो हुने भन्ने एउटा जुन चिनिया पक्षको विज्ञप्तिमा उल्लेख छ, त्यो संकेत पश्चिमा राष्ट्रहरूको बढ़ी काठमाडौँमा संलग्नता भइरहेको र त्यो चीनले नरुचाइरहेको भन्ने संकेतको रूपमा बुझ्न सकिन्छ त्यसलाई?
1: त्यसलाई चाहिँ अब नेपाल र चीनको सम्बन्ध चाहिँ अब छिमेकी भइसकेपछि पक्कै पनि अझै महत्वपूर्ण हुन्छ भन्ने कुरा चाहिँ उहाँले भन्न खोज्नु भएको भन्ने लाग्छ हामीलाई।
0: उनी थिइन् बेइजिङ स्थित कार्यवाहक नेपाली राजदूत रोशन खनाल, साथी प्रदीप बस्यालसँग कुरा गर्दै। अब अर्को विषय, आफूहरूले उठाउँदै आएको समान पेन्सनको मुख्य विवाद सम्बोधन नहुँदा कल्याणकारी कार्यक्रमतर्फ ब्रिटिस सरकारले ध्यान मोड्न खोजेको ब्रिटिस गोर्खा प्रतिनिधिले आरोप लगाएका छन्। गत साता भएको बैठकमा नेपाल सरकारले न्याय, निष्पक्षता र सम्मानको आधारमा चाँडो मुद्दा सम्बोधन गर्न आग्रह गरेको जनाएको छ। ब्रिटिस रक्षा मन्त्रालयले चाहिँ नेपाल सरकार र गोर्खा समुदायका प्रतिनिधिसँग मिलेर यसबारे निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ। विजय ढकालको रिपोर्ट।
3: नेपालमा नयाँ सरकार गठन भएपछि गत साता पहिलो पटक उच्च स्तरमा ब्रिटेनसँग भूतपूर्व गोर्खा सैनिकहरूमाथि विभेद भएका भन्ने सहितका विषयमा भएको बैठकबाट आफूहरू उत्साहित भएको, उक्त मामिलाको निरन्तर पैरवी गर्दै आएको गोर्खा भूतपूर्व सैनिक संघ गेसोका प्रतिनिधिले बताएका छन्। तथापि आफूहरूले उठाउँदै आएको समान पेन्सनको मुद्दामा अझै पनि कुनै ठोस जवाफ ब्रिटेन सरकारले दिन नसकेको उनले बताए। गत साता जेठ 25 गते भएको भर्चुअल बैठकमा नेपालको नयाँ सरकारका तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनाल उपस्थित थिए भने ब्रिटिस सरकारका तर्फबाट रक्षा मन्त्री जोन हिली थोरै समयका निम्ति उपस्थित थिए। साथै ब्रिटिस रक्षा मन्त्रालयकी मिनिस्टर फर भेटरन्स एण्ड पीपल लुइस स्यान्डर जोन्स पनि उक्त बैठकमा सहभागी थिइन्। सो बैठक भएको केही दिन नबित्दै हिलीले फरक कारणमा पदबाट राजीनामा दिइसकेका छन् भने स्यान्डर जोन्स रक्षा मन्त्रालयको मिनिस्टर फर आर्म्ड फोर्सेसमा नियुक्त भएकी छन्। बैठक पश्चात सामाजिक सञ्जालमा टिप्पणी गर्दै परराष्ट्र मन्त्री खनालले बैठकमा भूतपूर्व ब्रिटिश गोर्खाहरूका लामो समयदेखि नसुल्झिएका मागहरू विशेष गरी समानुपातिक पेन्सनको विषयमा केन्द्रित भई छलफलहरू भएको उल्लेख गरे। परराष्ट्र मन्त्री खनालले स्पष्टसँग आफ्ना विषय राखिदिएको भन्दै गोर्खा समुदायका प्रतिनिधिले त्यसलाई उनीहरूले सकारात्मक रूपमा लिएको बताएका छन्। तर गोर्खा भूतपूर्व सैनिक संघ गेसोका उपाध्यक्ष तथा दुई सरकारद्वारा गठित वार्ता समितिका एकजना सदस्य धर्म तामाङले उक्त बैठकमा पुरानै मुद्दामा कुरा अड्किएको जानकारी दिए। यसअघिका बैठकहरूमा उक्त माग सम्बोधनका निम्ति निरन्तर आवाज उठाएपछि ब्रिटिस सरकारका प्रतिनिधिहरूले त्यसको साटो अफोर्डेबल वा आर्थिक रूपमा बिहोर्न सकिने समाधानको विकल्प दिन भनेको र त्यसै अनुरूप आफूहरूले 11 मुद्दामा त्यस्तो समाधान सुझाएको तामाङले बताए। तीनै 11 मुद्दाको जवाफ आउला भन्ने आफूहरूको अपेक्षा भए पनि गत साताको बैठकमा ब्रिटिस सहभागीहरूले त्यसबारे कुनै टिप्पणी नगरेको उनले भने।
4: 11 बुधे मागहरू चाहिँ हामी सबै गोर्खा जन संगठन हस्ताक्षर गरेर हाम्रो बेला सरकारलाई बुझाएको थियौँ र यो विषयमा त्यसको फिडब्याक आउँछ हामीले जवाब पाउँछ भन्ने हाम्रो आशा थियो। घुमै फिरेखेरि तपाईँको त्यो वेलफेयरमा धेरै जस्तो उहाँहरूले विषय डाइभर्ट गरेर त्यो प्रोपोर्सनल पेन्सन र एफोर्डेबल सल्युसनमा होइन कि तपाईँको वेलफेयरमा लानुहुन्छ उहाँहरूले। समस्या भनेको हाम्रो एकातिर छ, एकातिर लगेर खोकाउनुहुन्छ।
3: ब्रिटिस गोर्खा भूतपूर्व संगठन बिगेसोका अध्यक्ष पदम सुन्दर लिम्बू अहिले नेपालको सर्वोच्च अदालतबाट ब्रिटिस गोर्खा भर्तीबारे भएको निर्देशनात्मक आदेशको परिपालना हुनुपर्छ भनेर लागिपरेका छन्।
5: पहिलो नम्बर कुरो त हाम्रो त राष्ट्रिय सेना हो कि होइन, राष्ट्रिय सेना हो भने चाहिँ अब किन असमान राखियो र अब राष्ट्रिय सेना होइन भने किन चाहिँ मर्नु र मार्नुको लागि मित्र राष्ट्रहरूसँग लडाइयो।
3: पछिल्लो वार्ता र प्रगतिबारे बीबीसी न्युज नेपालीले युकेको रक्षा मन्त्रालयलाई इमेल मार्फत सोधेको थियो। जवाफमा रक्षा मन्त्रालयका एकजना प्रवक्ताले बैठकले सरकारवालाहरूसँग प्रत्यक्ष संवादको अवसर दिइरहेको र प्रगतितर्फ आफूहरू प्रतिबद्ध रहेको जनाएका छन्। प्रवक्ताले आगामी दिनहरूमा रचनात्मक अन्तर्क्रियालाई कायम राख्नका निम्ति ब्रिटिस सरकारले नेपाल सरकार र गोर्खा समुदायका प्रतिनिधिहरूसँग मिलेर काम गरिरहने बताएका छन्। सञ्जय ढकाल, बीबीसी काठमाडौँ।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनन विरूद्धको इजरायली कार्यवाहीको आलोचना गरेका छन्। उनले अमेरिका र इरान बीचको पछिल्लो सम्झौता अनुसार तेहरानले कहिल्यै पनि परमाणु अस्त्र हासिल नगर्ने पनि बताए। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
6: बीबीसीका कूटनीतिक संवाददाता पल एडम्स भन्छन् राष्ट्रपति ट्रम्पले लेबनन आफ्ना लागि भन्दा इरानका लागि बढ़ी महत्वपूर्ण रहेको बुझेका छन्। उनले त्यहाँको लड़ाई सानो ठाने पनि इरानी वार्ताकारहरूले त्यसलाई त्यही अनुरूप नहेरेको ट्रम्पले आत्मसात गरेको उनको पछिल्लो अभिव्यक्तिले देखाएको एडम्सको विश्लेषण छ। अमेरिका र इरान बीचको सम्झौता इजरायली प्रधानमन्त्रीका लागि राजनीतिक दुस्वप्न भएको र यसले उनको राजनीतिक करियरको आधार स्तम्भहरूमा धक्का दिएको बीबीसीकी मध्यपूर्व संवाददाता लुसी विलियम्सन बताउँछिन्। अमेरिकी नेताहरूसँग वास्तविक प्रभाव भएको र वाशिङटनसँग राजनीतिक कानेखुसी गर्न सक्ने व्यक्तिका रूपमा आफूलाई प्रस्तुत गर्ने व्यक्तिलाई कसरी पाखा लगाइयो र आफ्नो प्रमुख साझेदारद्वारा सार्वजनिक रूपमा नै अपमानित गरियो भन्ने प्रश्न उठेको छ। इजरायलको सुरक्षा नीतिको केन्द्रमा इरानलाई राखेका नेतन्याहु इरानी सत्ता झन बलियो देखिएको अवस्थामा युद्ध रोक्ने परिस्थितिमा कसरी पुगे र इजरायलमा आम चुनावको केही महिना अघि वाशिङटन र तेहरानबाट हिजबुल्ला विरूद्धको युद्ध रोक्नुपर्ने दबावमा अब उनको राजनीतिक भविष्य कसरी टिक्न सक्छ भन्ने प्रश्न पनि तेर्सिएका छन्। सोमबार बेलुका पत्रकारहरूले असफल भएको भन्ने आरोप लगाउँदा आक्रोशित बनेका नेतन्याहुले केही विषयमा आफू र ट्रम्पको दृष्टिकोण फरक रहेको स्वीकार गरेका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।
8: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्रि।